0: सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप गरेको छ। सम्पत्ति विवरण बुझाउने दायराभित्र परेका पदाधिकारीले आफूहरूले सम्पत्ति सम्बन्धी विवरण संकलनका क्रममा रहेको र समय अपुग भएको जनाएपछि अन्तिम पटकका लागि विवरण बुझाउने गरी एक महिना म्याद थप गरिएको आयोगका अध्यक्ष राजेन्द्र कुमार भण्डारीले जानकारी दिनुभयो। स्वदेश तथा विदेशमा रहेका व्यक्तिले आफूहरू विवरण संकलनका चरणमा रहेकाले समय अपुग भएको हुँदा म्याद थप गरिदिन बारम्बार आग्रह गरेपछि माग अनुसार विवरण बुझाउने म्याद थप गरिएको हो उहाँले भन्नुभयो। जेएनजी आन्दोलनका क्रममा कतिपय कार्यालय आगजनीमा परेर विवरण संकलनमा कठिनाई भएको हुन सक्ने अनुमान गरिएको छ। आयोगमा हालसम्म 3,500 भन्दा बढ़ीको सम्पत्ति विवरण प्राप्त भइसकेको छ। सम्पत्ति सम्बन्धमा 60 भन्दा बढ़ी उजुरी प्राप्त भएको जनाइएको छ।
1: गत वर्षभन्दा यस वर्ष महँगी झण्डै दोब्बरले बढ़ेको छ। 2083 वैशाखमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति 5.04% रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति 2.77% थियो। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्ष 2082-83 को 10 महिना अर्थात वैशाखसम्मको तथ्याङ्क अनुसार समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति 4.63% रहेको छ भने गैर खाद्य तथा सेवा समूहको मुद्रास्फीति 5.26% रहेको छ।
0: नेपालकै पहिलो स्वास्थ्य विश्वविद्यालय सहित दशरथ चन्द स्वास्थ्य विश्वविद्यालयका उपकुलपति र रजिस्ट्रार नियुक्तिका लागि सरकारले गठन गरेको सिफारिस समितिमा स्वास्थ्यलाई बाइपास गरी शिक्षाका व्यक्तिलाई संयोजक बनाइएको सरकारवालाले विरोध जनाएका छन्। सिफारिस समितिको संयोजकमा अंग्रेजी भाषाका प्राध्यापक डाक्टर जयराज अवस्थीलाई उपकुलपति र रजिस्ट्रार छनौटका लागि सिफारिस समिति संयोजक बनाएको भन्दै नेपाल चिकित्सक संघले आपत्ति जनाएको छ।
1: बुटबल पावर कम्पनी लिमिटेडले प्युठानको दरिम चौरमा आफ्नो 50 किलोवाटको हरित हाइड्रोजन पाइलट परियोजना उद्घाटन गरेको छ, जुन भविष्यको स्वच्छ ऊर्जा समाधानका रूपमा नेपालको हरित हाइड्रोजनको प्रारम्भिक अन्वेषणमा एक महत्वपूर्ण कदम भएको बताइएको छ। उक्त पाइलट परियोजना बुटबल पावर कम्पनीद्वारा सञ्चालित 12 मेगावटको झिमरुक जलविद्युत आयोजना परिसरमा स्थापना गरिएको छ। परियोजनाले नवीकरणीय जलविद्युत ऊर्जा प्रयोग गरी विद्युत अपघटन इलेक्ट्रोलाइसिस प्रक्रिया मार्फत हरित हाइड्रोजन उत्पादन गर्छ। परियोजना विश्व ब्याङ्कको प्राविधिक सहयोग तथा बेलायत सरकार अन्तर्गतको विदेश राष्ट्रमण्डल तथा विकास कार्यालय सीडीओ मार्फत युके अन्तर्राष्ट्रिय विकासको आर्थिक सहयोगमा कार्यान्वयन गरिएको हो।
0: मंगलबार बेलुकीदेखिको वर्षाले कर्णाली करिडोरको कालीकोट खण्ड अवरूद्ध भएको छ। मंगलबार रातीको वर्षाका कारण पहिरो खस्ता लालीघाटदेखि भौतेकुना सान्नी त्रिवेणीको रेंगिल खण्ड र पचाल झरनाको घाट पारी खण्ड अवरूद्ध भएको हो। हिजो रातीको वर्षाले ठाउँ ठाउँमा सड़क अवरूद्ध छ। कालीकोटका प्रहरी प्रमुख डीएसपी हिमबहादुर खत्रीले यात्रु र सवारी साधन बुधबार बिहानदेखि बाटोमै अलपत्र रहेको बताउनु भएको छ। उहाँका अनुसार पहिरो पछाउन जेसीबी गुवाई पनि पुनः वर्षा भइरहेकाले सड़क सञ्चालन हुन नसकेको जनाइएको छ। वर्षा नरोकिए तत्काल सड़क खुल्ने सम्भावना नरहेको डीएसपी खत्रीको भनाइ छ। कर्णाली करिडोर हुँदै कालीकोटको रामकोट सान्नी त्रिवेणी पचाल झरना बाजुरा र हुम्लाबाट आएका गाड़ी ठाउँ ठाउँमा रोकिएका छन् भने सुर्खेतबाट आएका गाड़ी पनि खुलालुमै रोकिएका छन्।
1: अमेरिकी अनुदान सहायता कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी अन्तर्गत नेपालमा विद्युत प्रसारण लाइन र उच्च क्षमताका सब स्टेशन निर्माणको काम तीव्र रूपमा अघि बढ़ेका छन्। नेपाल सरकार र अमेरिकाको संयुक्त लगानीमा संचालित एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गत बुधबार नुवाकोटको रात माटेमा दुई नयाँ सब स्टेशन तथा 297 किलोमिटर लामो प्रसारण लाइन निर्माणको औपचारिक शुभारम्भ गरिएको छ। बुधबार शिलान्यास गरिएको 297 किलोमिटर लामो प्रसारण लाइन सञ्जालमा लप्सीफेदी रातमाटे न्यू हेटौडा प्रसारण लाइन खण्ड रातमाटे न्यू दमौली प्रसारण लाइन खण्ड र न्यू दमौली न्यू बुटबल प्रसारण लाइन खण्ड रहेका छन्।
0: सप्तरीको सदरमुकाम राजविराजमा लाल पूर्जाका लागि भइरहेको आन्दोलन र समस्या समाधानको विषय थप पेचिलो बन्दै गएको छ। आन्दोलनकै बीच मंगलबार राजविराज नगरपालिकामा लगाइएको ताला तोडिएपछि आन्दोलन थप पेचिलो बनेको हो। प्रहरीले ताला हटाएपछि आक्रोशित व्यवसायीहरूले प्रदर्शन थप सशक्त बनाएका छन्। तीन सातादेखि निरन्तर आन्दोलनरत व्यवसायीहरूका अनुसार जनप्रतिनिधि र प्रशासनले समस्या समाधानको पहल गर्नुको सट्टा आन्दोलन दबाउन प्रहरी परिचालन गरेको छ। उनीहरूको आरोप छ केही व्यक्तिले प्रभाव र पहुँचका आधारमा लालपूर्जा प्राप्त गरिसकेका छन् तर वास्तविक

0: चलनकर्ताहरूलाई पनि अझै पनि अधिकारबाट वञ्चित राखिएको छ।
1: फ्लाई दुबईले पोखरा दुबई रूटमा सीधा उडान सेवा शुरू गर्ने भएको छ। आगामी सेप्टेम्बर 23 दुबई पोखरा दुबई दैनिक उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाई दुबईलाई अनुमति दिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले बताउनुभयो। फ्लाई दुबईको पोखरा दुबई उडान तालिका सोमबार स्वीकृत भइसकेको छ। उहाँले भन्नुभयो, आगामी असोज 7 पोखरा दुबई दैनिक उडान शुरू हुन्छ। फ्लाई दुबईको टोलीले केही दिन अघि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उच्चस्तरीय सुरक्षा सेफ्टी तथा सञ्चालन सम्बन्धी निरीक्षण गरेको थियो।
0: मध्यपूर्वमा जारी युद्धका कारण विगत केही महिनादेखि इन्धनसहित निर्माण सामग्रीमा निरन्तर भइरहेको अत्याधिक एवं अप्रत्याशित मूल्य वृद्धिपछि निर्माण क्षेत्र संकटपूर्ण अवस्थाबाट गुज्रिरहेको छ। निर्माण व्यवसाय मूल्य समायोजनबाट वञ्चित हुँदा निर्माण उद्योग र निर्माण व्यवसाय इतिहासकै सबैभन्दा धराशायी स्थितिमा पुगेको नेपाल निर्माण व्यवसाय महासंघले जनाएको छ। आर्थिक वर्ष 2083-84 बजेटमा निर्माण व्यवसायलाई परेको कठिनाईको यथोचित सम्बोधन गर्नेछौं भन्ने उल्लेख भए अनुसार राज्यबाट मूल्य समायोजन नपाउँदा निर्माण व्यवसाय ठूलो आर्थिक मारमा परेको र पछिल्लो समय व्यवसायलाई थप मानसिक पीड़ा दिने गरी पूर्वाधार निर्माणसँग सम्बन्धित विभिन्न सरकारी कार्यालय र बैंकबाट चालिएका कदमका कारण निर्माण व्यवसाय मर्माहत अवस्थामा पुगेको महासंघको भनाइ छ। सार्वजनिक खरिद ऐन नियम र सम्झौता अनुरूप आयोजनाहरूको म्याद थप हुनुपर्नेमा निर्माण व्यवसायको बैंक ग्यारेन्टी जफत गर्ने, नियोक्ताबाट कठोर तरिकाले पत्र काट्ने, ठेक्का किन नतोड्ने र कालो सूचीमा किन नपठाउने भनी सूचना प्रकाशित गर्ने गतिविधिका कारण निर्माण व्यवसाय मात्र नभई आश्रित परिवार र श्रमिकमा समेत ठूलो मानसिक आघात परेको बताइएको छ।
1: नेपाल राष्ट्र ब्याङ्कले अन्तर ब्याङ्क कर्जा र मेरो किता सम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ। राष्ट्र ब्याङ्क एन 2058 धारा 79 अन्तर्गत इजाजत पत्र प्राप्त क ख र ग वर्गका ब्याङ्क तथा वित्तीय संस्थाका लागि आफ्नो एकीकृत निर्देशन 2082 परिमार्जन गर्दै यस्तो व्यवस्था गरेको हो।
0: अब शेयर बजार बुधबार धितोपत्र दोस्रो बजारमा मंगलबार भन्दा कम रकमको कारोबार भएको छ। अघिल्लो कारोबार दिन 6.44 अर्ब रुपियाँ भन्दा बढ़ीको कारोबार भएकोमा 1.33 करोड़ भन्दा बढ़ी किता धितोपत्र कारोबार बुधबार भने 4.29 अर्ब रुपियाँ भन्दा बढ़ीको 92,83,000 भन्दा बढ़ी किता धितोपत्र कारोबार भएको हो। मंगलबार बजार 1.54 अंकले खटेकोमा बुधबार 2.57 अंक बढ़ेर बजार स्थिर अवस्थामै रहेको छ।
2: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोस छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
0: अब विदेशका खबर। चीनी राष्ट्रपति सी जिनपिङको प्याङओयाङ भ्रमणपछि उत्तर कोरिया र चीनले द्विपक्षीय सम्बन्धलाई थप रणनीतिक र दीर्घकालीन स्तरमा लैजाने प्रतिबद्धता व्यक्त गरेका छन्। उत्तर कोरियाली सरकारी समाचार संस्था केसीएनए का अनुसार दुवै देशका नेताहरूले सम्बन्धको भविष्यका लागि दूरगामी खाका तयार पार्दै परम्परागत मित्रतालाई अझ सुदृढ बनाउने सहमति जनाएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रूसी राष्ट्रपति भ्लादिमिर पुटिन लगायत विश्व नेताहरूसँग बेजिङमा उच्च स्तरीय भेटवार्ता सम्पन्न गरे लगत्तै सीले सोमबार उत्तर कोरियाको दुर्लभ भ्रमण गरेका थिए।
1: अब खेल र खेलाड़ीका खबर। एसीसी महिला प्रिमियर कपको क्वार्टर फाइनल थाइल्याण्डसँग 56 रनले पराजित भएपछि नेपाल एसिया कप महिला क्रिकेट प्रतियोगितामा छनौट हुन असफल भएको छ। केही दिन अघि नेपाल एसियन गेम्स छनौटमा पनि चयन हुन सकेको थिएन।
0: अब कला तथा मनोरञ्जन। संगीत रोयल्टी संकलन समाज नेपालले गीतकार तथा संगीतकारहरूलाई रोयल्टी वितरण गरेको छ। समाजले टिकटक, यातायात क्षेत्र, रेडियो, होटल तथा स्वदेश र विदेशबाट संकलित रोयल्टी रकम गीतकार तथा संगीतकारहरूलाई वितरण गरेको हो।
1: अब विचार विश्लेषणको पालो। सामुदायिक शिक्षा सुधारका दिशा शीर्षकमा प्रेम नारायण भूषालको विचार नागरिक दैनिकमा छापिएको छ। राज्यले शिक्षा निशुल्क बनाउने संवैधानिक व्यवस्था गरे पनि सामुदायिक विद्यालयको गुणस्तर सुधार शिक्षक व्यवस्थापन, स्रोत साधनको उचित वितरण र राजनीतिक हस्तक्षेप नियन्त्रणमा प्रभावकारी काम हुन नसक्दा सार्वजनिक शिक्षाको अवस्था अपेक्षित रूपमा सुधारिन सकेको छैन। सामुदायिक शिक्षा सुधारका लागि बजेट मात्र होइन उत्तरदायित्व, पारदर्शिता र नीतिगत प्रतिबद्धता आवश्यक छ। कर्मचारी र जनप्रतिनिधिका सन्तानलाई सामुदायिक विद्यालयमा पढाउने नीति लागू गर्न सके विद्यालय सुधारका बहुआयामिक सम्भावना खुल्न सक्छन्।
0: बजेटमा शेयर बजार बोनस शेयरमा कर यथावत शीर्षकमा ज्योति दाहालको विचार आर्थिक अभियानमा छापिएको छ। नेपाल सरकारले आर्थिक वर्ष 2083-84 बजेट सार्वजनिक गरेको छ। झण्डै दुई तिहाईको सरकारले ल्याएको बजेटमा शेयर बजारको हकमा के गर्यो के गरेन भन्ने बहस शुरू भएको छ। बजेट वक्तव्यमा सूचीकृत कम्पनीको धितोपत्र बिक्री गर्दा लाग्दै आएको पुँजीगत लाभ कर अन्तिम हुने व्यवस्था मिलाइएको छ भने वाक्यांश नै शेयर बजारको लागि सबैभन्दा विशेष व्यवस्था हो। यसअघि सचिव र आन्तरिक राजस्व विभागका महानिर्देशकले अन्तिम हो भनेर वक्तव्य निकाल्ने गरेको थिए। प्रत्येक शेयर कारोबारलाई छुट्टा छुट्टै आधार बनाएर कर लगाउने वर्तमान व्यवस्थाको सट्टामा लगानीकर्ताको वार्षिक कुल खुद नाफाको आधारमा कर निर्धारण हुने पोर्टफोलियोमा आधारित पुँजीगत लाभ कर लिने व्यवस्था र सोही आर्थिक वर्षभित्र भएको पुँजीगत घाटालाई पुँजीगत लाभसँग समायोजन गर्न सकिने व्यवस्था गरिनुपर्ने थियो। पुराना घोषणाहरू कार्यान्वयन नहुने तर तिनै कुरालाई नयाँ बोतलमा पुरानो रक्सी जस्तै बजारमा पस्कने सरकारी प्रवृत्तिका कारण बजेटको विश्वसनीयतामाथि नै गम्भीर प्रश्न चिन्ह खडा भएको छ।
1: हवस् त, नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: EFM 94.2 समुदायको आवाज
1: होइन सन्देश, के भयो तिमीलाई? बडो चिन्तामा देखिन्छौ त, के सोचिरहेछौ?
2: लौरी हुने सपना थियो, भर्तुन जाउँ भनेको, दाँत भने केलहार सत्यनाश पारो।
1: ए, यति कुरामा नि के को टेन्सन लिएर होला? ढोरबराई डेन्टल केयरमा जाउ न, तिम्रो समस्याको समाधान त्यही हुन्छ।
2: विगत दुई दशकदेखि निरन्तर सेवा दिइरहेको तनहुँबासीको मन जित्न सफल एकमात्र पुरानो तथा भरपर्दो दन्त उपचार केन्द्र ढोरबराई डेन्टल केयर सेन्टरमा दाँत, मुख तथा गिजा सम्बन्धी रोगको उपचार गराई समय र पैसाको बचत गर्नुहोस्। विश्वास तपाईँको सेवा हाम्रो। हाम्रा सेवाहरू: नदुखेकन दाँत फुकाल्ने,
1: नमिलेको दाँतहरू मिलाउने,
2: दाँत सफा गर्ने र टल्काउने, मुख गनाउने रोगको उपचार, मुखमा पुरै दाँत राख्ने,
1: भर्ती हुने युवा युवतीलाई ग्यारेन्टीका साथ दाँत लगाउने तथा नचिनिने गरी भर्ने, दाँतको एक्सरे सेवा आदि। सम्पर्क ढोरबराई डेन्टल केयर सेन्टर, भोलेटार चोक, दमौली। फोन नम्बर 9846065102, 9864704780। पुनश शनिबार सेवा बन्द रहनेछ।

0: यो समय दमौली एफएम को हो।
1: यति बेला बिहानको छ बजेको छ।
0: इट्स 6 AM।

दमौली डायरीमा म मन्दिरा सिडाईको नमस्कार। सुरुमा समाचारका प्रमुख शीर्षकहरू। अचार बनाउने तालिमपछि उद्यमशील बन्दै महिला। सरकारको निर्णय सच्याउन माग गर्दै प्रशासन कार्यालयमा धरना। ट्रक दुर्घटना हुँदा चालक र सहचालक घाइते। कार दुर्घटनामा भारतीय पर्यटक घाइते। र अमेरिकी एमक्यू 9 रिपर ड्रोन खसालेको इरानको दावी।

अब समाचार विस्तारमा। महिलाहरूका लागि अचार अब केवल खानासँग स्वाद थप्ने परिकार मात्र रहेन, यो आय आर्जन, आत्मनिर्भरता र उद्यमशीलताको नयाँ माध्यम बन्न थालेको छ। वर्षौँदेखि घर घरमा बनाइँदै आएको अचारलाई व्यावसायिक रूपमा विकास गर्न थालेसँगै आय आर्जनको आधार बन्न थालेको हो। यसैबीच महिला उद्यमी सङ्घ नेपाल तनहुँले सञ्चालन गरेको अचार बनाउने तालिमले महिलाहरूमा थप उत्साह थपेको छ। हालै सम्पन्न तालिमपछि धेरै महिलाहरू आफ्नै व्यवसाय सुरु गर्ने योजनासहित भविष्यका सम्भावनाबारे सोच्न थालेका छन्। नेपाली समाजमा अचार बनाउने काम नयाँ होइन, गराएसी परम्परा अनुसार पुस्तौँदेखि अचार बनाउने गरिए पनि तालिमपछि सिपलाई व्यावसायिक रूपमा विकास गर्न तालिमले सहयोग पुगेको स्थानीय आरती खनालले बताउनुभयो। अचार बनाउने कामलाई पहिले सामान्य घराएसी जिम्मेवारीका रूपमा लिने गरे पनि तालिमपछि व्यावसायिक रूपमा विकास गर्ने योजना बनाएको उहाँको भनाइ छ। पहिले अचार बनाउनु भनेको घरको काम जस्तो मात्रै लाग्थ्यो, तर अब यसलाई व्यवसायका रूपमा अघि बढाएर आम्दानी गर्न सकिन्छ भन्ने विश्वास बढेको छ। सिपलाई सही तरिकाले प्रयोग गर्न सके घरमै बसेर पनि आर्थिक रूपमा आत्मनिर्भर बन्न सकिन्छ भन्ने महसुस भएको छ। खनालले भन्नुभयो, आरती जस्तै अन्य महिलाहरूले पनि परम्परागत सिपलाई व्यवसायमा रूपान्तरण गर्न सकिने सम्भावना देखेका छन्। तालिमले महिलाहरूलाई अचार बनाउने विधि मात्र नभई उत्पादनलाई बजारयोग्य बनाउने विभिन्न पक्षबारे पनि व्यावहारिक ज्ञान प्रदान गरेको छ। स्थानीय लीला प्रधान श्रेष्ठका अनुसार तालिमले उत्पादनको गुणस्तर कायम गर्ने, सरसफाइमा ध्यान दिने, आकर्षक प्याकेजिङ गर्ने तथा बजारको माग अनुसार उत्पादनलाई प्रस्तुत गर्ने तरिका सिकाएको छ। पहिले सामान्य तरिकाले बनाइने अचारलाई हाल कसरी व्यावसायिक रूपमा तयार गर्ने भन्ने ज्ञान प्राप्त भएको छ, उहाँले भन्नुभयो। बजारमा प्रतिस्पर्धा गर्न उत्पादनको स्वाद मात्र होइन, यसको प्रस्तुति र गुणस्तर पनि उत्तिकै महत्त्वपूर्ण रहेछ भन्ने बुझियौँ। स्थानीय कोपिला थापाले तालिमपछि आफ्नै क्षमतामाथि विश्वास गर्ने आधार बनेको बताउनुभयो। उहाँले भन्नुभयो, घरमा बसेर गरिने कामलाई आम्दानीको स्रोत बनाउन सकिन्छ भन्ने अनुभूति भएको छ। महिलाहरू आर्थिक रूपमा सक्षम भए परिवार र समाजमा उनीहरूको भूमिका अझ सशक्त बन्न सक्छ। स्थानीय स्तरमा उपलब्ध आँप, कागती, मुला, खुर्सानी, लसुन, अदुवा, टिमुर लगायत सामग्री प्रयोग गरेर विभिन्न प्रकारका अचार आर्थिक रूपमा सक्षम भए परिवार र समाजमा उनीहरूको भूमिका अझ सशक्त बन्न सक्छ। स्थानीय स्तरमा उपलब्ध आँप, कागती, मुला, खुर्सानी, लसुन, अदुवा, टिमुर लगायत सामग्री प्रयोग गरेर विभिन्न प्रकारका अचार उत्पादन गर्न सकिन्छ। यसले स्थानीय कृषि उत्पादनको उपयोग बढाउनुका साथै मूल्य अभिवृद्धि गरेर अतिरिक्त आम्दानीको अवसर पनि सिर्जना गर्छ। उद्यमी सङ्घकी अध्यक्ष निर्मला मल्लले महिलाहरूले प्राप्त सिपलाई व्यवहारमा उतार्दै व्यवसायसँग जोड्नुपर्ने बताउनुभयो। घरायसी प्रयोगका लागि बनाइने अचारको व्यावसायिक उत्पादन गरे आम्दानीको स्रोत बढ्ने देखिएपछि महिलाहरूलाई तालिम दिएको उहाँले जानकारी दिनुभयो। प्रशिक्षक तुलसी शाहले सहभागीलाई विभिन्न प्रकारका अचार बनाउने विधि, सरसफाइका मापदण्ड, गुणस्तर नियन्त्रण, लेबलिङ तथा प्याकेजिङबारे प्रशिक्षण दिनुभएको थियो। नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाले सरकारी विज्ञापन निजी सञ्चार माध्यममा नदिने सरकारको निर्णय सच्याउन माग गर्दै जिल्ला प्रशासन कार्यालय तनहुँमा बुधबार एक घण्टा धरना दिएको छ। नेपाल पत्रकार महासङ्घ केन्द्रको आन्दोलन कार्यक्रम अन्तर्गत तनहुँ शाखाले बुधबार बिहान 11 बजेदेखि 12 बजेसम्म प्रशासन कार्यालयमा धरना दिएको हो। धरना कार्यक्रममा शाखाका अध्यक्ष डिपी अधिकारी, पूर्व अध्यक्ष प्रकाश चन्द्र भट्टराई, ओमकार आचार्य, सल्लाहकार नारायण खड्का, शाखाका पदाधिकारी सदस्य एवं विभिन्न सञ्चार माध्यममा आबद्ध सञ्चारकर्मीको सहभागिता रहेको थियो। शाखाको आयोजनामा जेठ 29 गते समेत सोही समयमा प्रशासन कार्यालयमा धर्ना दिने कार्यक्रम रहेको छ। महासङ्घले निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने निर्णयले प्रेस स्वतन्त्रता र

संचार क्षेत्रको दिगोपनमा असर पर्ने भन्दै उक्त निर्णय पुनर्विचार गर्न सरकारसँग माग गरेको छ। पृथ्वी राजमार्गमा पर्ने तनहुँको ब्यास नगरपालिका 12 कमलबारीमा बुधबार बिहान एक ट्रक दुर्घटना हुँदा चालक र सहचालक घाइते भएका छन्। डुम्रेबाट दमौली जाँदै गरेको ना 5 ख 9243 नम्बरको ट्रक बिहान 5:15 बजे सडकको नालीमा पल्टिएर दुर्घटना भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब परिचयक द्वारिका प्रसाद घिमिरेका अनुसार चालकले नियन्त्रण गुमाउँदा उक्त ट्रक सडकको नालीमा खस्न पुगेको थियो। दुर्घटना लगत्तै खटिएको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि दमौली स्थित प्रदेश अस्पताल पठाएको सूचना अधिकारी घिमिरेले जानकारी दिनुभयो। घाइते हुनेहरूमा ट्रक चालक 12 को निजगढ नगरपालिका वडा नम्बर 9 बस्ने 28 वर्षीय एम कुमार नेपाली र सहचालक सोही स्थान बस्ने 24 वर्षीय सुजन परियार रहेका छन्। दुर्घटनाग्रस्त ट्रकलाई क्रेनको सहायताले उठाउने कार्य भइरहेको छ। त्यस्तै पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको ब्यास नगरपालिका 12 देउरालीमा मङ्गलबार दिउँसो कार दुर्घटना हुँदा 3 जना भारतीय पर्यटक घाइते भएका छन्। डुम्रेबाट दमौली हिँडेका BR-10 AB-7739 नम्बरको कार अनियन्त्रित भई दिउँसो करिब 1 बजे दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेका अनुसार 5 जना सवार रहेको उक्त कार अचानक सडकमा अनियन्त्रित भई दुर्घटनामा परेको थियो। दुर्घटना लगत्तै जिल्ला प्रहरी कार्यालयबाट खटिएका विशेष प्रहरी टोलीले घाइतेहरूको उद्धार गरेको सूचना अधिकारी घिमिरेले जानकारी दिनुभयो। घाइते हुनेहरूमा भारतको बिहार मधुबनी 37 वर्षीय आशा देवी र सोही स्थान बस्ने 40 वर्षीय मनिका देवी र कार चालक भारत बिहार भागलपुर बस्ने 28 वर्षीय सोनु घाइते हुनुभएको छ। तिनैजना भारतीय नागरिकलाई तत्काल उपचारका लागि दमौली स्थित प्रदेश अस्पताल पठाइएको सूचना अधिकारी घिमिरेले बताउनुभयो। कारमा सवार अन्य 2 जना भारतीय नागरिक पूर्ण रूपमा सकुशल रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार दुर्घटनाको कारणबारे अनुसन्धान जारी छ। अब विदेशको खबर। इरानले अमेरिकी MQ-9 रिपर ड्रोन खसालेको दावी गरेको छ। इरानको तन्सिम समाचार एजेन्सीका अनुसार यो हमला दक्षिणी इरानको जाम क्षेत्रमा गरिएको हो। सामाजिक सञ्जालमा ड्रोन खसालिएको भनिएको एउटा भिडियो पनि बाहिर आएको छ। यद्यपि अमेरिकी सेनाको तर्फबाट MQ-9 ड्रोन खसालिएको विषयमा हालसम्म कुनै आधिकारिक पुष्टि भएको छैन। अमेरिकाले इरान विरुद्धको आफ्नो सैन्य कारवाही पूरा भएको बताएसँगै यो खबर आएको हो। अमेरिकी केन्द्रीय कमान्ड सेन्टकमका अनुसार अमेरिकी सेनाको अपाचे हेलिकप्टर खसालिएको र यस क्षेत्रमा रहेका अमेरिकी बल तथा व्यावसायिक पानी जहाजहरूमाथि भएको आक्रमणको जवाफमा यो हमला गरिएको थियो। सेन्टकमका अनुसार अमेरिकी वायुसेना र नौसेनाका लडाकु विमानहरूले होर्मुज स्ट्रेट नजिकै रहेका इरानको वायु रक्षा प्रणाली ग्राउन्ड कन्ट्रोल स्टेसन र निगरानी राडार केन्द्रहरूलाई सटीक हतियार प्रयोग गरेर निशाना बनाएका थिए। हामी दमौली डायरीको अन्त्यतिर आइपुगेका छौँ। अन्त्यमा समाचारका प्रमुख शीर्षकहरू पुनः एकपटक। अचार बनाउने तालिमपछि उद्यमशील बन्दै महिला। सरकारको निर्णय सच्याउन माग गर्दै प्रशासन कार्यालयमा धरना। ट्रक दुर्घटना हुँदा चालक र सहचालक घाइते। कार दुर्घटनामा भारतीय पर्यटक घाइते। र अमेरिकी MQ-9 रिपर ड्रोन खसालेको इरानको दावी।

0: ओली एफएम 94.2 समुदाय को आवाज।
1: हैन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
2: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
1: हो र, कति खोजे, पदमचोकमा पो रहेछ त।
2: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
1: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट, पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
2: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9806673344।
3: लौ न नि दाई, वनमा त आगो लागेछ, निभाउन जाऊ न।
4: हो त नि, एउटा सानो लापरवाहीले सिङ्गो वन नै सखा भुने भयो।
5: हाम्रो वन, हाम्रो धन, डडेलोबाट जोगाउन गरौँ जतन। वनमा डडेलो लगाउनु कानुनी अपराध हो। डडेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हामी जोगिन्छौँ।
6: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
7: अनि तयो कागज केमे छि वा? अ झिल्काई, के पर्सनल नम्बर ब्लक लै वधि?
8: पर्सनल मोबाइल नम्बर मे उनियो टेलिकमर बे अफिसर याई र ब्लक लै र खलखाई।
7: अनि बैंगरी,
8: बैंगरी
7: अ
8: चर्चै तली लगपर्दि
7: चमलल पर्दि न, आफै न मोबाइल नम्बर फेर दिया बदेर ब्लक तयाइ भिस्य आफै न ब्याङ्क दे बिनी जानकारी पिन परिम दे आफै न ब्याङ्क खातै न जानकारी अरू न योरी थोनिप दक्या सचेत तल परिम
8: सतर्क तन ठगी तब दक्या जोगिना
9: सिद्धार्थ ब्याङ्क र क्याले जनहितरी जारी सन्देश
10: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
6: भर्ना खुल्यो पराशर कलेज दमौलीमा नयाँ शैक्षिक सत्र 2083 लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा, गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सेट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज, ब्यास 4, दमौली, तनहुँ। फोन नम्बर 9856363363, 9856660 र 9856608 67।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9805-41-437।
1: व्यास 3 प्रशासन चोक दमौली।
2: दमौलिया FM 94.2 समुदायको

0: मा उपस्थिति भएको कुरा छँदैछ र फेरि पनि प्रधानमन्त्री संसदमा टेक्दै नटेक्ने कसम खाएर सार्वजनिक रूपमै म अब यो संसदमा टेक्दिनँ, यो संसदले मलाई केही गर्दैन, यो संसदप्रति मेरो आस्था छैन भनेको होइन भनेर आम श्रोताहरूलाई
1: होइन देशभरिका लाखौं श्रोताले यसलाई सुनिराख्नु भएको छ। 350 भन्दा बढी रेडियो एफएम स्टेशनहरूले नेपाली बसलाई यतिखेर प्रसारण होइन गरिरहेका छन्। डिजिटल प्लेटफर्ममा पनि विदेशमा रहेका नेपालीहरूले पनि यस कार्यक्रमलाई सुनिरहेका छन्। आज एउटा कुरा तपाईँ मलाई के बताइदिनुहोस् भने प्रधानमन्त्री संसदमा उपस्थित हुने कुरा, उहाँले जवाब दिने कुरा, होइन उहाँले चाहिँ हुन्छ प्रतिनिधि सभा नियमावली अनुसारका कतिपय प्रावधानहरू छन्, प्रधानमन्त्रीले तोकेको व्यक्तिले गएर जवाब दिन मिल्ने भन्ने त छ नै, तर कम्तीमा पनि संसदप्रति जवाबदेही हुनुपर्छ कि पर्दैन भन्ने प्रश्न त एउटा छ। तर कार्यपालिकाको छाया बनाउन खोजियो व्यवस्थापिकालाई, मन लागे आउने मन लागे नआउने, यो ढङ्गले अगाडि बढ्दाखेरि त विपक्षीहरूले त अवरोध गर्न थाले, होइन यो विपक्षीलाई गलाउने रणनीति हो सचेतकज्यू?
0: होइन, प्रधानमन्त्री संसदप्रति नेपाली जनताप्रति प्रति नेपालको संविधानप्रति जवाबदेही हुनुपर्छ, यो न्यूनतम कुरा हो, अधिकतम कुरा हो होइन, किनकि जनता जनार्दनकै जगमा प्रधानमन्त्रीले राजका शासन प्रशासनको नेतृत्व गर्ने हो र नेपाली जनताको विकास समृद्धि सुशासनको उत्कट चाहनालाई नेपाली जनताले नै गरेको अभूतपूर्व मत क्रान्तिको जगमा बन्नुभएका प्रधानमन्त्री जनताप्रति गैर जिम्मेवार हुने कुरा कल्पना गर्न पनि सकिँदैन र संसदको मर्म गरिमा मूल्य मान्यता अभ्यास र नेपालको संविधानलाई अक्षरशा पालना गर्नुपर्ने दायित्व एकजना भूमि मान्छेदेखि हेड अफ द स्टेट राष्ट्रपतिसम्म सबैको हो। अहिले कतिपय सवालमा प्रधानमन्त्री दैनिक संसदमा आइदियोस् अनि संसदको रोस्टमबाट प्रधानमन्त्रीसँग आँखा जुदाएर सभामुख मार्फत फेरि सरकारलाई नै प्रश्न गर्न पाइयोस्, खबरदारी गर्न पाइयोस् भन्ने चाहना राख्नु अनौठो कुरा होइन, खराब कुरा होइन, तर प्रधानमन्त्रीले आवश्यकता अनुसारले संवैधानिक व्यवस्था बमोजिम नै प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले तोकेको मन्त्रीहरू सरकारको तर्फबाट उपस्थिति भएर सार्वभौम सांसदहरूले उठाएका प्रश्नहरू, उहाँहरूले राख्नुभएका सवालहरू, जिज्ञासाहरू र कानुन संविधान र जनताका कुराहरूलाई लिपिबद्ध गरेर सरकारले कार्यक्रममा र सांसदहरूको सवाललाई सम्बोधन गर्दै जानुपर्ने दायित्व
1: होइन प्रकाश चन्द्र प्रियाजी? एउटा कुरा जनतालाई के बताइदिनुहोस् भने नि, राजसभाका सांसदको मुखमा टेप लाग्यो हो अहिले, प्रधानमन्त्रीले जे बोले पनि ढ्याप ढ्याप मात्रै गर्ने संसदमा, त्यसको करेक्सन गर्नु पर्दैन, त्यसको चाहिँ बारेमा प्रति प्रश्न गर्न सक्नु पर्दैन यहाँहरूले सचेतकज्यू?
0: यो
1: हिजो प्रतिपक्षी दलका नेताले पनि त भन्नुभयो नि त, विश्वनाथ आङ्दामेजीले भन्नुभयो होइन, तपाईँ त्यही हुनुहुन्थ्यो सुनिरहनु भएको छ, तपाईँहरूको मुखमा त टेप लाग्यो छ
0: खेमजी। यो लोकप्रिय कार्यक्रम मार्फत म नेपाली आदरणीय श्रोताहरूसँग के अपिल गर्न चाहन्छु भने पार्लियामेन्ट्री प्रोसिडर संसदीय अभ्यासमा सत्तारूढ प्रमुख प्रतिपक्ष विपक्ष सडक र मिडियाका आफ्नो दायरा योगदान भूमिका जिम्मेवारी त हुन्छ। सत्तारूढ दलको सांसदहरूले आफ्ना जनताका सवालहरू सुन्ने समय, आकस्मिक समय, विशेष समय र अन्य विचाराधीन सवालहरूमा अग्रिम नाम टिपाएर सभामुख मार्फत सरकारलाई नै सम्बोधन हुने गरी नेपाली जनतातिर नै फर्केर आफ्नो कुरा राख्ने अधिकारलाई सुनिश्चित गरिएको छ। प्रमुख प्रतिपक्ष बिना संसदको गरिमा हुँदैन। प्रमुख प्रतिपक्षले सरकारलाई जवाबदेही बनाउन, सरकारलाई गैर जिम्मेवार हुन्छ कि भनेर ट्र्याकमा ल्याउन र यो देशको संविधान ऐन कानुन नियमावली विधि विधान अनुसारले चलाउन जहिले पनि रचनात्मक खबरदारी गर्नुपर्ने दायित्व हुँदै हो। सत्तारूढ दलले आफ्नो सरकारका राम्रा नीति कार्यक्रमलाई सहयोग गर्दै त्यसलाई कार्यान्वयन गर्न रचनात्मक खबरदारी गर्छ। यो काममा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीको रचनात्मक खबरदारी इतिहासमा दस्तावेजीकरण हुने कुरामा अहिले नै हामी विश्वस्त छौँ। तर सत्तारूढ दलका सांसद
1: सही के गलत के सुझाउन सक्नु भएन भन्ने आरोप
0: दलको सांसद बीचको फरकपना चाहिँ हामीले छुटाउनै पर्छ। किनभने जहिले पनि सभामुखको दाहिने आसनमा सत्तारूढ दलका सांसदहरू बस्ने प्रचलन छ। हामीले दुई कम दुई तिहाई बहुमत भए पनि संसदीय मूल्य मान्यता परम्परा र अभ्यासहरूलाई सबै आकाश पताल करायब झराब पारेर च्यापचुप पारेर नयाँ गरेको पनि होइन। केही आफ्ना विशिष्ट शैली तर कानुन संविधानभन्दा बाहिर कुनै एक थोपो काम गरेको छ भने हामीले पटक पटक प्रश्न मात्रै गरेन त्यो नेपाली जनताले भोलि फेरि हामीलाई दण्डित पनि तुलाउनुहुन्छ भन्ने कुरा हामीलाई ज्ञान छ। र हाम्रो यो संसदमा जेन्जी विद्रोहको जगमा जुन निर्वाचन भयो शहादतको जगमा रगतको जगमा शहीदको प्रतिनिधि शहीदकी आमा पनि रहेको कारणले हामी कति संवेदनशील छौँ भन्ने कुरा धाम जस्तै छर्लङ्ग छ। त्यस कारणले हामीले गर्नुपर्ने जिम्मेवारी हामी गरिरहेका छौँ। प्रमुख प्रतिपक्षीको धर्म मर्म बमोजिम उहाँले गरिरहनु भएको होला। कहिलेकाहीँ अलिक असाक्लीकरण भयो भने सामान्यतया विपक्षीहरूलाई प्रमुख प्रतिपक्षीहरूलाई केही छुट दिने चलन विश्वमै छ। हामीले पनि अङ्कको अहङ्कार कहिल्यै देखाएका छैनौँ। र हामी नेपाली जनतातिर फर्केर के भन्छौँ भने आखिर सरकारलाई काम गर्न अभूतपूर्व मत क्रान्ति गरिसकेपछि पनि सरकारको हात बाँधेर पहिले जस्तै परम्परागत धर्रामै होइन नौ महिना संसद अवरुद्ध गरेर हिजो रेलिङ बाँधेर कुर्सी गर्ने फर्मेटमा आयो भने रगतको अपमान हुन्छ। हामी समृद्धिको राष्ट्रिय राजमार्गमा हिँडिरहेका छौँ, यसलाई अवरुद्ध हुन्छ। यो हुनु भनेको प्रमुख प्रतिपक्षी विपक्षी नेपाली जनता सबैलाई इतिहासमै धोका हो। त्यस कारणले हामी जति संवेदनशील छौँ हामीभन्दा बढी प्रमुख प्रतिपक्ष संवेदनशील हुनुपर्छ भन्ने म विश्वास राख्छु।
1: जाँदा जाँदै सचेतक ज्यू एउटा कुरा नेपाली जनतालाई बताइदिनुहोस्। जाँदा जाँदै अब सरकारमा के ट्विस्ट आउन थालेको हो? प्रधानमन्त्रीको क्रियाकलापहरूलाई लिएर सर्वदलीय बैठकमा विपक्षीहरूले पनि भन्नुभएछ, सभापति ज्यू रविजी तपाईँ प्रधानमन्त्री भइदिएको भए यत्रो अप्ठ्यारो हुने थिएन, तपाईँ त आउनुहुन्थ्यो, बोल्नुहुन्थ्यो सदनमा, होइन आफ्नो आवाजहरू राख्नुहुन्थ्यो भनेर चाहिँ उहाँहरूले नि भन्नुभएछ। पार्टीभित्र पनि अब यी कतिपय गतिविधिहरूका कारणले गर्दाखेरि बाहिर धेरै प्रस्फुटित नभए तापनि आन्तरिक रूपमा प्रवृत्ति र शैलीहरूप्रति चाहिँ धेरै नेताहरूले धेरै सांसदहरूले हामीलाई पनि भन्छन्। केही ट्विस्ट आउन थाले हो?
0: राष्ट्रिय स्वतन्त्र पार्टीले थोरै समयमा राज्यको बागडोर सम्हाल्ने अवसर होइन अभूतपूर्व अवसर पाएको छ। यो अभूतपूर्व अवसरलाई सम्बोधन गरेर परिणाम ल्याउनुपर्छ भन्ने कुरामा हामी यसलाई अधिकतम सवालमा संवेदनशील छौँ। र विगतका खराब नजिरहरूलाई चिर्दै सत्ता संसद र सरकारको समन्वयमा हामी अब्बलताको अभ्यास गर्ने सत्प्रयासमा छौँ। सरकारको नेतृत्व सम्माननीय प्रधानमन्त्रीले गरिरहनु भएको छ। उहाँले सधैँ पार्टी सभापतिसँग समन्वय गर्नुहुन्छ। पार्टीको नेतृत्व सधैँ सभापतिले गर्नुभएको छ। सम्माननीय प्रधानमन्त्रीको कतिपय चासोहरू चिन्ताहरू सवालहरू सम्माननीय प्रधानमन्त्रीले सदस्य सभापतिसँग समन्वय गरेर निराकरण गर्नुहुन्छ। र संसदलाई कसरी संसद जस्तो बनाउने भन्ने जिम्मेवारी संसदीय दलका पदाधिकारी र हामी सांसदहरू सम्पूर्ण मिलेर यसलाई निरूपण गरिरहेका छौँ, सम्पादन गरिरहेका छौँ र तिनै क्षेत्रलाई सन्तुलन गरेर हामीले परिणाम ल्याउने मार्गमा हिँडिरहेका छौँ। र म फेरि पनि नेपाली जनतालाई दुई हात जोडेर भन्छु, शपथ ग्रहण गरेको दिनदेखि नै सरकार अहोरात्र परिणाममुखी कामका लागि खटिरहेको छ। अभूतपूर्व यो मतक्रान्ति पछाडि संसदलाई बिजनेस दिन सरकारले सफल भएको छ। त्यो बिजनेसलाई हामीले बडो मेहनतका साथ परिणाम ल्याउने सवालमा हामी अगाडि बढिरहेका छौँ। पार्टीले आफ्नो पार्टी जीवनमा काम गर्न अघि बढिरहेको छ र हामी आगामी असार 7 गते राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापना दिवसकै दिन प्रथम ऐतिहासिक महाधिवेशन ऐतिहासिक नगरी चितवनमा गर्दैछौँ। यसले के हामी सन्देश दिन चाहन्छौँ भने सरकार सदन र पार्टीको सन्तुलनका सँगसँगै संविधानलाई छाता बनाएर नेपाली जनताको अनुहारलाई आत्मसात गरेर चैतको रगत पसिनालाई ऐना मानेर यो अभूतपूर्व अवसरलाई हामी भरपूर सदुपयोग गर्दै 5 वर्षे कार्यकाल सफल बनाएर कम्तीमा 3 दशक नेपाली जनताको विकास समृद्धि सुशासनको चाहना सामाजिक न्याय स्वाधीनता र मानव मर्यादाको हाम्रो दायित्व र नेपाललाई राष्ट्रिय स्वतन्त्र पार्टीले कर्णालीमा सार्वजनिक गरेको वाचापत्रको मूल मर्म नेपाललाई 1 दशकभित्र सम्मानजनक मध्य आय भएको दक्षिण एसियाली राष्ट्र बनाउने महान सपनामा हामी लागिरहेका छौँ। कृपया हामी माथि शङ्का नगरिदिनुहोस्, हाम्रो सब प्रयासमाथि होस्टेमा हैसे गरिदिनुहोस्। हामी संविधान कानुन नेपाली जनताको चाहना र सहितको सपना भन्दा बाहिर छैनौ।
1: सचेतक ज्यू, यहाँको महत्त्वपूर्ण समयका लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
0: धेरै धेरै धन्यवाद, श्रोताहरूप्रति पनि हार्दिक कृतज्ञता।
1: नमस्कार, वाउनुति राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं सचेतक प्रकाश चन्द्र परियार, आदरणीय श्रोता, नेपाली बसमा छोटो विश्राम लिन्छौँ, विश्रामपछि पुनः उपस्थित हुनेछौँ।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गइयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: आएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास,
0: आईएमई गरौँ।
2: यो नेपाली रेडियो नेटवर्क,
3: खरो विषयमा तारो बहस, नेपाली बहस। यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ
4: ग्लोबल आईएमई बैंक, सबैका लागि बैंक
5: डिसोम फाइबर नेट।
6: यतिखेर हाम्रो बेसमा नेपाल प्रहरीका पूर्व डिआइजी सुरक्षा विज्ञ हेमन्त मल्ल हुनुहुन्छ। मल्लजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ। होइन, गृहमन्त्री सुदन गुरुङमाथि केही आरोपहरू लागे, होइन, उनले चाहिँ राजीनामा दिनुभयो, राजीनामा दिइसके पछि एउटा समिति बन्यो अच्युत प्रसाद भण्डारीको नेतृत्वमा, पूर्व न्यायाधीश उच्च अदालतका न्यायाधीशको नेतृत्वमा। हिजो मात्रै मलाई लाग्छ सरकारले त्यो प्रतिवेदन ग्रहण गर्यो, एकातिर सरकारले प्रतिवेदन ग्रहण गर्यो, अर्कोतिर शपथ ग्रहण सुरु भयो, कस्तो लाग्यो?
7: सबभन्दा पहिला त के बुझ्यो भनेपछि उहाँ फिर्ता आउनुहुन्छ भने सबले बुझेकै थिए, होइन, थाहा थियो।
6: धोइपखाली गर्नका लागि समिति बनाएको त्यसो भए, चोख्याउनका लागि
7: हो त्यही समिति। किन समितिलाई कसैले विश्वास पनि गरेका छैनन्, कसैले त्यसमाथि विश्वसनीयता पनि कसैको छ जस्तो मलाई चाहिँ लाग्यो। त्यो जहाँ पनि हामीले हेर्यौँ भने त्यो कुरा चाहिँ बिस्तारै आउला पनि, होइन। र आएपछिको जुन किसिमको उहाँको व्यवहार छ नि, धम्कीपूर्ण जब प्रेस कन्फरेन्सहरूमा उहाँका आफ्ना एजेन्डाहरू लिएर आउनु भएको छ, त्यसले चाहिँ राम्रो गर्ला जस्तो मलाई लाग्दैन।
6: होइन, अब उहाँलाई क्लिन चिट दिएको कुरा र त्यस पछाडि चाहिँ उहाँलाई फिर्ता बोलाइएको विषय, सरकारले फेरि गृहमन्त्रीमा नियुक्ति गरेको एउटा प्रसङ्ग सँगसँगै छ। मैले अच्युत प्रसाद भण्डारीजीसँग, समितिका संयोजकसँग पनि केही दिन अगाडि यसै यही कार्यक्रममा कुराकानी पनि गरेका छु, होइन। उहाँले दुधको दुध पानीको पानी, हामीले त्यही रिजल्ट ल्याउने हो, यसमा कसैले पनि शङ्का नगर्न आग्रह गर्दछौँ भनेर भन्नुभएको थियो उहाँले, होइन, केही समय अगाडि। तर उहाँ अब दोहोरिएर त आउनुभयो, फेरि फर्किएर त आउनुभयो। उहाँले एउटा निर्णय गरिदिनु भएको छ, अहिले अब राजदरबार हत्याकाण्डको फाइलहरू अगाडि बढ्छ, म छानबिन गर्छु। तपाईँ त लामो समय नेपालको सुरक्षा क्षेत्रमा काम गर्नुभएको छ, प्रहरीमा काम गर्नुभएको छ, होइन, डिआइजी भएर चाहिँ रिटायर हुनुभएको छ, कतिको सम्भव छ यो काण्ड?
7: दुईटा पाटा हेर्छु कि मैले। एउटा पाटा त के हो भनेपछि दरबार काण्डको तपाईँले कुन उद्देश्यको लागि गर्दै हुनुहुन्छ? यो कसैको काँधमा बन्दुक राखेर पड्काउनुको लागि हो कि? यदि थियो भने त्यो चाहिँ ब्लन्डर हुन्छ, फेरि त्यो होइन पोलिटिकल उद्देश्यको लागि गरिन्छ भने त्यो चाहिँ ब्लन्डर हुन्छ। तर अर्कोतिर के छ भनेपछि जनताले जान्न चाहिरहेछन् त्यहाँ भएको के थियो, होइन, दरबारभित्र घटना के भएको हो, त्यो तथ्यले जान्न चाहिरहेछन्। अब यसमा एउटा समस्या के छ, टेक्निकल कुराहरू के पनि छैन। टेक्निकल कुरा भन्यो भने चाहे त्यो घटनास्थलको मुटुका कुराहरू होला, ब्लास्ट अफ मुटुका कुराहरू होला, होइन, र अर्को भनेको तपाईँको ब्यालिस्टिकका कुराहरू होला, र अर्को भनेको तपाईँको यी पोस्ट मार्टम लगायतका टेक्निकल ती कामहरू के पनि भएको छैन। तर के हो भनेपछि देखि जानी सुने भन्ने हामीहरू भन्छौँ नि, देखि जानी सुनेका कुराहरूलाई एक ठाउँमा लिएर अनुसन्धान गर्ने निकाले राखिदियो भने त्यसले एउटा पिक्चर चाहिँ क्लियर हुन्छ। अहिले पनि हामी दसजना भेटौँ न, दसजना भेट्दाखेरि दरबार हत्याकाण्डको बारेमा दसजनाको 10 तारिकको राय हुन्छ कि कतै तथ्य जानु खोजिरहेको छ। यदि त्यो उद्देश्यलाई गर्ने भने ठिकै हो, होइन, तर यदि त्यसको कुनै पोलिटिकल उद्देश्य छ भने त्यो चाहिँ ब्याकफायर हुन्छ फेरि,
6: होइन। जस्तो अनुसन्धान गर्ने कुरा पनि फोरेन्सिक जाँचहरूदेखि लिएर, होइन, बुचुल्काहरूदेखि लिएर विभिन्न तथ्य प्रमाणहरू पनि आवश्यक पर्ला। तर मलाई लाग्छ हिजो त्यो हत्याकाण्ड पछाडि चाहिँ यी कुनै पनि कुराहरू कामहरू भएका छैनन्। अहिले त त्यो संरचना नै परिवर्तन भइसकेको एउटा स्थिति छ। कसै व्यक्तिलाई कसैले भनेको भरमा, शङ्काको भरमा, कसैलाई आरोपका भरमा मात्रै चाहिँ अनुसन्धान सफल हुन्छ कि हुँदैन, अनुभवले के भन्छ तपाईँको?
7: अब कति इतिहासका कुरा चाहिँ इतिहासमै रहन दिनुपर्ने हुन्छ जस्तो लाग्छ मलाई, है, एउटा कति कुराहरू एउटा के हुन्छ तपाईँले फ्याक्ट फाइन्डिङ भन्ने एउटा कुरा भयो, होइन, फ्याक्ट चाहिँ जनताको लागि जनता अगाडि ल्याएर राखिदिने। तपाईँले थाहा होला जोन एफ केनेडीको हत्या भयो अमेरिकामा,
6: जोन एफ केनेडी हो,
7: हत्यार त थाहा भयो नि त, तर अहिलेसम्म जनता कन्फ्युज छन् त्यो बारेमा, र जनताले सत्य तथ्य जान्न चाहिरहेका छन् उनीहरूले के। र यहाँ पनि के हो भनेपछि तपाईँले त्यहाँभित्र भएको के हो, कोहीले एउटा कथा भन्छ, कोहीले अर्को कथा भन्छ, या समस्या त के भइदियो भने अहिले सोसियल मिडियाले गर्दा थरी थरीका विज्ञहरू आएर आफै देखेको भनेर पनि कुरा गर्न थालेपछि त्यसले धेरै कन्फ्युजन क्रिएट गरेको छ कि। सत्य तथ्य नभए तापनि, प्रमाणहरू नभए तापनि, तपाईँले स्टोरी टेलिङको हिसाबले देखेका जानेका बुझेका जुन कुराहरू छन् नि, त्यसले एउटा स्टोरी चाहिँ बिल्ड गर्ने र राखिदिने हो. त्यो काम चाहिँ प्रहरीसँग गराउनु पर्छ है. फेरि त्यो समिति बनाएर आयोग बनाएर तपाईँ गर्नुहुन्छ भने त्यसले फेरि काम दिएन. त्यसले
6: होइन, अब निर्मला हत्याकाण्डदेखि लिएर धेरै काण्डहरू छन्, जीविराईहरू होइन फरार भएका धेरै काण्डहरू छन्, नकली भुटान शरणार्थीदेखि लिएर अनेक काण्डहरू पनि नेपालमा छन्, तर यो दरबार हत्याकाण्डको छानबिन गर्छु भन्नुका पछाडि चाहिँ यसको मकसद केही फरक हुन सक्छ?
7: पोलिटिकल उद्देश्य जस्तो लागिरहेछ मलाई. यिनीहरूले कसैको काँधमा बन्दुक राखेर पड्काउनु खोज्छ जस्तो लागिरहेछ.
6: कसको काँधमा राख्ने बन्दुक चाहिँ?
7: त्यो बेलाका यो पोलिटिकल नेतृत्व भएका मान्छेहरू, त्यो बेलाका खास गरी पोलिटिकल जस्तै नेतृत्व भएका व्यक्तिहरू माथि हो कि अब सेनाका उनीहरू माथि बन्दुक पड्काउन खोजेको हो कि होइन, खास उद्देश्य हो जस्तो लाग्छ मलाई. त्यो अरू के पनि हो जस्तो लाग्छ मलाई.
6: होइन, अब नेपालको अवस्थामा गृहमन्त्रीमा पुनर्वहाली भइसकेपछि सुरक्षा दस्ताको विषयमा कुरा गरौँ. नेपालको सुरक्षा दस्ता जुन ढङ्गले चाहिँ काम गर्न खोजिरहेको छ होइन, जेएनजी विद्रोह पछाडिको जुन एउटा माहौल देखियो, जुन एउटा दृश्य देखियो, अहिलेको अवस्थामा देश सुरक्षित छ, हामी हरेक क्षेत्रबाट चाहिँ सुरक्षित अनुभूति गरिरहेका छौँ, सुरक्षाको स्थिति चाहिँ कस्तो छ, प्रत्याभूति गर्न पाएका छन् जनताले?
7: होइन, नेपाल सुरक्षित छ. एउटा कुरा प्रास्ताविक बुझ्यो भनेपछि नेपाल पूर्ण रूपमा सुरक्षित छ होइन. र योभन्दा पहिला हामीले भनेको के हो भनेपछि राजनीतिकहरूकोले राजनीतिको लागि राजनीति गरे, आफ्नो स्वार्थको लागि राजनीति गरे, र त्यसले गर्दा के हो भनेपछि जुन फङ्सन हुनुपर्ने त्यसमा कहीँ न कहीँ समस्या मात्रै आएको हो. त्यति मात्रै हो समस्या होइन, राजनीति कारण बढी भयो नि, त्यति मात्रै हो. र अहिलेको अवस्था साँच्चै तपाईँ भन्नुहुन्छ भनेपछि कन्फ्युज, एकदमै कन्फ्युज छ नि सबै जनता. कन्फ्युज छन् के हुन्छ, के हुँदै गइरहेछ, किनकि मन्त्रीको हरेक मन्त्रीको काम कार्य हो. म गृहमन्त्री मात्रै भन्दैन, म हरेक मन्त्रीको काम कार्य हो, प्रशिक्षण उठेका छन् होइन. र अर्को के छ भने उहाँहरूले गरेका जुन निर्णयहरू छ, लडी निर्णयहरू जस्तो लाग्न थाल्यो कि अब आएर, जुन कि मिच्योर छैनन्, मेच्योरी देखिन्न त्यो निर्णयहरूमा. र अब यदि तपाईँले मिच्योर निर्णयहरू गर्नुहुन्न, मेच्योरी देखिन्न भनेपछि त्यसले चाहिँ समस्या लिएर आउँछ कि, किनकि अर्थमन्त्रीको कुराहरू, अर्थमन्त्रीको तपाईँ हेर्नुहोस्, अर्थशास्त्रदेखि लिएर सबले विरोध गरिरहेछन् उहाँको, जुन उहाँ जुन स्टाइलमा उहाँले काम गर्दै हुनुहुन्छ. गृहमन्त्रीको त्यही छ, त्योपछि अरू मन्त्रीहरूको पनि कुरा गर्नु होला. प्रधानमन्त्रीको तपाईँ थाहै छ, त्यो उहाँले गर्दा पुरा संसदै बन्द भएको छ अहिले होइन, चाहे भित्र राष्ट्रमा होला या तपाईँको अन्तर्राष्ट्रिय सम्बन्धको कुराहरू पनि बडा यो अजिब टाइपको देखिरहेको छ अहिलेको अवस्था जस्तो लाग्छ मलाई. त
6: होइन, अहिले त अब सरकारले चाहिँ सुशासन दिने, जनताहरूलाई चाहिँ होइन डेलिभरी दिने, सबै समस्याहरूलाई चाहिँ व्यवस्थापन गर्ने, अब सम्पत्ति शुद्धिकरणदेखि लिएर विभिन्न मुद्दाहरू, भ्रष्टाचारका मुद्दाहरूमा चाहिँ छानबिनको डन्डा चलाउने. अहिले त तपाईँले देखिरहनु भएको छ नि त, धेरै बिचौलियाहरू पक्राउ परेका छन्, ठुला घरानाको खोल ओढेर चाहिँ होइन अब अकुत रूपमा सम्पत्ति कमाउनेदेखि लिएर चाहिँ बिमा वित्तीयमा चाहिँ आफ्नो एक छत्र राज जमाउनेहरू चाहिँ कानुनी कडगारामा उभिएका छन्, ग्रे लिस्टबाट ब्ल्याक लिस्टमा जान नदिन चाहिँ यसलाई उसको उकास्नुपर्ने पनि जिम्मेवारी छ, जवाबदेता छ. यो त्यो बाटोमा छैन सरकार आज?
7: त्यो बाटोमा जानुपर्ने हो, तर अहिले पनि तपाईँ जानु, तपाईँले लाइसेन्स जुन रूपमा पाउनुपर्ने पाउनुहुन्छ. र तपाईँ अहिले यातायातमा जानुहोस्, जसरी तपाईँ तपाईँले दलाललाई नसमाते तपाईँले गाडी आफ्नो नाममा गर्न सक्नुहुन्न.
6: त्यो
7: कुरा मात्रै हो, अहिले पनि त्यही अवस्था छ, अहिले पनि त्यही अवस्था छ. किनकि यो मैले एक हप्ता पहिला कुरा गर्दैछु, म तपाईँलाई म भन्न चाहन्न कसले गरेको, म भन्न चाहन्न, मेरो आफन्तको कुरा हो, त्यो दिक्क भएर आएको मान्छे हो कि. यो करिब करिब सर्भिस डेलिभरीका अफिसहरूमा धेरै परिवर्तन आएको छैन, खालि सोसियल मिडियामा हल्ला गरिदिएर मात्रै पनि हुँदैन कि, हल्ला गरेर हुँदैन. तपाईँ प्र्याक्टिकली आफै जानुहुन्छ, तपाईँ लाइसेन्स पाउनु भएको छ, रिन्यू गर्न दिनुभएको, पाउनु भएको छैन होला,
6: छैन नि.
7: लगातार मैले जुन कुरा गरेँ नि, यो जिल्ला प्रशासनमा जानु त्यही हालत छ होइन, किनकि डक्टर केसीले पनि हिजो भनेको कुराहरू मैले हेरिरहेको थिएँ. छ समस्या हो कि, तपाईँले रियल सहीमा काम गर्ने हो कि खालि यो सोसियल मिडियामा एक किसिमको वाइब मात्रै क्रिएट गर्ने हो होइन. केही दिन तपाईँ झुकाउन सक्नु होला, तर अहिले के देख्यो भने तपाईँ सोसियल मिडियामा मात्रै तपाईँले वाइब चाहिँ क्रिएट गरे जस्तो देखियो कि. मैले फेरि यो नकारात्मक हिसाबले भनेको होइन, यो रियालिटी हो, यो रियालिटी त बुझ्नु पऱ्यो नि त, यो रियालिटी त बुझ्नु पऱ्यो नि त.
6: भनेपछि अल्गोरिदममा चाहिँ जताततै एकदम सफा भइसकेको छ, वास्तविकतामा भएको छैन त्यसो भए?
7: होइन, छैन, देखिन्न. यो ग्राउन्ड, यो ग्राउन्ड रियालिटी फरक छ क्या, ग्राउन्ड रियालिटी फरक छ. सोसियल मिडियाको एउटा हल्ला र ग्राउन्ड रियालिटी इन्टायरली फरक छ होइन. फेरि यो सरकारले राम्रो काम गरोस्, पढे लेखेका मान्छेहरू आउनु भएको छ, त्यो पनि भयो उनीहरूको होइन. तर के भयो भनेपछि जुन किसिमले सरकार चल्नुपर्ने हो, जुन किसिमले यी मन्त्रालयहरू चल्नुपर्ने हो, त्यहाँ चाहिँ कहीँ न कहीँ समस्या छ, त्यो मेच्योरिटी देखिरहेको छैन है, त्यो चाहिँ बुझ्नुपर्छ.
6: तर सरकारले त सुशासनको निकै ठुलो नाराहरू अगाडि सारेको छ, बजेट ल्याएको छ, बजेटमा पनि होइन भोल्युम चाहिँ बढेको छ, अब बजेटलाई कार्यान्वयन गर्ने खालका चुनौतीहरू, महत्वाकांक्षाहरू, नवप्रवर्तनदेखि लिएर प्रविधि मैत्री, डिजिटलाइजेसन भनिएको छ हरेक क्षेत्रमा, त्यो देख्नु भएको छैन, सम्भव छैन यो अहिले?
7: त्यो चाहिँ हेर्दै जाउँ न, हेर्दै जाउँ हेर्दै जाउँ, होइन त्यो राम्रो होस् भन्छु म, राम्रो होस्, सय दिन पनि पर्ख्यो हामीहरू, सय दिनसम्म त पर्खिन जरुरी पनि छ, होइन जरुरी छ, र सय दिनले पनि अगाडि सरकारले कसरी काम गरेको छ त्यसले पनि प्रश्न गर्ला नि त,
6: होइन। अब अस्ति सर्वदलीय बैठकमा चाहिँ प्रधानमन्त्री बन्न आह्वान गरिएछ यो राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई नै, होइन तपाईँ सय दिन त पर्खिनुहोस् न, तपाईँ सय दिन त पर्खिनुहोस् न भन्नुभएको रहेछ क्या उहाँ विपक्षी दलका नेताहरूलाई, होइन कतै राजनीतिमा फेरि एउटा ट्विस्ट आउने होइन हेमन्त सर,
7: त्यो भन्न सकिन्न किनकि एउटा हामी प्रष्ट, मैले त तपाईँसँग धेरैचोटि भनिसकेँ, मैले जमाना मैले लेखेलेखी छु यो सरकार बन्न साथ पनि, होइन र इलेक्सनभन्दा पहिला पनि मैले धेरैचोटि भनेको थिएँ कुराहरू, यो पार्टी गरिबो छ रविजीले गर्दा यो पार्टी एक ठाउँ मात्रै देखिरहेको छ कि, र तपाईँ हामीले हेर्ने भने यो पार्टी तिनवटा फ्रेक्सन क्लियरली देखिन्छ, र त्योदेखि बाहेक भित्रभित्र थुप्रै गुट उपगुटहरू छन्, अब चुनाव यिनीहरूको भइरहेको छ पार्टीको, त्यसले कुन रूपमा सङ्गठित गर्छ भोलिको दिन देखाउला त्यसले, होइन यो त प्रश्न देखिरहेको छ नि त, प्रधान अब पार्टीको सभापति भारत भ्रमण जानुहुन्छ, कमिटी ओनरसिप लिन्न, उनले के बोल्छन् त्यसको ओनरसिप लिँदैन भने कहीँ न कहीँ रिफ्ट त छ नि त, रिफ्ट छ, र जुन विपक्षी दलहरू भए संसदमा भएका जुन दलहरू भए उनीहरूले प्रधानमन्त्रीको व्यवहार होला या प्रधानमन्त्रीको कामकाजहरू होला उसले गर्दा सन्तुष्ट त देखेन नि त, जुन किसिमले हुनुपर्ने सन्तुष्ट देखेन, त्यसैले गर्दा के हो भनेपछि यो विपक्षी दलहरूको अवस्थाले गर्दा होला जस्तो लाग्छ मलाई।
6: हस्, यहाँको महत्त्वपूर्ण समय र सम्वादका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, नमस्कार।
7: हस्, धन्यवाद।
6: उहाँ नेपाल प्रहरीका पूर्व डिआइजी एवं सुरक्षा विज्ञ हेमन्त मल्ला, धनी श्रोता नेपाली बसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछौ।
8: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं, जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं, न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।
9: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा।

0: नेपाली बहसका साथमा प्रीति तयारी चौचौ ग्लोबल आईएमई बैंक सबैका लागि बैंक डिशोम फाइबर नेट
1: यतिकै हाम्रो बेसमा नेकपाका नेता एवं पूर्व शिक्षा मन्त्री देवेन्द्र पौडेल हुनुहुन्छ। पौडेलजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
2: गुड मर्निङ यहाँलाई पनि।
1: कस्तो छ अवस्था? सन्चै हुनुहुन्छ? आराम छ? स्वास्थ्यमा
2: ठिक छ, सन्चै छौ।
1: होइन, अब यो बिहानी पखको बसमा तपाईँसँग छलफल गर्दै गर्दाखेरि देश पनि सन्चो छ, देश पनि एउटा स्वस्थ ढङ्गले अगाडि बढिरहेको छ कि कस्तो लाग्दैछ यसो हेरिरहँदाखेरि बाहिरबाट?
2: अब देशको अवस्था सामान्यतया ठिकै छ, तर फेरि पनि बजेट, नीति कार्यक्रम र बजेटमा भएका विषयहरू हेर्दाखेरि अब आधारभूत वर्ग, तल्लो वर्ग, निम्न वर्गले जुन अपेक्षा, आशा र भरोसा सरकारबाट गरेका थिए त्यो चाहिँ प्राप्ति नहुने सङ्केतहरू देखा परेको छ। तैपनि अझै आशाका किरणहरू नेपाली जनतामा अब नयाँ केही हुन्छ भन्ने यत्रतर भएको हामी महसुस गर्छौँ। त्यसो भएर देश गम्भीर सङ्कटमा भएको, बिरामी भएको भनेर चित्रण गर्न मिल्दैन।
1: होइन, अहिलेको अवस्थामा अब संसदका दृश्यहरू तपाईँले हेरिरहनु भएको छ, हिजो लामो समय संसदमा पनि तपाईँहरू रहनुभयो, तर अहिले प्रधानमन्त्रीको संसदको उपस्थिति, उहाँको अभिव्यक्ति, यसले ल्याएको सान्नाता, यसको रिक्तता, यी यावत कारणले गर्दाखेरि निकै ठुला चर्का आलोचनाहरू विपक्षी दलका नेताहरूले चाहिँ विरोधका स्वरहरू एक छत्र रूपमा अगाडि ल्याइरहेका छन्। प्रधानमन्त्रीले दिएको अभिव्यक्तिप्रति तपाईँको भन्नु के छ?
2: होइन, प्रधानमन्त्री भनेको देशको कार्यकारी जनताबाट निर्वाचित प्रक्रियाले पुगेको देशको कार्यकारी प्रमुख पद हो। त्यो पदमा भएको व्यक्तिले निकै परिपक्वतापूर्वक कतिपय अन्तर्राष्ट्रिय कूटनीतिक क्षेत्रहरूको सन्तुलन नबिग्रिने गरी देशको राष्ट्रियता, देशको सार्वभौमिकता, देशको अखण्डता अक्षुण राख्ने गरी निरन्तर र दृढतापूर्वक उभिन सक्नुपर्छ। यसको ज्वलन्त उदाहरण भनेको पछिल्लो चाहिँ अहिलेको यो वर्षको इरानलाई हामी लिन सक्छौँ। देशभक्ति भावना आफ्नो चाहिँ देशका नेताहरूले, निर्वाचित प्रतिनिधिहरूले कसरी प्रस्तुत गर्छन् भन्ने कुरा चाहिँ इरान साथी छ। यहाँ त कस्तो भयो भने रोस्टममै गएर प्रधानमन्त्रीले नेपालको आम जनताको मनोविज्ञान, मनोभावना, इतिहास सबैलाई कुठाराघात हुने गरी, छिमेकी मित्र राष्ट्रलाई खुसी पार्ने गरी जसरी नभएका कुरा बोल्नुभयो, त्यो पनि कुनै भएको कुरा होइन, नभएको कुरा जसरी
1: होइन। सीमा विवाद छैन नेपाल र भारतको बीचमा, सीमा अतिक्रमण भएका छैन,
2: सीमा विवाद चाहिँ तपाईँको चाहिँ कहिले पनि सीमा विवाद पुरिसकियो भन्ने कुरा होइन, त्यसलाई कूटनीतिक रूपमा हल गर्नुपर्छ भनेका छौँ। लिम्पिया जुराली पुलेख र काला पानीको बारेमा विगतदेखि नै हामी चाहिँ कहीँ न कहीँ नेपालको भूमि हो भन्ने दावी गर्दै आएका छौँ। संसदैभित्र चाहिँ 100% सांसदहरूले पास गरेर त्यो भूगोल नेपालको भनेर एउटा देशभक्ति भावना प्रकट गरेको चाहिँ 2-4 वर्षको इतिहासै छ। तर ती सबै कुरा बिर्सेर चाहिँ नेपालले पनि भारतको जमिन मिचेको छ भनेर चाहिँ अतथ्य कुरा अप्रासङ्गिक रूपमा जसरी व्यक्त गर्नुभएको छ, त्यसले चाहिँ स्वाभाविक रूपमा देशको राष्ट्रिय र देशको सार्वभौमिकता पक्षको पक्षमा पनि निकै चाहिँ अपरिपक्व लिडरसिपको रूपमा मैले बुझेको छु, नेपाली जनताले बुझेका छन्।
1: होइन, अहिले सरकारले त अब सुशासनको दिशामा अगाडि बढ्ने काम गर्ने, रोजगारीका अवसरहरू यही देशमा सिर्जना गर्ने, होइन, तपाईँलाई थाहा छ अहिले गृहमन्त्री करिब करिब 47 दिनपछि फेरि सुदन गुरुङ फर्किनु भएको छ, समिति बन्यो, समितिले उहाँलाई क्लिन चिट दिएको छ, यतापट्टि मन्त्री परिषदले प्रतिवेदन ग्रहण गर्यो, उतापट्टि दिउँसै शपथ ग्रहण पनि भयो, होइन, यो चोख्याउने काम, धोइपकाली गर्ने काम भयो भन्ने पनि धेरैको विश्लेषण छ। कतिपयले होइन यो चाहिँ केही पनि भेटिएन उहाँको, सिस्टमको कमजोरी भनेर फेरि दोहोऱ्याइएको छ। यो हिजोको ट्रेन पनि यस्तै थियो होइन?
2: अब मैले के राख्न चाहन्छु भनेदेखि नयाँ साथीहरूले जनताले दिएको मतका आधारमा राम्रो काम गरून्, जनताले अपेक्षा गरेको सुशासनको कहीँ न कहीँ नेतृत्व गरून् भन्ने कुरामा हाम्रो चाहिँ शुभेच्छा छ, शुभकामना छ, उहाँहरूलाई सद्भाव र सहानुभूति पनि म प्रकट गर्न चाहन्छु। तर प्रतिशोधतिर जानुभयो भनेदेखि नेपालमा फेरि एकपटक चाहिँ अर्को दुर्भाग्य हुनेछ।
1: के हुन्छ त्यसपछि?
2: सुशासन गर्छु भन्ने नाममा कसैलाई ताकेर, कसैलाई लक्षित गरेर गैरकानुनी रूपमा जनताबाट प्राप्त भएको मतलाई दुरुपयोग गर्नुभयो भने त्यसले ठिक ठाउँमा जाँदैन। त्यसो भएको हुँदाखेरि अब जनताबाट निर्वाचित भएका जनप्रतिनिधिहरू सरकारले आवश्यक चाह्यो भनेदेखि मन्त्री कसलाई बनाउने नबनाउने भन्ने कुरा प्रधानमन्त्रीको स्वेच्छाको कुरा हो। तर म तपाईँ मार्फत आदरणीय जनसमुदायलाई के भन्न चाहन्छु भने जति आलोचना पहिलेका नेताहरूले 35 वर्षसम्म, हिजो पनि मैले एउटा मिडियामा हेर्दै थिएँ, जुन खाएर केही पनि गरेन भन्ने भाष्य सिर्जना गर्न खोजिएको छ। अब प्रश्न सोध्ने ठाउँमा त उहाँहरू हुनुहुन्थ्यो, अब यो प्रश्नको जवाब दिने ठाउँमा उहाँहरू हुनुहुन्छ, अहिले पनि

0: बजेट आज हो, बजेटले चाहिँ आधारभूत उत्पीडित समुदाय वर्गको पक्षमा, निम्न वर्गको पक्षमा केही बोलेकै छैन। बोल्यो के भनेदेखि मध्यम वर्गको हित गरिनेछ भन्ने कुरा मात्रै बोल्यो। मध्यम वर्गको हित गरिदिनु, नेपालमा त झन्डै 70% मान्छेहरू निम्न वर्ग छन्, आधारभूत वर्गहरू छन्। ती वर्गहरूको चाहिँ उत्थान, ती वर्गलाई मध्यम वर्गमा पुर्याउने लक्ष्य हुनुपर्थ्यो नि बजेटमा। यी सबै कुराले के देखिन्छ भनेदेखि आलोचनाको निम्ति आलोचना गरेको होइन कि यी सबै कुराले
1: बजेटले त अप टु डाउनमा गयो नि त बजेट त अब त यही होइन। बजेटलाई चाहिँ कार्यान्वयन गर्ने कुराहरू, बजेटमा आएका महत्वाकांक्षी योजनाहरू, डिजिटलाइजेसनमा जाने कुराहरू, नवप्रवर्तनमा जाने कुराहरू,
0: एउटा पनि काम छैन जनताको। त्यो पुरानै बजेटको निरन्तरता, उदाहरणको निम्ति बनिरहेका सडकहरूको निरन्तरता, त्यो त पहिलेकै छ।
1: किसानहरूलाई 2 करोडको सब्सिडी भनेको छ नि त, 2 करोडसम्मको सब्सिडी होइन किसानहरू
0: होइन, पहिले के भन्नुभयो
1: किसानहरूलाई 2 करोडको सब्सिडी
0: हो। म त्यही भन्दैछु, निम्न 2 करोड लगानी नगर्ने किसानले कसरी लोन पाउँछ? जसले 2 करोडसम्म लगानी गर्न सक्दैन, धितो छैन ब्याङ्कमा, धितो नराखिकन नेपालको चाहिँ ब्याङ्किङ प्रणालीले कुनै पनि लोन दिँदैन, र धितो चाहिँ नभएको किसानले वा तराईमा 1 कट्ठा वा आधा कट्ठा वा 10 तुर मात्रै जग्गा भएकोले कसरी 2 करोड लगानी गर्न सक्छ? अनि त्यस्तो प्रकारको किसानले भाडामा जग्गा लिएर काम गर्छु भनेर त्यो युवाले कहीँ थाल्यो भनेदेखि सरकारको के हो प्रोत्साहन? त्यसो भएर त्यो पनि के हो भने अनुदानको कुरा गरियो, पोजिटिभ छ त्यो पनि। 40 लाख पनि 2 करोड लगानी गरेकालाई 5 वर्षमा किस्ताबन्दी दिने भनेर भनिएको छ, त्यही कुरा पनि पोजिटिभ हो। तर त्यो न्यून वर्गले त पाएन। त्यसो भएर यी कतिपय कुराहरूले के देखिन्छ भनेदेखि बजेटले निम्न वर्गलाई, आधारभूत वर्गलाई कहीँ कतै पनि सम्बोधन नगरेको कुरा म पूर्वाग्रह राखेर भनेको होइन, प्लिज उहाँहरूले चाहिँ लेखेका शब्द, अङ्क, कमा, फुल स्टपले त्यही कुरा बताएको छ।
1: होइन, हिजो तपाईँहरू वर्गीय खाडललाई चाहिँ अब पुर्नुपर्छ, सबै एक डिक्का हुनुपर्छ, समाजवाद स्थापना गर्नुपर्छ भनेर लाग्नुभयो, फेरि कतै यसले चाहिँ वर्ग वर्ग बिचको खाडललाई, यसको ग्राफलाई बढाउँदै त लगेन त्यसो भए सरकारले?
0: अनि वर्ग अहिले मान्छेहरू हिजोको स्थितिभन्दा अलिअलि फरक प्रकारले, कोही विदेश गए जस्तो सुकुम्बासी कि जुन हुकुम्बासी भनेर चर्चा गरिएको छ, म तपाईँलाई चाहिँ 2 उदाहरण दिन्छु। सुकुम्बासी छाप्रामा बसेको व्यक्ति 60 लाख विदेश गए मध्ये कुनै तरिकाले 2-4 लाख रुपियाँ लोन लिएर दुबई कतार गयो, 1 लाख पनि जान सकिन्छ अथवा निशुल्क पनि जान सकिन्छ, 6-7 वर्ष दुःख गरेर आएर कमायो, एक ठाउँ कुनै घरेरी किन्यो, अनि त्यसलाई पनि चाहिँ तपाईँको हुकुमवासी भनेर विरोध गर्ने गरिएको छ। हिजो त उदिएर सुकुमवासी हो नि, तर त्यो चाहिँ
1: हिजो सुकुमवासी थियो, कमाएर आयो, सरकारले के गर्यो, सानो घर बनायो, त्यो छाप्रो पनि छोडेन,
0: बिचल्ली बनायो, होल्डिङ सेन्टरमा राखेर बिचल्ली बनायो।
1: हैन, होल्डिङ सेन्टरमा त राम्रो छ नि त, होल्डिङ सेन्टरमा सुरक्षित हुनुहुन्छ नि त उहाँहरू हैन?
0: अब यो होल्डिङ सेन्टरमा चाहिँ कोभिड हुँदाखेरि कोभिड महामारीबाट जोगाउनको निम्ति राखेको कुरा त मलाई जानकारी छ, तर नागरिकलाई, जनतालाई राज्यले निकास नदिइकन होल्डिङ सेन्टरमा लगेर राख्ने कुरा, कुनै प्राकृतिक विपद, पहिरो छैन, बाढी छैन, भूकम्प होइन, महामारी होइन, बसिरहेका जनतालाई निकास नदिइकन होल्डिङ सेन्टर राख्ने कुरा कहीँ मिल्छ? मानवीयता हो त्यो।
1: तर म हिजो हेर्दै थिएँ कुनै एउटा सञ्चारमा,
0: अहिले के हो भनेदेखि जे गरे पनि यो सरकार त भयङ्कर भगवान्ले जस्तो गर्छ भनेर चाहिँ प्रशंसा गर्ने साथीहरूले हाम्रो आलोचना गर्नुहुन्छ, कतिपय गर्न खोजेका राम्रा कामहरू हामीले समर्थन पनि गर्छौँ, निरपेक्ष विरोध होइन। तर जसरी बिना निकास सुकुम्बासी क्षेत्रमा हात हालियो, त्यसले चाहिँ बिचरा त्यो निम्न स्तरका जनसमुदाय बोल्न नसक्ने, अलिअलि सडकमा निस्के, प्रतिवाद जस्तो गरे, उपाय केही पनि छैन, राज्य लाग्यो, केही उपाय नभइसकेपछि आफ्नो ठाउँमा जाने छोड्ने काम भएर जुन होल्डिङ सेन्टरको चित्रण सरकारले दिएको छ, त्यो नै अमानवीय मानव अधिकारको गम्भीर उल्लङ्घन हो।
1: होइन, बिचल्ली छ त्यसो भए सुकुम्बासीहरूको, तपाईँहरूको भनाइमा?
0: होइन, सुकुम्बासीहरूको उचित व्यवस्थापन भएन, उचित व्यवस्थापन भएन, एक प्रकारले बिचल्ली भयो। उनीहरूको ससाना पेसा व्यवसायहरू थिए, ती ससाना पेसा व्यवसाय पनि धरातमा परे, पढ्ने विद्यार्थीहरूको बिचल्ली भयो। त्यसो नगरिकन सकुशल उहाँहरूलाई वैकल्पिक स्थान दिएर उहाँलाई त्यो सकुशल स्थानान्तरण गर्न सक्नुपर्छ।
1: लामो समय त तपाईँहरूको भोटिङ ब्याङ्क भएर बस्यो नि त सुकुम्बासी बस्तीहरू, व्यवस्थापन गर्न सकिएन नि त पुरानो सरकारले।
0: प्रश्नै होइन भोटिङ ब्याङ्कको, प्रश्नै होइन भोट कला हाले हालेन भनेर हिसाब गर्ने हो र राज्यले,
1: होइन त पुरानो सरकारले त यसलाई व्यवस्थापन गर्न सक्नु पर्थ्यो नि त, यो समस्यालाई समाधान गर्न सक्नु पर्थ्यो नि त देवेन्द्र पौडेलजी।
0: किन मिल्दैन भने भोट कलाई दियो दिएन भनेर चाहिँ छुट्याउनु भएन, राज्यको दायित्व, राज्यको आवश्यकता, कस्तो प्रकृतिका नागरिकहरूलाई राज्यले अभिभावकीय भूमिका र चाहिँ निर्वाह गर्छ भन्ने कुरा प्रमुख र प्रधान कुरा हो। त्यसो भएर कुन पक्षलाई भोट दिएनन् भन्ने कुरा ठुलो विषय नै होइन, तर राज्यको दायित्व भनेको निम्न वर्गमा रहेका जनसमुदायहरूलाई मध्यम वर्ग बनाउने हुनु पर्थ्यो। सुकुम्बासीहरू, भूमिहीन किसानहरू, निम्न वर्गहरूलाई, रोजगारी नपाएकाहरूलाई, गाउँ बस्तीहरूमा रहेका चाहिँ कतिपय पक्षहरूलाई रोजगारी सिर्जना गरेर उनीहरूलाई मध्यम वर्गमा उठाइनेछ, मध्यम वर्गलाई पनि करसहरूबाट हामीले नियमन गरिनेछ, तर निम्न वर्गले मध्यम वर्गमा उठाएर जीवनस्तर सुधार गरिन्छ भन्ने कुरा पो समृद्धि होला त।
1: तर अहिलेको अवस्थामा देशको स्थिति हेर्ने हो भने त भ्रष्टाचारले चुर्लुम्ब रहेछ हेर्नुहोस्, होइन? ठुला घरानाका भनिएका व्यक्तिहरू पनि आज विभिन्न बैङ्क तथा वित्तीय संस्थामा देखिएका कतिपय कारोबारका विषयहरू छन्, होइन? कतिपय चाहिँ अकुत सम्पत्ति कमाएका विषयहरू छन्। यी व्यावत विषयलाई त सरकारले सम्पत्ति छानबिन भ्रष्टाचारको विषयमा अगाडि सारेछ नि त, होइन?
0: म तपाईँ मार्फत आधुनिक जनसमुदायले व्यवसाय साथीले के भन्न चाहन्छु भने व्यवसाय गर्ने साथीहरूले कमाउनुको निम्ति लगानी गर्नुहुन्छ। व्यवसाय गर्ने साथीहरूले गैरकानुनी रूपमा राज्यको कहीँ कतै पद वा हैसियत प्रयोग गरेर दुरुपयोग गरेर भ्रष्टाचार गरेको भएदेखि अनियमित काम गरेको भएदेखि छानबिन गर्ने कुरालाई हामीले विरोध गर्दैनौँ। राज्यले कानुनभित्र ल्याउनुपर्छ भन्ने कुरा सही हो, तर कमाए कसरी भनेर चाहिँ लखेट्ने काम गरियो भने कसले व्यवसाय गर्छ? अहिले पनि तपाईँलाई भन्छु 14 खर्ब रुपियाँ ब्याङ्कमा छ, एकजना पनि व्यवसायी चाहिँ सकुशल लगानी गर्ने पक्षमा छैन। भदौदेखि त जेन्जी आन्दोलन भयो, भदौदेखि त चाहिँ पुरानो दलहरू त सरकारमा छैन, झन्डै 1 वर्ष हुन थाल्यो, खोइ त वातावरण बनेको त्यसो भएको हुँदाखेरि अलिकति चाहिँ तपाईँले भने जस्तै व्यवसायीहरूलाई पनि तर्साउने, ठुल्ठुला व्यवसायीहरूलाई, उद्योगपतिहरूलाई पनि तर्साउने, त्यसपछि गएर सुकुम्बासीलाई पनि तर्साउने, ब्युरोक्रेसीलाई पनि तर्साउने, पुराना दलहरूलाई पनि तर्साउने र देशमा चाहिँ एक प्रकारको अस्थिरता सिर्जना गर्नेतिर सरकारको चाहिँ भूमिका जाँदैछ। यसो नगरेर सबैलाई सहमतिमा, सबैलाई वार्तामा, सबैलाई चाहिँ सकुशल निकास दिने गरी सुशासनको प्रत्याभूतिमा राज्यमा चाहिँ सबैको अपनत्व हुने गरी अगाडि बढेको भएदेखि राम्रो कुरा हुन्थ्यो। मैले यसो छाँट छनक तरिका हेर्दाखेरि त्यतातिर नभएर कतै प्रतिशोधतिर जाने हो कि भन्ने कुरा चाहिँ प्रतीत भएको कुरा मैले राख्न खोजेको।
1: जाँदा जाँदै प्रधानमन्त्रीको विषयलाई, प्रधानमन्त्रीको एक्सनलाई, प्रधानमन्त्रीको चाहिँ बेहोरा व्यवहारलाई चाहिँ तपाईँहरूले कसरी हेर्नु भएको छ?
0: अब होइन, प्रस्तुति पहिला त राज्य कस्तो बनाउँछु, अर्थ प्रणाली कस्तो बनाउँछु, सुशासन कस्तो गर्छु, डेलिभरी दिनु कस्तो गर्छु भन्ने कुराको प्रतिबद्धता प्रधानमन्त्रीको हुनुपर्छ। तपाईँले जसरी मलाई सोध्नुभएको छ, मैले प्रधानमन्त्रीको मुखबाट न लिखित न केही, उहाँका हुन् कि होइन जानकारी छैन, तर स्ट्याटस चाहिँ आइरहन्छन् सोसल मिडियामा, अरू चाहिँ कुनै प्रकारको एउटा भिजन
1: एउटा आधिकारिक पेजबाट स्ट्याटसहरू आइरहेका छन्। एम्बेसडर बन्न पनि मन लागेको विषय रहेछ,
0: कहीँ न कहीँ कतै न कतै चाहिँ त्यो पूर्वाग्रह र आक्रोश चाहिँ व्यक्त गरेको देखिन्छ। त्यसको श्रृङ्खला निरन्तर छ, 8-10 वर्ष 5-7 वर्षदेखि नै निरन्तर छ। त्यो बाहेक चाहिँ म राष्ट्र यस्तो बनाउँछु भन्ने भिजन र प्रतिबद्धता मैले देखेको जानकारी छ। अरूको आलोचना छ स्ट्याटसमा, म यस्तो बनाउँछु भन्ने हुनु पऱ्यो नि, त्यो चाहिँ नदेखेको कुरा, सुन्न नपाएको कुरा, सुन्न पाए राम्रै हुन्थ्यो। म चाहिँ तपाईँ मार्फत राख्न चाहन्छु र प्रधानमन्त्रीले केही गर्नु खोज्नु भएमा निरपेक्ष विरोधको निम्ति विरोध हाम्रो होइन, सहानुभूति सपोर्ट रहनेछ, तर फेरि पनि परिपक्वतापूर्वक पूर्वाग्रह नसाधिकन अगाडि बढ्नुको निम्ति पनि अपिल गर्न चाहन्छु।
1: यहाँको महत्त्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद, नमस्कार। उहाँ हुनुहुन्थ्यो नेकपाका नेता, पूर्व शिक्षा मन्त्री देवेन्द्र पौडेल। आदरणीय श्रोता, नेपाली बसको समय सकिएको छ, खेम्बम बिदा चाहन्छु, नमस्कार।

0: को पैसा सीधे खल्ती वॉलेट मा
1: नेपाल को कुने पनी बैंक खाता मा वा 45,000 भन्दा बढी IME काउंटर मार्फत
0: आफन्त को हात हात मा पुर्याउन IME गरौं
1: 25 वर्ष देखि सारा नेपाली को विश्वास
0: IME गरौं
2: IME गरौं IME गरौं
3: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक काम अनेक शक्तिशाली 4 एंटीना मा वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सबे अस्त्र को शक्ति बोकेको 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपया मा साथ मा IPTV मात्र 250 प्रति महीना बुकिंग को लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
4: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौं साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ शर्त तथा बन्देजहरू लागू हुनेछ
5: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क
6: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो NRN 99.1 सबैका लागि सूचना

0: कामना सेवा विकास बैंकको विशिष्ट बचत खाता नेपालको पहिलो डोरस्टेप बैंकिंग सुविधा।
1: तपाईं अहिले सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1 सबैका लागि सूचना।

0: dabei sind unter Radio NR.
1: Damoli FM 94.2 Samudayiko Awaaz.

0: 94.2 समुदायको आवाज।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
4: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
3: ए हो, म त त्यतैतिर लागे कान्छा।
4: हुन्छ हुन्छ दाई।
5: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चोक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
6: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 98 27 13 70 42 97 4 52 82 0 0 0।

0: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
1: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
2: विपदको पूर्व तयारी गरौँ, जनधनको क्षति कम गरौँ। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिउँ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौँ।
3: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
4: दमौली एफएम 94.2, समुदायको आवाज।

0: मौली एफएम 94.2 समुदाय को आवाज।
1: आहा, कस्तो राम्रो रंगरोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
2: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
1: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
3: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहु। प्रोपाइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 98567739।
1: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन, ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू, आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मरमत पनि गरिन्छ।
3: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोपाइटर जीवन थापा। फोन
1: 98058000700,
3: 98460403014।

0: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रतबन्ध, पास्नी तथा चाडपर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट, पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई, पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9066373344।
2: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त।
3: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाइ।
2: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
3: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाइ।
2: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी।
3: हो दाइ, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
2: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली, तनहुँ।
3: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 9560 63444, 9560 60 656।

0: ओली एफएम 94.2 समुदाय को आवाज।
1: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदै छ, तर टेन्ट, मण्डप, क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
2: त्यो त एकदम सजिलो छ नि, इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्यास्तिन दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
1: ए हो र, सेवा राम्रो हुन्छ त?
2: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
1: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
2: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
3: 9827848448, 9846554495 र 9840611818।
4: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
5: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
4: अनि त्यो कहाँ पाइन्छ त?
5: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
6: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 9846614438।
7: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, सोरुम
6: ब्यास्तिन दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
7: फर्निचर उद्योग
6: ब्यास 11 मुसे खोला 10 भाइ नयाँ पुल, मोबाइल नम्बर 9816664683,
8: 9856034।
9: भर्ना खुल्यो पराशर कलेज दमौलीमा। नयाँ शैक्षिक सत्र 2083 लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा। गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सेट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज ब्यास 4 दमौली तनहुँ, फोन नम्बर 9856363, 9856607 र 9856608।
1: सूचना सूचना सूचना।
6: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
1: हाम्रा सेवाहरू
6: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
1: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
6: स्थान ब्यास नगरपालिकाको भवनको पार्किङ साइड।
1: फोन नम्बर 9828280, 9815104549।
6: सेट मिनीहार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न, आज त म आफै गएर किनेर ल्याउँछु।
10: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नु हुन्न
8: त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
10: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9856025380, 9814852518 र 9865315332।

0: EFM 94.2 समुदायको आवाज।
1: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
2: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचर किसान हार्डवेयरको पछाडिपट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
1: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
3: ब्यास 4 मेन रोड, दमौली तनहुँ।
1: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 05, 98 19 11 36 27, 065 65 0 25।
4: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 भर्ना खुल्यो।
5: हाम्रा विशेषताहरू:
6: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था।
5: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने।
4: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान।
5: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण।
4: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन।
5: उचित छात्रवृत्तिको व्यवस्था।
6: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था।
5: स्वस्थ चमेना गृहको व्यवस्था।
6: पढाइ हुने विषयहरू: होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
5: सम्पर्क नम्बर 0965 64 495, मोबाइल नम्बर 98 460 62 803। दमौली कलेज, ब्यास नगरपालिका, वडा नम्बर 4, जलदेवी टोल, दमौली, तनहुँ।
7: सामाजिक सञ्जालजी छ्यानले जाँझीमरी बुझीमरी ब्याङ्गैन अधिकारिक प्रोफाइल मात्र फलो लना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उहिसु सु खन क्या खलो सुजी पिमिलो खन यामु बिमारी छ्यानले खोना दे खुल्दिब वेबसाइटै ना युआरएल चेक लना आक्षेप घटना तल आपिबै लागि समय समयरी आफै न पासपोर्ट फेरदिल परिमो नुई तोय तारी शङ्ख लैदी विषा बैङ्गरी यही मरी तुरन्त खबर लना।
8: सतर्क तन ठगे तब त क्या जोगिना।
9: सिद्धार्थ बैङ्गर क्याले जनहितरी जारी सन्देश।
10: सिद्धार्थ बैङ्क, सम्बन्ध सधैँ भरिलाई।
0: दमौली FM 94.2 समुदायको आवाज।

0: 94.2 समुदायको आवाज
1: आहा, कस्तो राम्रो रङरोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
2: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
1: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
3: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 98567719।
1: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
4: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
1: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
4: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु, र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिउँ कि भनेको।
1: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यास्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा, साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
4: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
1: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
5: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन्, र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
1: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059409080 र 98295173। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन।
4: सूचना
1: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
4: हाम्रा सेवाहरू
1: सत्यवती, निर्मल, बाल मन्दिर, पराशर, दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
4: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
1: स्थान ब्यास नगरपालिकाको भवनको पार्किङ साइड।
4: फोन नम्बर 98 28 28 00 80, 98 15 10 45 49।

तपाईलाई थाहा छ, तपाई स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नाकको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा ब्यास दुई दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 98413 38290, 98171 51760।

0: 94.2 समुदायको आवाज
1: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
2: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
1: ए हो, म त त्यतैतिर लागे कान्छा।
2: हुन्छ हुन्छ दाई।
3: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
4: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827013042।
5: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई।
6: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
7: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ। आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
6: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
8: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
9: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदम चोक ब्यास 2 पाइन्छ नि दिदी।
8: हो र, कति खोजे पदम चोकमा पो रहेछ त।
9: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
8: विवाह, व्रतबन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
3: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
9: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक दमौली तनहु। सम्पर्क नम्बर 9841000061, 9066673344।
10: फुलको आँखामा फुलै संसार।
11: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
11: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
11: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844654936, 9805141437।
1: ब्यास 3 प्रशासन चोक दमौली।
0: दमौली FM 94.2 समुदायको आवाज।

0: किशोर, पूर्णकला बिसी र करण परियार, शब्द तथा लय सिर्जना दीपक विश्वकर्मा, एरेन्जर यमन खनाल, पीआरबीटी, महिला आवाजमा 6054-1246, पुरुष आवाजमा 6054-1247, उत्पादक तथा वितरक सुपा देउराली म्युजिक प्राली काठमाडौँ, प्रबन्धक यमन खनाल 9894-40400।
1: दमौली एफएम 94.2 समुदाय को आवाज।
2: हैन सन्देश, के भयो तिमीलाई? बडो चिन्तामा देखिन्छौ त, के सोचिराछौ?
3: लौरी हुने सपना थियो, भर्तुन जाऊ भनेको, दाँत भनी केलहार सत्यनाश पारो।
2: ए, यति कुरामा नि केको टेन्सन लिएर होला? ढोरबराई डेन्टल केयरमा जाऊ न, तिम्रो समस्याको समाधान त्यही हुन्छ।
3: विगत 2 दशकदेखि निरन्तर सेवा दिइरहेको तनहुँवासीको मन जित्न सफल एकमात्र पुरानो तथा भरपर्दो दन्त उपचार केन्द्र ढोरबराई डेन्टल केयर सेन्टरमा दाँत, मुख तथा गिजा सम्बन्धी रोगको उपचार गराई समय र पैसाको बचत गर्नुहोस्। विश्वास तपाईँको सेवा हाम्रो। हाम्रा सेवाहरू नदुखेकन दाँत फुकाल्ने,
2: नमिलेको दाँतहरू मिलाउने,
3: दाँत सफा गर्ने र टल्काउने, मुख गनाउने रोगको उपचार, मुखमा पुरै दाँत राख्ने,
2: भर्ती हुने युवा युवतीलाई ग्यारेन्टीका साथ दाँत लगाउने तथा नचिनिने गरी भर्ने, दाँतको एक्सरे सेवा आदि। सम्पर्क ढोरबराई डेन्टल केयर सेन्टर, भोलेटार चोक, दमौली। फोन नम्बर 9864065102, 9864607480। पुनश शनिबार सेवा बन्द रहनेछ।
4: सिद्धार्थ बैंक र क्यारे जन हेदरी जारी सन्देश।
5: सिद्धार्थ बैंक, सम्बन्ध सधैँ भरिलाई।
6: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
7: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
6: 9058500700,
7: 9864604340।

0: शीला क्यासेट सेन्टर सगौरा प्रस्तुत गर्दछ देवेन्द्र खत्रीको लोक दोहोरी गीत सनसनी। भद्रवलीको उत्कृष्ट लय सृजना अनि देवेन्द्र खत्रीको उत्कृष्ट शब्द सृजना भित्र टंक तिमल सिन्हा र टीका पुनको सुमधुर आवाज लोक दोहोरी गीत सनसनी अब बजारमा।
1: दमौली एफएम 94.2 समुदायको आवाज।
2: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
3: हाम्रा विशेषताहरू:
4: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था।
3: भ्यालु एजुकेशनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने।
2: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान।
3: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण।
2: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन।
3: उचित छात्रवृत्तिको व्यवस्था।
4: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था।
3: स्वस्थ चमेना गृहको व्यवस्था।
4: पढाइ हुने विषयहरू: होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
3: सम्पर्क नम्बर 0965-64-495, मोबाइल नम्बर 98-460-62-803। दमौली कलेज, व्यास नगरपालिका वडा नम्बर 4, जलदेवी टोल।

डिभिजन वन कार्यालय तनहुको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बाल बच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौं। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौ। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौ। साँझ र राति जंगली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौं। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौं। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौ। जंगलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जंगलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाऊ। सामुदायिक वन भित्र जाँदा समूह जाने गरौ। घाँस दाउराका लागि जंगल वा जंगल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौ। मानव बस्ती आसपासको जंगलमा चितुवा देखेमा अरू गाउँलेहरू वन कार्यालय र प्रहरीलाई जानकारी गराऊ।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुफत मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9865-41-437।
1: व्यास 3, प्रशासन चोक, दमौली।

0: दाई केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
1: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि, स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
0: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
1: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस। सम्पर्क नम्बर 0 65 63 7 15 र 98 41 12 07 40।

0: www.freenepalisang.com।
1: दमौली FM 94.2 समुदाय को आवाज।
2: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदैछ, तर टेन्ट, मण्डप, क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
3: त्यो त एकदम सजिलो छ नि, इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्यास्तिन दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
2: ए हो र, सेवा राम्रो हुन्छ त?
3: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
2: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
3: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
4: 9827848448, 9846554595 र 9840611818।
5: अनि तयो कागज के मे छिं वा?
6: आ झिल्काई
5: के पर्सनल नम्बर ब्लक लै वदि?
6: पर्सनल मोबाइल नम्बर मे उनियो टेलिकमर बे अफिसर याइर ब्लक लै र खलखाई।
5: अनि बैंगरी
6: बैंगरी
5: आ
6: चढ चाहिँ तलि लालपर्दी
5: चम लालपर्दी न आफै न मोबाइल नम्बर फेर दिया बदेर ब्लक तयाई बिषय आफै न बैंक देबिनी जानकारी पिन परिम दे आफै न बैंक खातै न जानकारी अरुइ न योरी थोनिप दक्या सचेत तल परिम
6: सतर्क तना ठगी तब दक्या जोगिना
7: सिद्धार्थ बैंक र क्याले जनहितरी जारी सन्देश
8: सिद्धार्थ बैंक सम्बन्ध सधैं भरिलाई।
9: हैन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
10: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी।
9: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
10: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा सेन्डिलहरू पाइन्छ नि।
9: विवाह, व्रतबन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
11: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
10: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई, पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9066673344।
12: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौँ तपाईँलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नागको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा, ब्यास दुई, दमौली, तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 9843338290, 9811751760।
13: दाई, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
14: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
11: आउनुहोस्। हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिमनी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
14: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी, टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
11: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, व्यस्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0658-563-715 र 98-41-12-07-40।
1: दमौली FM 94.2 समुदायको आवाज।

0: FM 94.2 समुदायको आवाज।
1: दिदी किन हो यो छिमेकीमा त सधैँ झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
2: हो, हिंसा सहनु हुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
3: हिंसा सहेर नबसौँ, विभेद मुक्त समाज निर्माणमा जुटौँ।
2: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानुनत दण्डनीय छ। लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउँ र कानुनी उपचार खोजौँ।
3: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
4: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
5: मगर इलेक्ट्रोनिक्स, भ्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
4: 98058000700,
5: 98460403044।
6: भर्ना खुल्यो पराशर कलेज दमौलीमा। नयाँ शैक्षिक सत्र 2083 को लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज ब्यास 4 दमौली तनहुँ। फोन नम्बर 98563 98560917 र 98560-60867।
7: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
8: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
7: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
8: यो त ब्यास 2 कालिका मार्गको दमौली क्युएफएक्समा अलगाडि छ नि दाई।
7: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी।
8: हो दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
7: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास 2 कालिका मार्ग, दमौली, तनहुँ।
8: प्रोप्राइटर सुरेश पुरी। मोबाइल नम्बर 98560-63444, 98560-60656।
0: दमौली FM 94.2 समुदायको आवाज।

सानैदेखि त कपाल्दै यहाँसम्म आएँ। मेरो बाबाको साथसुटीसँगै तिम्रो साथ पाएको थिएँ। लाग्थ्यो मेरो बाबाको अभाव तिमीले हुन दिन्नौ। अनगिन्ती सपना देखाइ, एक दिन पनि खुसीको छेड देख्न नदी, सदा सदाको लागि पराई भयो। ठिक छ, तिम्रो दाम्पत्य जीवनको धेरै धेरै शुभकामना। म यो ठाउँमा हुला नहुला तर स्वर्गमा अवश्य भेट हुनेछ। सानो, म तिम्रो सामु कहिले आउने छैन, तिमी जहाँ जानु सुखी रहनु है।

0: 94.2 समुदायको आवाज।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
3: सूचना सूचना सूचना।
4: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला।
3: हाम्रा सेवाहरू
4: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
3: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
4: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
3: फोन नम्बर 98 28 28 00 80 98 15 10 45 49।

0: दमोली एफएम 94.2 समुदाय को आवाज।
1: कॉलेज अफ मेडिकल साइंसेज भरतपुर को स्वास्थ्य परीक्षण संबंधी सूचना, नसा, पेट, मुटु, हार्ट जोर्नी, छाला, दाँत तथा मृगौला को परीक्षण, उपचार र मृगौला प्रत्यारोपण समेत को सेवा उपलब्ध भएको अत्याधुनिक सुविधा संपन्न यस कॉलेज अफ मेडिकल साइंसेज भरतपुर में विषय विशेषज्ञहरूद्वारा स्वास्थ्य परीक्षण भइरहेको छ।
2: टिकट शुल्क रु 50 मात्र। समय हरेक दिन बिहान 9 बजेदेखि बेलुकी 5 बजेसम्म।
3: हाम्रा विशेषताहरू:
2: हेमोडायलाइसिस सहित मुटुको सबै प्रकारको उपचार सेवा,
3: अति विशिष्ट सघन उपचार कक्ष,
2: एमआरआई, सिटी स्क्यान र डिजिटल सेवा,
3: सबै प्रकारका सूक्ष्म शल्यक्रिया सेवा,
2: भिडियो तथा इन्डोस्कोपी सेवा,
3: फिजियोथेरापी तथा रेडियोग्राफी सेवा,
2: फोक्सोको परीक्षणका लागि इइजी र अडियोग्राफी सेवा,
3: अत्याधुनिक अटोमेटिक मेसिन सहितको प्रयोगशाला,
2: डायग्नोस्टिक र थेरापिउटिक तथा अर्थोस्कोपी सेवा,
3: 24 घण्टा इमर्जेन्सी सेवा।
2: विस्तृत जानकारीका लागि कलेज अफ मेडिकल साइन्सेज नेपाल भरतपुर चितवन, सम्पर्क नम्बर 056-525-012, 056-525-013।
4: होइन सन्देश, के भयो तिमीलाई? बडो चिन्तामा देखिन्छौ त, के सोचिरहेछौ?
5: लौरी हुने सपना थियो, भर्तुन जाउँ भनेको, दाँत भने केलहार सत्यनाश पारो।
4: ए, यति कुरामा नि के को टेन्सन लिएर होला? ढोरबराई डेन्टल केयरमा जाउ न, तिम्रो समस्याको समाधान त्यही हुन्छ।
5: विगत 2 दशकदेखि निरन्तर सेवा दिइरहेको तनहुँवासीको मन जित्न सफल एकमात्र पुरानो तथा भरपर्दो दन्त उपचार केन्द्र ढोरबराई डेन्टल केयर सेन्टरमा दाँत, मुख तथा गिजा सम्बन्धी रोगको उपचार गराई समय र पैसाको बचत गर्नुहोस्। विश्वास तपाईँको सेवा हाम्रो। हाम्रा सेवाहरू: नदुखेकन दाँत फुकाल्ने,
4: नमिलेको दाँतहरू मिलाउने,
5: दाँत सफा गर्ने र टल्काउने, मुख गनाउने रोगको उपचार, मुखमा पुरै दाँत राख्ने,
4: भर्ती हुने युवा युवतीलाई ग्यारेन्टीका साथ दाँत लगाउने तथा नचिनिने गरी भर्ने, दाँतको एक्सरे सेवा आदि। सम्पर्क ढोरबराई डेन्टल केयर सेन्टर, भोलेटार चोक, दमौली। फोन नम्बर 98465-62, 98465-70-480। पुनश शनिबार सेवा बन्द रहनेछ।
6: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू: आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
7: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
6: 98-58-00-700,
7: 98-460-40-344।
8: नेशनल इलेक्ट्रोनिक्स, तपाईको भरोसाको नाम। विगत 40 वर्षदेखि तपाईको शहर दमौलीमा अवस्थित
9: नेशनल इलेक्ट्रोनिक्स दमौलीको न्यू रोडमा अवस्थित, जहाँ तपाईले पाउनुहुनेछ भान्सादेखि दैनिक जीवनलाई सहज बनाउने सबै प्रकारका अत्याधुनिक इलेक्ट्रोनिक उपकरणहरू।
8: हामीले हेमस्टार, सामसुङको आधिकारिक विक्रेता सँगै गोदरेज, टिसाइल, सेन्सी लगायतका गुणस्तरका सामानहरू खुद्रा एवं होलसेल मूल्यमा उपलब्ध गराउँदै आएका छौँ। हाम्रा सेवाहरू: घरायसी इलेक्ट्रोनिक उपकरणहरू, टिभी, फ्रिज, फ्यान, आइरन आदि, किचनका लागि अत्याधुनिक सामग्रीहरू, माइक्रोवेभ ओभन, राइस कुकर,
9: विशेष छुट र अफरहरू, 0% ब्याज दरमा किस्ता मार्फत पनि खरिद गर्न सकिने, एक्सचेन्जको पनि व्यवस्था, गुणस्तरीय उत्पादनहरू, उचित मूल्य र भरपर्दो सेवाको लागि आजै नेसनल इलेक्ट्रोनिक्समा आउनुहोस्। तपाईँको घरलाई अत्याधुनिक र सुविधाजनक बनाउनुहोस् हाम्रो साथमा। नेसनल इलेक्ट्रोनिक्स, ब्यास्तै न्यू रोड, दमौली, तनहुँ। फोन नम्बर 98-560-60-424, 98-660-010-92।
8: प्रोप्राइटर अर्जुन अधिकारी, सागर उदास। नेसनल इलेक्ट्रोनिक्स, तपाईँको घरका लागि स्मार्ट समाधान।

0: पो कहाँ जाने होला?
1: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
2: दाजुभाइको के को गफ गफ हुँदैछ?
0: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
2: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
0: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
2: यो त हाम्रै तमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्यास 2 सफा सडक दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656504459। मोबाइल नम्बर 9803880384, 9846 37 39।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको। कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुफत मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9805-41-437।
1: व्यास 3 प्रशासन चोक दमौली।
2: दमौलिया FM 94.2 समुदायको आवाज।

0: FM 94.2 समुदायको आवाज
1: लाउ लाउ र खाउ खाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
2: होइन, के को गन्थन हो सानी?
1: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
2: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पायो त्यता किन्न त भएन नि।
1: हेर्नुहोस्, बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
2: कहाँ छ बाराई सुनचाँदी पसल?
1: दमौलीको न्यू रोड कालिका मार्गको चौकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
2: प्रोप्राइटर संजय हेगतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड कालिका मार्ग, चोक दमौली, तनहु।
1: सम्पर्क 9842641633, 9817150898, 9464603385।
3: बिस्तारै चलाउनुहोस् न दाई, हतार गरेर कता पुग्नु छ र?
4: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि। सडक अनुशासन, सडक नियम त सबैले मान्नै पर्छ नि।
3: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ।
4: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ। मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
3: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
5: ब्याङ्की खैमत बिले क्योदे एटीएम मोबाइल दे इन्टरनेट ब्याङ्किङ गोप्य विवरण आरी खै बिले तोई माध्यम क्यारे न्यो दे प्रे छली जानकारी री विषया न्यो कल पर्दिमो समय न्यो ठगदिल खामो ब्याङ्गर बे कर्मचारी बीरा न्यो दे प्रे विवरण री विषया ब्याङ्दे निल पर्दिमो न्यो तने सतर्क तना ठैद्रिक्या बचेना सिद्धार्थ ब्याङ्गर क्याले जनहितरी जारी सन्देश
6: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
7: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
8: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
7: अनि त्यो कहाँ पाइन्छ त?
8: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
9: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 9846614438।
10: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, सोरुम
9: ब्यास 3 दुर्गा मन्दिर लाइन, मेन रोड, दमौली।
10: फर्निचर उद्योग
9: ब्यास 11 मुसे खोला, 10 भाइ नयाँ पुल। मोबाइल नम्बर 9816664683,
8: 9560343234।
9: एक सेट मिनीहार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न, आज त म आफै गएर किनेर ल्याउँछु।
11: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
9: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास 3 सफा सडक, दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9556025380, 9814852518 र 9065153332।

0: मौली एफएम 94.2 समुदाय को आवाज।
1: यही 2083 वैशाख 2 गते देखि असार 7 गते सम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ।

0: गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौँ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: आहा, कस्तो राम्रो रङ रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
3: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
2: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
4: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोपाइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 98567739।
5: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 भर्ना खुल्यो।
6: हाम्रा विशेषताहरू:
7: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था।
6: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने।
5: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान।
6: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण।
5: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन।
6: उचित छात्रवृत्तिको व्यवस्था।
7: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था।
6: स्वस्थ चमेना गृहको व्यवस्था।
7: पढाइ हुने विषयहरू: होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
6: सम्पर्क नम्बर 0565654595, मोबाइल नम्बर 98460-62803। दमौली कलेज, ब्यास नगरपालिका, वडा नम्बर 4, जलदेवी टोल।

तपाईलाई थाहा छ, तपाई स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नाकको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स नाकुवा ब्यास दुई दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 98413938990, 98171

0: यो समय दमौली एफएम को हो।
1: यति बेला मध्याह्नको 12 बजेको छ।
0: इट्स 12 पीएम।

नेपाली रेडियो नेटवर्कको मध्याह बाह्र बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। आर्थिक विधेयक विवादबारे तत्काल छानबिन गर्न सांसदहरूको माग। विधेयकमा पूर्ण विराम र कमा मात्रै पनि परिवर्तन भए कठघरामा उभिन तयार रहेको अर्थमन्त्रीको प्रस्तुति। लेखा समितिले भोलि सचिवहरूसँग स्पष्टीकरण लिने। कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने आज अन्तिम दिन। सात बुधे खाकाले एकता होइन विद्रोह निम्त्याएको नेता महतको दावी। काठमाडौँको मारिया हस्पिटलमा मेडिकल काउन्सिलको छड्के जाँच। तीन विदेशी चिकित्सक निलम्बन, अस्पताल सिलबन्दी। एक अर्ब बढीको सेतीपुल मुआवजा विवादले अझै अधुरो, दोस्रो पटक पनि म्याद थप। भीमफेदी बैदमार जीप दुर्घटनामा इन्जिनियर सहित चालकको मृत्यु। लागु औषध दुर्व्यसन तीव्र, 19-45 उमेर समूह जोखिममा। खाडी क्षेत्रका अमेरिकी सैन्य अखडामा इरानको आक्रमण। स्ट्रेट अफ हर्मुज बन्दको घोषणा। विश्व बजारमा तेल आपूर्तिमा संकट। मध्य पूर्व अझ गहिरो संकटतर्फ धकेलिँदै गएको राष्ट्रसंघको चेतावनी। र फुटबलको महाकुम्भ फिफा विश्वकप आज मध्यरातीदेखि शुरू हुँदै उद्घाटन खेलमा मेक्सिकोले दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्ने। मैत्रीपूर्ण खेलमा पोर्चुगलको जित, रोनाल्डो गोलविहीन।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। अर्थमन्त्रीको प्रस्तुति सम्बन्धी खबरबाट अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले विद्युतीय गाडीमा सूचना चुहावट गरेको भन्ने आरोप पुष्टि गर्न चुनौती दिनुभएको छ। बिहिबार बिहान प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा उहाँले यस्तो बताउनु भएको हो। आफूले नैतिकताको उच्च कडीमा उभिएर बनाएको छवि थमिल्याउन नियोजित रूपमा मानिस लागेका र बदनाम गर्ने प्रयास गरेको उहाँले जिकिर गर्नुभएको छ। 2 अर्ब होइन 2 रूपियाँ मात्र बेइमानी गरेको प्रमाण दिनुहोस् अर्थमन्त्री र राजनीति मात्र होइन सार्वजनिक जीवन नै त्यागिदिन्छु उहाँले भन्नुभएको छ। यो नैतिकता अन्य कोही संसद वा राजनीति गर्नेहरूमा छ भन्दै उहाँले प्रश्न समेत गर्नुभएको छ। अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले आर्थिक विधेयकमा अनधिकृत रूपमा तलमाथि गरेको प्रमाणित भए आफू कठखरामा उभिन तयार रहेको स्पष्टीकरण दिनुभएको छ। उहाँले भन्नुभयो सार्वजनिक विधेयक तपाईँहरूको हातमा परिसकेपछि एउटा पनि फुलिष्ठ र एउटा पनि कमा परिवर्तन गरिएको छ भने भन्नुहोस् म कठखरामा उभिन तयार छु उहाँले स्पष्टीकरण दिनुभएको छ। बजेटमा करका दर हेरफेर र भन्सारमा भइरहेको गम्भीर अनियमिततावारे प्रश्न उठाउँदै सांसदहरूले उच्च स्तरीय छानबिनको माग गरेका छन्। सांसद खुसबु ओलीले गाडीको सीट क्षमता हेरफेर गरी अरबौंको राजस्व चुहावट भइरहेको बताउँदै लेखा समितिले छुट्टै उपसमिति बनाएर छानबिन गर्न माग गर्नुभयो। अन्य सांसदहरूले पनि यस विषयमा उच्च स्तरीय छानबिन समिति बनाएर सत्य तथ्य बाहिर ल्याउन र राजस्व चुहावट रोक्न माग गरेका छन्। त्यसै गरी सांसद आर्यन राईले पनि उच्च स्तरीय छानबिन समिति बनाएर छानबिन गर्नुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो हाम्रो देश यस्तो भयो कि राज्यलाई इमान्दारितापूर्वक कर तिर्छु भन्दा पनि बिचौलिया र कर्मचारीलाई खुस खुवाउनु पर्ने अवस्था छ। राईले आक्रोश व्यक्त गर्नुभएको छ। त्यस्तै नेकपा एमालेका सांसद यज्ञबहादुर बोगटीले पनि सार्वजनिक लेखा समितिले छुट्टै उपसमिति बनाएर छानबिन गर्नुपर्ने बताउनुभयो। प्रतिनिधि सभाको बैठक अहिले सारी छ। श्रम संस्कृति पार्टीले प्रतिनिधि सभा बैठकमा बिहिबार पनि विरोध जनाएको छ। सभामुखले बैठक शुरू भएको घोषणा गरे लगत्तै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्ले कार्ड बोकेर उभिनु भएको थियो। त्यसपछि सभामुखले साम्पाङलाई बोल्न समय दिनु भएको थियो। उहाँले नेपालले भारतको सीमा मिचेको भनेर प्रधानमन्त्री बालेन्द्र शाहले दिएको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउनु पर्ने माग गर्नुभएको छ। यसअघि बुधबार पनि बैठकमा बोल्न नदिएको भन्दै श्रम संस्कृतिका सांसदहरूले चर्को विरोध गरेका थिए। उनीहरूले बेल घेराउ गरेर लामो समय नाराबाजी गरेपछि सभामुखले बोल्नका लागि समय दिनुभएको थियो। नेपाली काँग्रेसभित्रको आन्तरिक विवाद र शक्तिको टक्रावले पार्टीको भविष्य फेरि एकपटक भुमरीमा परेको छ। क्रियाशील सदस्यता अध्यावधिक गर्ने अन्तिम दिन आज केन्द्रदेखि जिल्ला तहसम्मको राजनीति एकाएक गर्माएको छ। यसैबीच पार्टीका प्रभावशाली नेता प्रकाश रण महतले नेतृत्वको कार्यशैलीप्रति कड़ा आक्रोश पोख्नु भएको छ। नेता महतले पार्टीभित्र ल्याइएको पछिल्लो 7 बुँदे खाकाले एकताको सट्टा सिधै विद्रोह निम्त्याउने चेतावनी दिनुभएको छ। विधि र प्रक्रिया मिचेर ल्याइएको खाकाले संगठनलाई मजबूत बनाउनुको साटो क्षण कमजोर पार्ने महतको दावी छ। सदस्यता नवीकरण र नयाँ वितरणको आज अन्तिम दिन भएकाले नेताहरू आफू निकट कार्यकर्ता व्यवस्थापन गर्न व्यस्त रहेका छन्। यही रसाकसीका कारण पार्टीभित्र गुटगत विवाद उत्कर्षमा पुगेको छ। महतको यो गर्जन र संस्थापन इतर पक्षको असन्तुष्टिले काँग्रेसभित्र नयाँ राजनीतिक विद्रोहको संकेत गरेको छ जसले पार्टीको आगामी महाधिवेशन र भविष्यलाई समेत अनिश्चित बनाइदिएको छ। काठमाडौँको बालुवाटार स्थित मारिया हस्पिटलमा नेपाल मेडिकल काउन्सिलले सिलबन्दी गरेको छ। काउन्सिलले गरेको स्थलगत अनुगमनका क्रममा उक्त अस्पताल आवश्यक अनुमति र क्लिनिकल मापदण्ड पूरा नगरी गैर कानूनी रूपमा सञ्चालन भइरहेको पाइएको हो। अनुगमनका क्रममा अस्पतालले विदेशी चिकित्सकहरू मार्फत अवैध रूपमा बिरामीको स्वास्थ्य परीक्षण गराइरहेको भेटिएपछि काउन्सिलले उक्त कड़ा कानूनी कार्यवाही अगाडि बढ़ाएको हो। काउन्सिलले आज एक सूचना जारी गर्दै यो विषयमा जानकारी गराएको छ। घटना सार्वजनिक काउन्सिलले चिकित्सा अभ्यासमा संलग्न 3 जना चिनिया चिकित्सकहरूको अस्थायी दर्ता तत्कालका लागि निलम्बन गरेको छ। साथै सो अवैध संस्थाको बोर्डमा नाम राखी आचार संहिता उल्लंघन गर्ने नेपाली चिकित्सकहरूलाई समेत 3 दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ। उक्त अस्पताललाई भौतिक रूपमा बन्द गर्न र संचालकहरूमाथि कार्यवाही अगाडि बढ़ाउन जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँमा पत्रचार गरिसकिएको छ भने भिसा शर्त विपरीत कार्य गर्ने विदेशी नागरिकहरूको गैर पर्यटकीय भिसा र श्रम इजाजत खारेजीका लागि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा विस्तृत प्रतिवेदन पठाइएको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। पृथ्वी राजमार्ग अन्तर्गत पर्ने पोखराको पृथ्वी चोक स्थित सेती नदीमा निर्माणाधीन सेती पुलको दोस्रो पटक म्याद थप गरिएको छ। मुगलिन पोखरा सड़क आयोजना पश्चिम खण्ड अन्तर्गत निर्माणाधीन यस पुलको म्याद विक्रमसम्म 2083 फागुन 21 गतेसम्म पुर्याइएको हो। सेतीको हालको पुलको अपस्ट्रीम र डाउन स्ट्रीम 190 मिटरका दुईवटा पक्की पुल 1.7 करोड़ लागतमा निर्माण गर्नका लागि विक्रमसम्म 2079 भदौ 26 गते ठेक्का सम्झौता गरिएको थियो। हालसम्म पुलको 61% हाराहारीमा भौतिक प्रगति भएको मुगलिन पोखरा सड़क आयोजना पश्चिम खण्डका आयोजना प्रमुख कृष्ण बहादुर कुवरले बताउनुभयो। उहाँका अनुसार अब निर्माण कार्यका लागि कुनै अवरोध नभएकाले निर्माण कम्पनीले तीव्रताका साथ काम गरेर तोकिएको म्यादभित्र सम्पन्न हुनेछ। मकवानपुरको भीमफेदी गाउँपालिका 8 बैदमार स्थित भित्री सड़कमा गए राति पिकअप जीप दुर्घटना हुँदा एक इन्जिनियर सहित सवारी चालकको मृत्यु भएको छ। काठमाडौँ दक्षिणकालीबाट करिब 35 किलोमिटर दक्षिण मकवानपुरको माडाडु हाइड्रो पावरबाट इपातर्फ जाँदै गरेको सवारी दुर्घटना हुँदा निजगढ काठमाडौँ द्रुत मार्गमा कार्यरत इन्जिनियर सूर्य यादव र सवारी चालक बुधराज बुढाथोकीको निधन भएको हो। जीप अनियन्त्रित भई सड़कबाट करिब 100 फिट तल खस्दा त्यसमा सवार 12 जिल्ला पचरौता नगरपालिका 7 का इन्जिनियर यादव र सिन्धुली जिल्ला कमलामाई नगरपालिका 9 का चालक बुढाथोकीको निधन भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। प्रहरीका अनुसार जीप दुर्घटना भएको जानकारी पाउन साथ निजगढ़ काठमाडौँ द्रुत मार्गको बेस क्याम्पमा खटिएका नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोलीले घटनास्थलबाट उद्धार गरी उपचारका लागि हेटौडा अस्पताल पुर्याएकोमा चिकित्सकले दुवैजनाको मृत्युको घोषणा गरेको हो। नेपालमा लागु औषधको दुर्व्यसन र कारोबार जटिल बन्दै गएको अवस्थामा लागु औषध नियन्त्रण ब्यूरोले सीमित स्रोत साधनका बावजूद आफ्नो सक्रियता बढ़ाएको छ। पछिल्लो सर्वेक्षण अनुसार नेपालमा लागु औषध दुर्व्यसनको संख्यामा वृद्धि भइरहेको छ। विशेष गरी 19 देखि 45 वर्ष उमेर समूहका व्यक्तिहरू यसको चपेटामा बढ़ी परेका छन्। प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले कारागारहरूमा समेत लागु औषध सम्बन्धी मुद्दाका कैदीबन्दीको चाप उच्च रहेको बताउनुभयो। बिहिबार बिहान सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले तराईदेखि हिमालसम्म यो समस्या फैलिएको बताउनुभयो। आर्थिक वर्ष 2080-81 ब्यूरोले 814 मुद्दा दर्ता गरेको थियो भने आर्थिक वर्ष 2081-82 यो संख्या बढ़ेर 1132 पुगेको थियो। चालू आर्थिक वर्षमा हालसम्म 837 मुद्दा दर्ता भएका छन्। पक्राउ पर्नेमा नेपाली नागरिकको संख्या केही घटेको देखिए पनि विदेशी नागरिकको संलग्नता भने बढ़दो छ। गत वर्ष 177 विदेशी नागरिक पक्राउ परेकोमा यस वर्ष 160 पुरूष र 14 महिला गरी 174 पक्राउ परिसकेका छन्। ब्यूरोले गाँजा चरेस हेरोइन अफिम र कोकिन समेत ठूलो परिमाणमा बरामद गर्दै आएको छ। दक्षिण अमेरिकी मुलुकबाट नेपाल हुँदै अन्यत्र लैजाने गरिएको कोकिन नियन्त्रणमा प्रहरीले विशेष सफलता प्राप्त गरेको छ। हालै पेटभित्र लुकाएर लागु औषध ल्याउने एक सेनेगाली नागरिकलाई पक्राउ गरी 60 ट्याब्लेट बरामद गरिएको तथा थप 56,200 ट्याब्लेट अन्य लागु औषध समेत बरामद जानकारी दिएको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौं। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।

0: पठाएको पैसा सिधै खल्ती वालेटमा।
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौँ।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि कड़ा प्रहार गर्ने चेतावनी दिए लगत्तै अमेरिका र इरान बीचको सैन्य तनाव उत्कर्षमा पुगेको छ। अमेरिकाले लगातार दोस्रो दिन इरानमाथि हवाई आक्रमण गरेपछि प्रतिशोध स्वरूप इरानले खाड़ी क्षेत्रमा रहेका अमेरिकी सैन्य अखडाहरूलाई निशाना बनाएको छ। अमेरिकी सेन्ट्रल कमाण्डले इरानले युद्ध अन्त्यका लागि सम्झौता गर्न धेरै ढिलाइ गरेको ट्रम्पको भनाएपछि रातभर दोस्रो दिन पनि आत्मरक्षाका लागि स्ट्राइक पूरा गरेको जनाएको छ। त्यसको जवाफमा इरानले बहराइन र कुवेतमा रहेका अमेरिकी सैन्य बेसहरूमा समेत आक्रमण गरेको दावी गरेको छ। इरानले अघिल्लो दिन पनि यिनै दुई देशका अमेरिकी खडाहरूलाई निशाना बनाएको थियो। हालैका दिनहरूमा दुवै देशबाट भइरहेको यस्ता श्रृंखलाबद्ध आक्रमणहरूले गत अप्रेल महिनामा दुई देशबीच भएको कमजोर युद्ध विरामलाई गम्भीर संकटमा पारेको छ। मध्यपूर्वमा अझ गहिरो संकटतर्फ धकेलिँदै गएको संयुक्त राष्ट्र संघले चेतावनी दिएको छ। राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले जलमार्ग बन्द भएको र जहाजहरूमा आक्रमण भएको खबर सार्वजनिक भए लगत्तै यस्तो चेतावनी जारी गरेका छन्। जलमार्ग बन्द भइसके अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा समेत वृद्धि भएको छ। एसियामा बिहानी कारोबारका क्रममा कच्चा तेलको मूल्य करिब 2% बढेर वैश्विक बेन्चमार्क मानिने ब्रेन्ट क्रूड प्रति ब्यारेल 95 डलर भन्दा माथि पुगेको छ। फुटबलको इतिहासमै पहिलो पटक तीन देश अमेरिका मेक्सिको र क्यानाडा आयोजक रहेको फिफा विश्वकप 2026 आज मध्यरातीदेखि शुरू हुँदैछ। विश्व फुटबलको महाकुम्भको पहिलो दिन दुई खेल हुँदैछन्। उद्घाटन खेलमा आयोजक मेक्सिकोले दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्नेछ। पहिलो दिनको दोस्रो खेल दक्षिण कोरिया र चेक गणतन्त्र बीच हुनेछ। यससँगै 48 देश सहभागी विश्वकपको यसपटकको विश्वकप इतिहासमै सबैभन्दा ठूलो संस्करण हो। तीनवटा देशको 16 शहरमा खेलाइने प्रतियोगिता 39 दिनसम्म चल्नेछ। कुल 104 खेल हुनेछन् भने फिफाका अनुसार प्रतियोगिताका लागि 1,248 खेलाडी छनौट भएका छन्। तीमध्ये 891 खेलाडी पहिलो पटक विश्वकप खेल्दै भने 357 खेलाडी पहिले विश्वकप खेलिसकेका छन्। यसपटक केप भडे, कुरासाओ, जोर्डन, उज्बेकिस्तानले पहिलो पटक विश्वकपमा स्थान बनाएका छन्। उद्घाटन खेल अघि भव्य उद्घाटन समारोह आयोजना गरिनेछ। समारोहमा साकिरा, बर्ना, जे बल्भिन, टाइला, अलेहान्द्रो, बेलनिडा, माना लगायत चर्चित कलाकारको प्रस्तुति समेत रहनेछ। मेक्सिकोमा पहिलो उद्घाटन समारोह पछि क्यानाडाको टोरन्टोमा दोस्रो उद्घाटन समारोह हुनेछ। आज राति नै अमेरिकाको लस एन्जलसमा तेस्रो उद्घाटन समारोह आयोजना गरिनेछ। प्रतियोगिता अमेरिकाका 11, मेक्सिकोका 3 र क्यानाडाका 2 शहरमा खेलाइनेछ। कुल खेलमध्ये अधिकांश खेल अमेरिकामा हुनेछन् भने फाइनल न्युयोर्कको मेटलाइफ स्टेडियममा खेलाइनेछ। मेस्सी, रोनाल्डो, एम्बाप्पेसँगै नयाँ पुस्ताका स्टारहरू बीचको प्रतिस्पर्धाले यो विश्वकप ऐतिहासिक बनाउने अपेक्षा गरिएको छ। त्यस्तै फिफा विश्वकप 2026 को तयारीका क्रममा भएको मैत्रीपूर्ण खेलमा पोर्चुगलले नाइजेरियालाई पराजित गर्दै सुखद नतिजा निकालेको छ। बुधबार राति भएको प्रतिस्पर्धामा पोर्चुगलले नाइजेरियामाथि 2-1 अन्तरलेको जित दर्ता गरेको हो। जितका बावजुद पोर्चुगलका 41 वर्षीय स्टार स्ट्राइकर तथा कप्तान क्रिस्टियानो रोनाल्डो पनि यस खेलमा गोलविहीन रहेका छन्। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। आर्थिक विधेयक विवादबारे तत्काल छानबिन गर्न सांसदहरूको माग, विधेयकमा पूर्ण विराम र कमा मात्रै पनि परिवर्तन भए कठघरामा उभिन तयार रहेको अर्थमन्त्रीको प्रस्तुति, लेखा समितिले भोलि सचिवहरूसँग स्पष्टीकरण लिने। कांग्रेसको क्रियाशील सदस्यता अध्यावधि गर्ने आज अन्तिम दिन, सात बुद्धि खाकाले एकता होइन विद्रोह निम्ति आएको नेता महतको दावी। काठमाडौँको मारिया अस्पतालमा मेडिकल काउन्सिलको छड्के जाँच, 3 विदेशी चिकित्सक निलम्बन, अस्पताल सिलबन्दी। 1 अर्ब बढ़ीको सेतीपुल मुआवजा विवादले अझै अधुरो, दोस्रो पटक पनि म्याथ थप। भीमफेदी वैधमार जीप दुर्घटनामा इन्जिनियर सहित चालकको मृत्यु, लागु औषध दुर्व्यसन तीव्र, 19-45 उमेर समूह जोखिममा। खाड़ी क्षेत्रका अमेरिकी सैन्य अखडामा इरानको आक्रमण, स्टेट अफ हर्मुज बन्दको घोषणा, विश्व बजारमा तेल आपूर्तिमा संकट, मध्यपूर्व अझै गहिरो संकटतर्फ धकेलिँदै गएको राष्ट्रसंघको चेतावनी। र फुटबलको महाकुम्भ फिफा विश्वकप आज मध्यरातीदेखि शुरू हुँदै उद्घाटन खेलमा मेक्सिकोले दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्ने मैत्रीपूर्ण खेलमा पोर्चुगलको जित। हस्त काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। एक बजी नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: रेडियो एनआरएन 99.1
1: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक काम अनेक शक्तिशाली 4 एंटीना मा वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सबै अस्त्र को शक्ति बोकेको 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपैया मा साथमा आईपीटीवी मात्र 250 प्रति महीना बुकिंग को लागि 9801004477 शर्तहरु लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
2: दमोली FM 94.2 समुदाय को आवाज
3: मेरो त बहिनी को बिहे आटियो लोकल खसी बोका को मासु लिन कहाँ जाने होला कान्छा
4: गणेशमान चुक को ओरालोमा रहेको बन्दीपुरे कान्छा को मासु पसलमा जानु न दाई
3: ए हो म त त्यतै तिर लागे कान्छा
4: हुन्छ हुन्छ दाई
5: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली हामी कहाँ ताजा सफा लोकल खसी लोकल बोका लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ
6: प्रोपाइटर केसी कान्छा सम्पर्क नम्बर 9827173042 9452

सुकी सक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पिर मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौँ। वन छेउमा स्याउला झारपात नजलाउँ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौँ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: सामाजिक सञ्जालजी छ्यानले झाँझीमरी बुझीमरी ब्याङ्गैन आधिकारिक प्रोफाइल मात्र फलोलन खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उहिसु सु खन क्या खलो सुजी पिमिलो खन यामु बिमारी छ्यानले खोना दे खुल्दिब वेबसाइट ना युआरएल चेक लना आछ्याबा घटना तल आपिबै लागि समय समयरी आफैन पासपोर्ट फेरदिल परिमो
3: सिद्धार्थ ब्याङ्गरले जनहितरी जारी सन्देश।
4: सिद्धार्थ ब्याङ्क, सम्बन्ध सधैँभरिलाई।
5: सूचना
6: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
5: हाम्रा सेवाहरू
6: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
5: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
6: स्थान ब्यास नगरपालिकाको भवनको पार्किङ साइड।
5: फोन नम्बर 98-28-28-00-80 98-15-10-45-39। टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
6: स्थान ब्यास नगरपालिकाको भवनको पार्किङ साइड।
5: फोन नम्बर 98-28-28-00-80 98-15-10-45-39।

0: दमोलिया FM 94.2 समुदाय को आवाज।
1: आहा, कस्तो राम्रो रंग रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
2: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
1: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
3: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565635319, 98560273319।
4: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
5: हाम्रा विशेषताहरू:
6: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था।
5: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने।
4: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान।
5: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण।
4: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन।
5: उचित छात्रवृत्तिको व्यवस्था।
6: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था।
5: स्वस्थ चमेना गृहको व्यवस्था।
6: पढाइ हुने विषयहरू: होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
5: सम्पर्क नम्बर 0565564595, मोबाइल नम्बर 98460062803। दमौली कलेज, ब्यास नगरपालिका, वडा नम्बर 4, जलदेवी टोल।

0: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
2: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई, पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9066373344।
3: भर्ना खुल्यो पराशर कलेज दमौलीमा नयाँ शैक्षिक सत्र 2083 लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा, गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज, ब्यास 4, दमौली, तनहुँ। फोन नम्बर 9856063363, 9856060917 र 9856608667।
4: दमौली FM 94.2 समुदायको आ

0: 94.2 समुदायको आवाज।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
3: सम्पूर्ण जीन्स आइटमका लागि सबैको रोजाई ओम फेन्सी ब्यास 2 न्यू रोड दमौली। नयाँ नयाँ डिजाइनका आकर्षक जीन्स आइटमका लागि हामीलाई सम्झनुहोस्। सम्पर्क नम्बर 9805617350। साथै मन्जु प्रकाश एग्रो एन्ड सप्लायर्स ब्यास 4 सिमलटार निम्तो पार्टी प्यालेस भन्दा थोरै अगाडि। हामी कहाँ लैनो भैँसी गाई सुपथ मूल्यमा बिक्री गरिन्छ। साथै थारो भैँसीसँग लैनो भैँसी पनि साटफेर गरिन्छ। सिधै सम्पर्क गर्न सक्नुहुनेछ 9805617350।
4: सूचना सूचना सूचना।
3: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
4: हाम्रा सेवाहरू
3: सत्यवती निर्मल बाल मन्दिर परासर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
4: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
3: स्थान ब्यास नगरपालिकाको भवनको पार्किङ साइड।
4: फोन नम्बर 9828280080 9151045।
3: दाई, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
5: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
3: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
5: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी, टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
3: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस ब्यास 2 न्यू रोड अथवा लौडारी किचन हाउस सफा सडक दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0625367115 र 9841120740।
0: दमौली FM 94.2 समुदायको आवाज।

0: 94.2 समुदायको आवाज।
1: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
2: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचर किसान हार्डवेयरको पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
1: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
3: ब्यास 4, मेन रोड, दमौली तनहुँ।
1: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 5, 98 19 11 36 27, 65 65 025।
4: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
5: हाम्रा विशेषताहरू:
6: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था।
5: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने।
4: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान।
5: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण।
4: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन।
5: उचित छात्रवृत्तिको व्यवस्था।
6: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था।
5: स्वस्थ चमेना गृहको व्यवस्था।
6: पढाइ हुने विषयहरू: होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
5: सम्पर्क नम्बर 0965 64 495, मोबाइल नम्बर 98 460 62 803। दमौली कलेज, ब्यास नगरपालिका, वडा नम्बर 4, जलदेवी टोल, दमौली, तनहुँ।
3: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू: आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
1: मगर इलेक्ट्रोनिक्स, ब्यास 2, डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
3: 98 0 58 00 700,
1: 98 460 40 344।

0: FM 94.2 समुदायको आवाज
1: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
2: हाम्रा विशेषताहरू
3: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था,
2: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने
1: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान,
2: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण,
1: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन,
2: उचित छात्रवृत्तिको व्यवस्था,
3: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था,
2: स्वस्थ चमेना गृहको व्यवस्था,
3: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
2: सम्पर्क नम्बर 0965564595, मोबाइल नम्बर 98460062803, दमौली कलेज, व्यास नगरपालिका वडा नम्बर 4, जलदेवी टोल।

0: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदै छ, तर टेन्ट, मण्डप, क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
1: त्यो त एकदम सजिलो छ नि। इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्याच 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
0: ए हो र, सेवा राम्रो हुन्छ त?
1: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
0: तपाईँको घरमा विवाह, व्रतबन्धक, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
1: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
2: 9827848448, 9846554595 र 9846011818।
3: सामाजिक सञ्जालजी छ्यानली जाँझीमरी बुझीमरी ब्याङ्गैन आधिकारिक प्रोफाइल मात्र फलो लना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उहिसु सु खन क्या खलो सुजी पिमिलो खन यामु बिमारी छ्यानले खोना दे खुल्दिब वेबसाइट ना URL चेक लना आछ्याब घटना तल आपिबै लागि समय समयरी आफै न पासपोर्ट फेरदिल परेमो
4: सिद्धार्थ
5: बैंक सम्बन्ध सधैं भरिलाई।
6: हैन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
7: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
6: हो र, कति खोजे, पदमचोकमा पो रहेछ त।
7: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
6: विवाह, व्रतबन्ध, पास्नी तथा चाडपर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
8: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट, पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
7: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली तनहुँ। सम्पर्क नम्बर 9840001, 9066373344।
9: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
10: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
9: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
10: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
9: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844654436, 9865414437।
10: ब्यास 3 प्रशासन चोक, दमौली।
11: दमौली FM 94.2 समुदायको आवाज।

0: 94.2 समुदाय को आवाज।
1: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न खाजा खान जाऊ।
2: खाजा पनि के खानु र दाई, खाऊ त्यही मम चाउमिन, नखाऊ त्यही मम चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
1: म तिमीलाई मम चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
2: त्यहाँ के पाइन्छ र?
1: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
2: ए हो र, त्यसो भए जाऊ न त खाजा खान।
1: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा दमौली खाजा घर।
3: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ।
2: विद्यार्थी कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ।
4: साथै होम डेलिभरीको पनि सुविधा छ। प्रोप्राइटर दिलीराम पाठक,
3: व्यस्तै बाग बजार जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि।
4: सम्पर्क नम्बर 98465 43780।

डिभिजन वन कार्यालय तनहुको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बालबच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौं। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौं। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौं। साँझ र राति जंगली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौं। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौं। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौं। जंगलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जंगलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाउ। सामुदायिक वन भित्र जाँदा समूह जाने गरौं। घाँस दाउराका लागि जंगल वा जंगल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौं। मानव बस्ती आसपासको जंगलमा चितुवा देखेमा अरू गाउँलेहरू, वन कार्यालय र प्रहरीलाई जानकारी गराऊ।

0: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार कोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
1: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
0: अनि त्यो कहाँ पाइन्छ त?
1: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
2: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग, मोबाइल 9846614438।
3: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
2: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
3: फर्निचर उद्योग
2: ब्यास 11 मुसे खोला 10 भाई नयाँ पुल, मोबाइल नम्बर 9816664683,
4: 9856342034।
5: भर्ना खुल्यो पराशर कलेज दमौलीमा नयाँ शैक्षिक सत्र 2083 को लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 मा भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 मा कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा, गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिए आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज ब्यास 4 दमौली तनहुँ, फोन नम्बर 9856363363, 9856607 र 9856608।
6: सूचना
2: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला।
6: हाम्रा सेवाहरू
2: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
6: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार,
2: स्थान ब्यास नगरपालिकाको भवनको पार्किङ साइड,
6: फोन नम्बर 9828280080, 9815104539।
7: दमौली FM 94.2 समुदायको आवाज।

0: लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागे कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चोक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827-13-70-42 9452-82-0000।
2: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
0: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
2: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
0: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिउँ कि भनेको।
2: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै ब्यास 2 दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
0: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
2: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
3: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र 2-2 फोटो लिएर आउनुहोला।
2: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 9709-49-50-80 र 9829-15-77-13। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास 2 दमौली, लक्ष्मी टोल, सुनचादी लाइन।
0: ए नानी, कता हिँडेउ छाता ओढेर? हतारमा छौ त।
3: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
3: यो त ब्यास 2 कालिका मार्गको दमौली QFX मल अगाडि छ नि दाइ।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
3: हो दाइ, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास 2 कालिका मार्ग, दमौली, तनहुँ।
3: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 9560-63-444, 9560-60-656।

0: बोली एफएम 94.2 समुदाय को आवाज।
1: यही 2083 वैशाख 2 गते देखि असार 7 गते सम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
3: बिस्तारै चलाउनुस् न दाई, हतार गरेर कता पुग्नु छ र?
4: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि। सडक अनुशासन, सडक नियम त सबैले मान्नै पर्छ नि।
3: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ।
4: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ। मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
3: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
5: समिच्यो चोदा केमे बोदे लोटरी पर्दिरो बैंगैने विवरण पि बिषय मुइ खातरि खै हाम्रो
6: खै खै बाउ कोइ लोटरी भर्दिलुवा
7: आङी समिच्यो लोटरी पर्दिउ छाम्तै गुदि
6: भर्दि आ भर्दि बा लोटरी खले पर्दिम बा सैली मेसेज व्हाट्सएप फेसबुक भाइबर खनै बने खै बिषय खैमै विश्वास आलन फोनै खले पनि आफै विवरण खैमै आपिन खबै बने वित्तीय संस्थाै कोइ पासवर्ड पिन खैमै आरी सुमि बैंक आफै बने आरी
8: सतर्कता न ठगदिब दे क्या बजैन।
7: सिद्धार्थ बैंक क्यारे जन हेदरी जारी संदेश।
9: सिद्धार्थ बैंक संबंध सदैव भरिलाई।
10: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
11: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
12: दाजु भाइको के को गफ गफ हुँदैछ?
10: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
12: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
10: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
12: यो त हाम्रै तमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल, गोल्ड एन्ड सिल्भर सप्लायर्स, ब्यास 2 सफा सडक, दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656501459। मोबाइल नम्बर 9803880384, 9846 37 39।

0: FM 94.2 समुदायको आवाज।
1: मेसना डिजिटल प्रस्तुत गर्दछ।

0: ओली एफएम 94.2 समुदाय को आवाज।
1: आहा, कस्तो राम्रो रंग रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
2: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
1: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
3: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565635319, 98567739।
1: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
4: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
1: हो र, कति खोजे, पदमचोकमा पो रहेछ त।
4: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
1: विवाह, व्रतबन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
5: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू, साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
4: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 98410-0061, 98066-73344।
6: भर्ना खुल्यो पराशर कलेज दमौलीमा नयाँ शैक्षिक सत्र 2083 को लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 भर्ना खुल्यो। हाम्रा विशेषताहरू, अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू,
7: रूप कर वृद्धि हुन सकेन र जसले स्वास्थ्य
6: शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा, गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज, ब्यास 4, दमौली, तनहुँ। फोन नम्बर 98563-363, 98560-917 र 98560-68067।
8: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाइ र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौँ तपाईँलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास 2 नाकको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा, ब्यास 2, दमौली, तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 98413-38290, 98171-5760।
0: दमौली एफएम 94.2 समुदायको आवाज।

0: जय नेपाल सत्य सेवा सुरक्षणम प्रहरी कार्यक्रममा हार्दिक स्वागत तथा अभिवादन। नेपाल प्रहरी प्रधान कार्यालयद्वारा तयार पारिएको यो कार्यक्रमलाई तपाईँले सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल मेट्रो ट्राफिक एफएम लगायत देशभरका विभिन्न एफएम स्टेशनहरूबाट समेत सुन्दै आउनु भएको छ भने नेपाल प्रहरीको वेबसाइट www.nepalpolice.gov.nmा पनि सुन्न सक्नुहुन्छ। आजको प्रहरी कार्यक्रममा प्रहरी समाचारको साथमा नाटक कुविचार प्रस्तुत गर्छौ, कार्यक्रम सुन्दै रहनु होला। कार्यक्रमको सुरुमा भने प्रहरी समाचार।
1: अपराध समाचार।
2: भारतीय नागरिक 24 वर्षीय साहिल खानलाई कटुवा पिस्तोल एक थान, चाँदीका गहना, डिजिटल काँटा, फलामको रड र खुकुरी एक थान सहित कैलाली जिल्ला धनगढी उपमहानगरपालिका 5 जेठ 26 गते प्रहरीले पक्राउ गरेको छ।
0: अवैध लागु औषध अफिम जस्तो देखिने पदार्थ 1 किलो 20 ग्राम सहित बाँके जिल्ला बैजनाथ गाउँपालिका 3 बस्ने 29 वर्षीय विशाल थापा मगर र कोहलपुर नगरपालिका 1 बस्ने 48 वर्षीय जगत बहादुर परियारलाई कोहलपुर नगरपालिका 2 जेठ 26 गते प्रहरीले पक्राउ गरेको छ। यसै गरी नियन्त्रित लागु औषध ट्रामाडोल 650 ट्याब्लेट सहित सुनसरी जिल्ला धरान उपमहानगरपालिका 17 बस्ने 31 वर्षीय करण खड्कालाई उनकै घरबाट जेठ 25 गते प्रहरीले पक्राउ गरेको छ। यस्तै नियन्त्रित लागु औषध ट्रामाडोल 120 ट्याब्लेट सहित ललितपुर जिल्ला गोदावरी नगरपालिका 14 बस्ने 22 वर्षीय राजीव भुजेललाई गोदावरी नगरपालिका 14 जेठ 26 गते प्रहरीले पक्राउ गरेको छ। त्यस्तै नियन्त्रित लागु औषध ट्रामाडोल 860 ट्याब्लेट र डाइक्लोमाइन 810 ट्याब्लेट सहित सुनसरी जिल्ला इटहरी उपमहानगरपालिका 10 बस्ने 19 वर्षीय प्रभात सरदार र 19 वर्षीय जितेन्द्र ऋषिदेवलाई सोही ठाउँबाट जेठ 27 गते प्रहरीले पक्राउ गरेको छ। यसै गरी नियन्त्रित लागु औषध ट्रामाडोल 200 ट्याब्लेट र पासपेन 400 ट्याब्लेट सहित उदयपुर जिल्ला चौदण्डीगढी नगरपालिका 6 बस्ने 19 वर्षीय काले भन्ने नितेश बिक समेत 2 सोही ठाउँबाट जेठ 26 गते प्रहरीले पक्राउ गरेको छ।
2: वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा 6 प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा स्याङ्जाका 63 वर्षीय होमबहादुर कुँवर, सोलुखुम्बुका 31 वर्षीय लोकेन्द्र बस्नेत, सुनसरीका 49 वर्षीय तोरण कुमार कार्की, रामेछापका 37 वर्षीय रविन्द्र खत्री, गोर्खाका 42 वर्षीय निरज गुरुङ र पर्साका 47 वर्षीय रिङ्कु कुमारी रौनिया रहेका छन्। पक्राउ परेका मध्ये होमबहादुरले युके पठाइदिन्छु भन्दै 2 पीडितहरूबाट 88,70,000 रुपियाँ, लोकेन्द्रले हङकङ पठाइदिन्छु भन्दै 1 पीडितबाट 3,30,000 रुपियाँ, तोरण कुमारले सर्बिया पठाइदिन्छु भन्दै 1 पीडितबाट 6,00,000 रुपियाँ, रविन्द्रले बुल्गेरिया पठाइदिन्छु भन्दै 1 पीडितबाट 3,00,000 रुपियाँ, निरजले आइसल्यान्ड पठाइदिन्छु भन्दै 4 पीडितहरूबाट 11,56,000 रुपियाँ र रिङ्कु कुमारीले सर्बिया पठाइदिन्छु भन्दै 4 पीडितहरूबाट 6,00,000 रुपियाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा खटिएको प्रहरीले उपत्यकाको विभिन्न स्थानबाट जेठ 22, 23 र 25 गते पक्राउ गरेको हो। यसै गरी वैदेशिक रोजगारीमा अमेरिका पठाइदिन्छु भन्दै 1 पीडितबाट 38,50,000 रुपियाँ रकम ठगी गरेको अभियोगमा रोल्पाकी 54 वर्षीय निर्मला कुमारी श्रेष्ठलाई काठमाडौँ महानगरपालिका 12 जेठ 27 गते प्रहरीले पक्राउ गरेको छ। त्यसै गरी वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा 4 प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक जिल्ला 5 गाउँपालिका 6 29 वर्षीय सुमन शाही, रामेछाप जिल्ला उमाकुण्ड गाउँपालिका 7 47 वर्षीय वेद बहादुर सुनवार, झापा जिल्ला भद्रपुर नगरपालिका 2 45 वर्षीय अनिल अग्रवाल र तनहुँ जिल्ला भानु गाउँपालिका 12 37 वर्षीय विवेक अधिकारी रहेका छन्। पक्राउ परेका मध्ये सुमनले क्रोएसिया पठाइदिन्छु भन्दै 3 पीडितहरू बाट 19,00,000 रुपियाँ, वेद बहादुरले स्विजरल्याण्ड पठाइदिन्छु भन्दै 1 पीडितबाट 1,40,000 रुपियाँ, अनिलले अस्ट्रिया पठाइदिन्छु भन्दै 1 पीडितबाट 2,00,000 रुपियाँ र विवेकले फ्रान्स पठाइदिन्छु भन्दै 1 पीडितबाट 8,00,000 रुपियाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा खटिएको प्रहरीले काठमाडौँ उपत्यकाको विभिन्न स्थानबाट जेठ 25 र 26 गते पक्राउ गरेको हो।
0: सामाजिक सञ्जाल मार्फत ग्राहक खोजी, होटलहरूमा यौनजन्य अनैतिक गतिविधि सञ्चालन गर्ने कार्यमा संलग्न मकवानपुर जिल्ला मनहरी गाउँपालिका 2 33 वर्षीय विकास भुलन लगायत 16 जेठ 26 गते प्रहरीले पक्राउ गरेको छ। प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले फेसबुक, व्हाट्सएप लगायतका माध्यमबाट युवतीहरूको फोटो तथा भिडियो देखाई ग्राहकसँग मोलमोलाई गर्ने, सेटिङ मिलाउने तथा ट्याक्सी र निजी सवारी साधन प्रयोग गरी काठमाडौँ गौशाला क्षेत्रको शम्भु मार्ग र 32 क्षेत्रका विभिन्न होटल अस्पतालमा पुर्याई यौनजन्य गतिविधि गराएको खुल्न आएको छ।
2: अदालतको लेटर प्याड र आधिकारिक दस्तखत कृत्य गरेको अभियोगमा गोर्खा जिल्ला आरूघाट गाउँपालिका सातका 26 वर्षीय विवश अधिकारीलाई काठमाडौँ चन्द्रगिरी नगरपालिका 11 जेठ 25 गते प्रहरीले पक्राउ गरेको छ। प्रारम्भिक अनुसन्धानको क्रममा जिल्ला अदालत काठमाडौँको लेटर प्याड कृत्य बनाई विवश अधिकारी भन्ने नामबाट 2082 चैत 15 मुद्दा खोल्ने तथा पुनः प्रमाणीकरण सम्बन्धी सूचना भन्ने पत्र कृत्य बनाई मुद्दाको अन्तिम निर्णय भएपछि विवशको बैंकमा 2,13,00,000 रुपियाँ रकमानान्तरण हुने र 2082 चैत 24 गते सेवा शुल्क भुक्तानी सम्बन्धी जुट्ठा लिखत तैयार गरी विवशलाई अदालतबाट 1,06,500 रुपियाँ सेवा शुल्क बुझाउन आदेश दिएको भनी अदालतबाट नगरिने अस्वाभाविक बेहोरा उल्लेख गरी जिल्ला अदालत काठमाडौँको लेटर प्याड कृत्य बनाई न्यायाधीश श्रेष्ठदार शाखा अधिकृतको दस्तखत र अदालतको छाप कृत्य गरी प्रचलनमा ल्याएको खुल्न आएको छ।
0: डाका कसुरमा संलग्न रहेको अभियोगमा झापा जिल्ला मेचीनगर नगरपालिका 6 33 वर्षीय प्रहलाद कार्की र सोही नगरपालिका 7 22 वर्षीय विशाल बास्कोटालाई जेठ 25 गते प्रहरीले पक्राउ गरेको छ। मेचीनगर नगरपालिका 6 स्थित दुईजना अपरिचित व्यक्तिहरूले सादा पोसाकको प्रहरी कर्मचारी हौ भन्दै पीड़ितको सुनको फुली 1 थान मोबाइल 1 थान नगद समेत लुटपाट गरी फरार भएको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। साथै प्रहरीले प्रहलादको घर तलासी गर्दा अवैध औषध खैरो हिरोइन जस्तो देखिने पदार्थ 1 ग्राम 910 मिलिग्राम र सुनको फुली 1 थान समेत बरामद गरेको छ।
2: स्रोत नखुलेको नगद 8,61,500 रुपियाँ सहित सिन्धुपाल्चोकका 26 वर्षीय सबिन तिमिल सिन्हालाई काठमाडौँ महानगरपालिका 22 न्यू रोडबाट जेठ 27 गते प्रहरीले पक्राउ गरेको छ।
0: कर्तव्य ज्यान तथा डाका मुद्दाका फरार अभियुक्त काभ्रे जिल्ला 5 खाल नगरपालिका 4 बस्ने 39 वर्षीय कृष्ण मगरलाई जेठ 26 गते प्रहरीले पक्राउ गरेको छ। 2078 असोज 6 गते सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका 10 स्थित नेत्रप्रसाद दाहाललाई कोदालोको पासो प्रहार गरी हत्या गरेको कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत सिन्धुपाल्चोकबाट 2079 पुस 18 गते जन्मकैद सजाय फैसला भएका तथा डाका मुद्दामा 7 वर्ष कैद र 70,000 रुपियाँ जरिवाना फैसला भई केन्द्रीय कारागार सुन्धारा काठमाडौँमा कैद भुक्तान गरिरहेकोमा 2082 भदौ 24 गतेको आन्दोलनमा भागी फरार भएका उनलाई काभ्रे जिल्ला 5 खाल नगरपालिका 4 प्रहरीले पक्राउ गरेको हो। यसै गरी बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी रौतहटका 41 वर्षीय ईश्वर कुमार घिमिरेलाई जेठ 26 गते प्रहरीले पक्राउ गरेको छ। जिल्ला अदालत ललितपुरबाट उक्त मुद्दामा 2081 पुस 1 गतेको फैसलाले बिगो 46,00,000 रुपियाँ बापत 2 वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौँ महानगरपालिका 32 प्रहरीले पक्राउ गरेको हो। सुन्दै हुनुहुन्थ्यो प्रहरी समाचार पूरा भयो।
2: तपाईँ यति बेला प्रहरी कार्यक्रम सुनिरहनु भएको छ। कार्यक्रमको दोस्रो खण्डमा प्रस्तुत गर्छौ नाटक कुविचार।

0: जय नेपाल प्रहरी कार्यालय फुलबारी।
1: म्याम म्याम म त बर्बाद भए हजुर।
0: कहाँबाट को बोल्दै हुनुहुन्छ, के भयो तपाईँलाई भन्नुहोस् त राम्रोसँग।
1: म गोपाल बोल्दैछु हजुर, म पेसाले ड्राइभर हुँ। यहाँ सिमलटाडी बिच जंगलमा 4-5 जना केटाहरूले साथमा भएको 5 लाख पैसा लुटेर भागे हजुर।
0: ए हो र, ल हामी घटनास्थलमा तुरन्त आइहाल्छौँ है।

0: म्याम नमस्कार।
1: हजुर नमस्कार, भन्नुहोस् न, के समस्या पर्यो होला?
0: म्याम खासमा त्यो हिजो राति सामान ओसार्ने गाडीबाट लुटपाट भएको 5,00,000 मेरो थियो क्या, अहिले सुनेर यहाँ आएको म्याम।
1: ए हो र?
0: हो म्याम, मैले एउटा कन्सल्टेन्सीबाट स्टुडेन्ट भिसामा विदेश एप्लाई गरेको थिएँ।
1: ए अनि अनि?
0: त्यही कन्सल्टेन्सीलाई बुझाउन भनेर घरबाट 5,00,000 लिएर आएको थिएँ, तर तत्काल पैसा बुझाउन नपर्ने भएपछि घरै फिर्ता पठाउने कुरा भएको थियो।

0: हजुर बाबु भन्छ बाबु।
1: बुबा, मैले पैसा त बोकेर आएको थिएँ, तर यहाँ कन्सल्टेन्सीले अहिले नै चाहिँदैन भन्यो, एक दुई महिना पछि बुझाउनु पर्ने भो बुवा।
0: ए हो र बाबु।
1: हजुर बुवा, अब के गर्ने त यो पैसा?
0: अब अरूसँग ज्यादा निकालेको पैसा हो, अब एक दुई महिना नै लाग्छ भनेदेखि त यतै पठाइदिए किन ब्याज तिर्नु, फिर्ता गरिदिन्छु नि, त्यहाँ बुझाउने बेला फेरि पठाइदिउँला के रे।
1: तेरी कस्तो झन्झट मात्रै भयो भने
0: के भयो त नि बाबु, त्यो गोपालको हात पठाइदिएन ल्याइदिइहाल्छ नि।
1: को ड्राइभर गोपाल दाई? यत्रो पैसा पठाउनु छ बुवा?
0: आफ्नै मान्छे हो, सुरक्षित ल्याइदिइहाल्छ नि, एकपल्ट भन न सधैँ ल्याइदिएकै हो कि सामानहरू पैसाहरू पठाउँदाखेरि।
1: ल ल बुवा, गोपाल दाईको गाडी आज यता आउँछ क्यारे, सल्लाह गरेर पठाइदिन्छु नि त।
0: ल ल हुन्छ हुन्छ, पठाइदिएर मलाई खबर आओस्।

0: ए गोपाल दाई, आउनुहोस् न दाई भित्रै।
1: होइन होइन, गाडी गल्लीमा पार्किङ गरेको छु, गइहाल्छु। बुवाले के सामान भन्नुभएको थियो त्यही भएर। खै दिइहाल त सामान के हो?
0: भित्रै आउनुहोस् न। अस्ति घर गएको बेला यहाँ कन्सल्टेन्सीलाई बुझाउन भनेर 5 लाख पैसा लिएर आएको थिएँ, अहिले नचाहिने भयो के दाई?
1: ए अनि
0: यो पैसा गाउँ पुर्याइदिनु पर्यो क्या, जहाँबाट ल्याएको थियो त्यही पुर्याइदिनु पर्यो।
1: ओहो, त्यत्रो 5 लाख पैसा लग्नु र भने मैले?
0: अहिलेसम्म सामान पैसा पुर्याउने नै तपाईँको हातबाट हो, लगिदिनु हुन्छ होला नि त यो पैसा त।
1: त्यही पनि पैसा जस्तो कुरा, यत्रो 5 लाख, फेरि सम्पत्तिले बाटो खोज्छ भन्छन्। चिन्ता नगर, म यही ज्याकेटको गोजीमै राखेर लगिदिन्छु नि त। खैले यो पैसा कहाँ छ? कति विधि बेरेको हो के भाइ पैसा यसरी हे तेरिका।
0: ए दाई, पैसा जस्तो कुरा अनि सुरक्षित त पार्नै पर्यो नि।
1: ल ल भाइ ल, बेलुकी चाहिँ अलि राति नै हुन्छ होला घर पुग्न है, बुवालाई त्यही अनुसार भनिदिनु नि।
0: जति बेला हुन्छ बुबालाई दिनुहोस् है दाई। बुबालाई कल गरेर गोपाल दाईको हातमा पठाइदिएको छु पैसा, म भन्छु। म ढुक्क भएँ है दाई।
1: ल भाइ ल, म गएँ है त, ढुक्क भन तिमी।
0: त्यसरी पैसा पठाएको थिएँ म्याम, यहीँको जङ्गलमा आइपुग्ने बित्तिकै यस्तो घटना भएछ। ती लुटेर पत्ता लागेनन् भने हामी त बर्बाद हुन्छौँ म्याम।
2: ठिक छ, तपाईँ नआतिनुहोस्, हामीले अनुसन्धान गरिरहेका छौँ। ती लुटेराहरू ढिलो चाँडो अवश्य पत्ता लाग्छन्।

0: भनेपछि 5 लाख पैसा पचाउनकै लागि यो सब योजना तयार गरियो होइन त गोपालजी?
1: होइन, के भन्दै हुनुहुन्छ म्याम तपाईँ? यसरी मलाई नै कुटपिट गरेर लुटेराहरू भागेका छन्, उनीहरूलाई पक्राउ गर्नुको साटो मलाई नै पैसा खान नाटक गरेको भनेर प्रमाणित गर्दै हुनुहुन्छ तपाईँहरू?
0: हेर्नुहोस्, यो हामीले बोलेको कुरा होइन, यो सबै अनुसन्धानले प्रमाणित गरेको कुरा हो। हलदार साहब, ती पक्राउ गरेका अरू भाइहरूलाई पनि यता बाहिर ल्याउनुहोस् त।
2: हस् म्याम।
0: आफैले खडा गरेका यी लुटेराहरूलाई देखेपछि त तपाईँको बाहना सकियो होला नि अब त, होइन? हामीले लुटिएको रकम सहित 3 जना व्यक्तिलाई पक्राउ गर्यौँ र वास्तविकता के हो भन्ने कुरा सबै थाहा पाइसक्यौँ।
2: म्याम, मलाई माफ गरिदिनुहोस्, मनिष भाइले मलाई पैसा दिने बेलासम्म त त्यस्तो केही सोचेको थिइनँ। पैसा साथमा बोकेर हिँडेपछि जसरी पनि यो पैसा आफ्नो बनाउने कुविचार पैदा भयो म्याम, र थोरै पैसा दिने लोभ देखाएर यी भाइहरूलाई बोलाएर लुटेको नाटक गर्न लगाएँ, तर अपराध नलुक्ने रहेछ म्याम। मलाई माफ गरिदेऊ मनिष भाइ, मबाट ठुलो गल्ती भयो।
3: हामी गाउँका सबैले विश्वास गरेको मान्छे तपाईँ, यति पैसाको लागि यो सब नाटक रच्नु पर्थ्यो त? समस्या परेको भए भइहाल्थ्यो नि भनेको भए हामीलाई। हुन त पैसा देखेपछि महादेवको नि खै के भन्छन् के भन्छन्, यस्ता विश्वासघातीलाई त हदैसम्मको कारवाही गर्नु होला म्याम।
0: उहाँहरूलाई त कारवाही हुन्छ नै, तर तपाईँ हामी पनि त्यत्रो पैसा त्यसरी ड्राइभरको हातमा जिम्मा लगाएर पठाउनु हुँदैन। हेर्नुहोस्, आज बेल त ब्याङ्क छन्, IME मार्फत भरपर्दो कारोबार गर्न सकिन्छ नि सुरक्षित तरिकाले।
3: तपाईँले भनेको कुरा पनि ठिकै हो म्याम, हाम्रो गाउँबाट बजार आउन पनि अलिकति समय लाग्ने भएकोले फेरि हामीले यी ड्राइभरहरूलाई सधैँ सानोतिनो पैसा र सामानहरू ल्याउन पुर्याउन लगाइरहेका हुन्थ्यौँ म्याम। अहिले यस्तो नाटक रचला भन्ने त सोच नै भएन नि म्याम, त्यही विश्वासको फाइदा उठाउन खोज्यो म्याम यसले। अब मेरो पैसा के हुन्छ म्याम?
0: पैसा त कानुनी प्रक्रिया पछि थाहा हुन्छ, तर अबको दिनमा भने चाहिँ यस्तो कुरामा सतर्क हुनु होला, अनि यसरी आर्थिक कारोबार गर्दाखेरि चाहिँ सकभर ब्याङ्कबाटै गर्दा राम्रो हुन्छ है।
3: आफ्नो मान्छे भनेर पुर्याइदेला नि भनेर विश्वास गरिहाल्यो म्याम, धोका भएपछि बल्ल बुझियो। अब त म गाउँका अरू मान्छेलाई पनि यो विषयमा सचेत बनाउने छु म्याम।
0: यतिन्जेल प्रहरी कार्यक्रममा सुन्दै हुनुहुन्थ्यो नाटकको विचार। यस नाटकका लेखक दीपक राज विश्वकर्मा, नाटकमा भाग लिने कलाकारहरू राजन कार्की, अम्बिका केसी र दीपक राज विश्वकर्मा।
4: हवस् त, यिनै सामग्री सँगसँगै आजको प्रहरी कार्यक्रमबाट कार्यक्रमका निर्देशक हरिहरनाथ योगी, प्राविधिक मित्र सुलोचना बज्राचार्य, सहकर्मी अम्बिका केसी र म दीपक राज विश्वकर्मा पनि बिदा हुन्छु। तपाईँको समय शुभ रहोस्। जय नेपाल।
5: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न खाजा खान जाऊ।
8: खाजा पनि के खानु र दाई, खाऊ त्यही मम चाउमिन, नखाऊ त्यही मम चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
7: म तिमीलाई मम चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
8: त्यहाँ के पाइन्छ र?
7: साउथ इन्डियामा

0: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
1: हैन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
0: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
1: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको।
0: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
1: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
0: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
2: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
0: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059 49 80 र 98 29 15 77 13। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, व्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन। फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन, ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
3: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
0: 98058000700,
3: 98460 40 344।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9865-41-437।
1: व्यास्तिन प्रशासन चोक दमौली।

0: FM 94.2 समुदायको आवाज।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणना

0: सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
1: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
2: ब्याङ्की खैमत बिले क्योदे एटीएम मोबाइल दे इन्टरनेट ब्याङ्किङ गोप्य विवरण आरि खै बिले तोई माध्यम क्यारे न्यो देप्रे छली जानकारी रि विषय न्यो कल पर्दिमो समय न्यो ठगदिल खामो ब्याङ्गर वे कर्मचारी बीरा न्यो देप्रे विवरण रि विषय ब्याङ्दे निल पर्दिमो न्यो तने सतर्क तना ठैद्रिक्या बचेना सिद्धार्थ ब्याङ्गर क्याले जनहितरी जारी सन्देश
3: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
4: एक सेट मिनी हार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न, आज त म आफै गएर किनेर ल्याउँछु।
5: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुन्चा दिगो पसल रोजिना बराली सुन्चा दि पसलमा जानुपर्छ।
4: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9856025380, 9814852518 र 9065315300।

नेपाल। नमस्कार। प्रतिनिधि सभामा पाकै सांसदको असन्तुष्टि, फुकेको बेलुन लामो समय नटिक्ने टिप्पणी, अर्थमन्त्रीलाई विज्ञ भन्ने ठाउँ नै नरहेको जिकिर। संसदमा पेश गरिने विधेयकहरूको सूची तयार पार्न छलफल शुरू, कानून मन्त्री गौतमले आज तीन मन्त्रालयसँग ब्रिफिङ लिँदै राज्य व्यवस्था समितिका विभिन्न उपसमिति गठन, कारागार र अख्तियार कार्यालयको अवस्था बुझ्न जिल्ला खटिने। विपद व्यवस्थापनमा ड्रोन र आधुनिक प्रविधिको प्रयोगलाई प्राथमिकता, सार्वजनिक खरिद ऐनका कारण अत्यावश्यक सामग्री समयमै किन्न कठिन, पोखरा विमानस्थलबाट दुवैमा नियमित व्यावसायिक उडान शुरू हुने, टिकट बुकिङ खुला। अमेरिका र इरान बीच तनाव उत्कर्षमा शान्ति कायम गर्न कतार र रूसको अपील, उत्तरी पाकिस्तानमा पर्यटक बस दुर्घटना, एकै परिवारका 10 जनाको ज्यान गयो। र फिफा विश्वकप फुटबलको महाकुम्भ आजदेखि शुरू, विश्वभरका फुटबल प्रेमी उत्साहित, उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका मैदानमा उत्रिँदै राखेपा उपाध्यक्ष र सदस्यहरूको पद बहाली।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबर शुरू गरौं। प्रतिनिधि सभामा बजेटमाथि छलफल जारी सम्बन्धी खबरबाट। प्रतिनिधि सभामा बजेटमाथिको छलफल जारी छ। सत्तारूढ़ दल राष्ट्रपतिकै सांसद अमरेश कुमार सिंहले सरकारले ल्याएको बजेटमाथि असन्तुष्टि जनाउनु भएको छ। प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा बोल्दै बजेट कार्यान्वयन हुने आधार आफूले नदेखेको उहाँले बताउनुभयो। उहाँले भन्नुभयो, युवालाई रोजगारी हामी दिन सकेनौं भने यो बजेटमा युवालाई रोजगारी दिने कति ठाउँ देखियो। मैले बुझाउने क्षमता राख्दिन, तर म व्यावहारिक क्षमता राखेको छु किनभने जनताको घर दैलोमा गइराख्नुपर्छ, गरीबको भान्सामा देख्नुपर्छ। गरीबले के पायो? अमरेश कुमार सिंहको भनाइ छ,
2: इन्फ्लेसन यति भइरहेको छ, गरिबले के पायो? कर्मचारी त पायो 20-21% 10% थियो, र त्यसको 10% 11 हुन्छ, 21% पायो। तर कर्मचारी कति पर्सेन्ट छ, कति लाग्छ? 3 करोड जनसंख्यामा कर्मचारी कति छ? त्यो मेरो चिन्ता मुसर बस्तीमा छ, दलित बस्तीमा, चेपाङ बस्तीमा छ, जुम्लाको स्याउकोलाई कसरी प्रवर्धन गर्ने? उत्पादन आजको दिनमा जमिन बाँझो छ, वैदेशी रोजगार रिमिटान्सको भरमा चलिरहेछ। हामी अर्को कुरा, साउथ एसिया, म साउथ एसियाको विद्यार्थी पनि हो, अन्तर्राष्ट्रिय पोलिटिक्सको साउथ एसिया, साउथ एसियामा कुनै देशै छैन कि जहाँ जीडीपीको 32-33% बजेट बनाइन्छ। यो आफैमा एउटा ठुलो फुकिएको बैलुन हो, फुकिएको बैलुन लामो समय टिक्दैन, यो बजेट कार्यान्वयन हुन्छ। मलाई विश्वास छैन, अरू साथीहरूलाई विश्वास होला। यो बजेटबाट खुसी कति ग्रुप है? नेपालको कति पर्सेन्ट जनसंख्या खुसी हो?
1: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाहीले गरीब नागरिकलाई सेवा दिने भन्दा पनि ठूलो व्यापारीलाई पोस्ने गरी सरकारले बजेट ल्याइएको आरोप लगाउनुभयो। अर्थमन्त्री वाग्लेले प्रतिनिधि सभामा पेश गरेको बजेटमाथिको छलफलमा भाग लिँदै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो। नेता शाहीले नेपालको पुँजी समेत बाहिर लैजाने गरी बजेट ल्याइएको बताउनु भएको छ। यस्तो बजेट ल्याउनेलाई विज्ञ भन्न नसकिने भन्दै उहाँले असन्तुष्टि व्यक्त गर्नुभएको छ।
3: यो भन्सारको कर छलीको कुरामा अर्थमन्त्रीज्यूले सम्म संसदीय समितिमा गएर झुट बोल्नु भएको छ। हामीले संसदीय छानबिन समिति माग गरेको भनेको रहरका लागि होइन, अर्थमन्त्रीज्यूलाई काम गर्न दिनुहुन्न भन्ने हामी मान्यतामा छैनौँ। सम्माननीय सभामा महोदय, मेरो हातमा आज यो महालेखा परिषदको यो रिपोर्ट छ। यो रिपोर्टको पेज नम्बरै भन्न पर्ने हो भने म पेज नम्बर भनिदिन्छु। यो रिपोर्टको पेज नम्बरमा 152 नम्बरको पेजमा हेरे हुन्छ, स्पष्ट भनेको छ महालेखा परीक्षक कार्यालयले, इभी गाडीहरूमा जुन मोटर छ त्यो मोटरको तपाईँको क्षमतालाई तलमाथि गरेर मात्रै तातो पानी र कोरोला नाका र रसुवागढीबाट मात्रै 2,50,83,16,000 रुपियाँ अघिल्लो सरकारले छुट दियो, त्यसको छानबिन गर भनेको छ, र देशैभरि गरेर 3,77,44,19,000 छुट महसुल तथा करका सम्बन्धमा छानबिन गरी असुल उपर गर्नुपर्छ भनेर महालेखा परीक्षकले सम्म दिएको छ रिपोर्ट। र यहाँ के हुन्छ कथा, सम्माननीय सभामुखज्यू, 1 गतेदेखि 14 गतेसम्म 3,000 करिकरी सवारीहरू नेपाल भित्रिन्छन्, गाडी आउँछ 21 गते, भन्सार पास हुन्छ 14 गते, भने करका दरको रेट थाहा नभइकन त्यो कसरी आयो?
1: प्रतिनिधि सभाका सांसदले समसामयिक विषय सदन र सरकारको आज ध्यानाकर्षण गराएका छन् र संसदमा उठेका विषयमा सम्बन्धित मन्त्रालयले समाधान गर्ने व्यवस्था मिलाउन माग गरेका छन्। परराष्ट्र मन्त्री शिशिर खनालले नेपाल भारत सीमा अन्तर्गत सुस्ता, लिम्पिया, धुराली, पुलेक र कालापानी क्षेत्रमा मात्रै नक्साङ्कनको काम बाँकी रहेको बताउनु भएको छ। राष्ट्रिय सभाको आजको बैठकमा सम्बोधन गर्दै मन्त्री खनालले नेपाल र भारतको अन्तर्राष्ट्रिय सीमा सन् 1816 को सुगौली सन्धि अनुसार नै

0: राष्ट्र मन्त्री शिशिर खनालले नेपाल भारत सीमा अन्तर्गत सुस्ता लिम्पिया धुराली पुलेक र कालापानी क्षेत्रमा मात्रै नक्साङ्कनको काम बाँकी रहेको बताउनु भएको छ। राष्ट्रिय सभाको आजको बैठकमा सम्बोधन गर्दै मन्त्री खनालले नेपाल र भारतको अन्तर्राष्ट्रिय सीमा सन् 1816 को सुगौली सन्धि अनुसार नै 6 जिल्लामा स्थलगत अनुगमन गर्ने निर्णय गरेको छ। समितिका सभापति हरि ढकालका अनुसार विभिन्न मन्त्रालयको काम कारवाही निगरानी गर्न र उजुरीहरूको अध्ययनका लागि 7 सदस्यीय विभिन्न उपसमिति प्रस्तावित गरिएको छ, जस अनुसार उजुरी अध्ययन उपसमितिको संयोजकमा सरदा कुवर छेत्री, गृह उपसमितिमा दीपक राज बोहरा, रक्षा उपसमितिमा डाक्टर अमरेश कुमार सिंह लगायत हुनुहुन्छ। यता राष्ट्रिय स्वतन्त्र पार्टी रासपामा 16 सदस्यीय पदाधिकारी र 136 सदस्यीय केन्द्रीय समिति बनाउने प्रस्ताव भएको छ। भूमिहीन सुकुम्बासीहरूलाई विकल्प बिना नै जबरजस्ती उठीवास लगाएको विषयमा राष्ट्रिय जाँचबुझ गर्न माग गरिएको छ। विभिन्न मानव अधिकारवादी संघ संस्था र अधिकार कर्मीले आज राष्ट्रिय मानव अधिकार आयोग पुगेर 7 बुधे ज्ञापन पत्र बुझाउँदै यस्तो माग गरेका हुन्। नेपालको संविधान र मानव अधिकार आयोगको ऐन बमोजिम यो गम्भीर सवालमा तत्काल निष्पक्ष जाँचबुझ शुरू गर्न आयोगले ध्यान आकर्षण गराएको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गइयो, बचत पनि थरी थरी चिन्न लाइयो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। सरकारले विपद व्यवस्थापनका कार्यलाई प्रभावकारी बनाउन नयाँ प्रविधि र ड्रोनको प्रयोगलाई प्राथमिकता दिने भएको छ। आज बसेको प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा बोल्दै गृहमन्त्री शोधन गुरूङले विपद व्यवस्थापनमा आधुनिक प्रविधिको प्रयोग बढ़ाउने मन्त्रालयको योजना रहेको बताउनु भएको हो। विगतमा सिन्धुपाल्चोक र काभ्रे पलाञ्चोक जिल्लामा ड्रोन मार्फत राहत वितरण गरिएको सफल उदाहरण प्रस्तुत गर्दै गृहमन्त्री गुरूङले अब दुर्गम र प्रभावित क्षेत्रमा राहत पुर्याउन 200 केजीसम्म सामग्री बोक्न सक्ने हेभी लिफ्टिङ ड्रोन खरिद गर्ने प्रक्रियामा मन्त्रालय रहेको जानकारी दिनुभएको छ। बागलुङ जिल्लाका चारवटा स्थानीय तहमा झण्डै 30,000 बालबालिका र किशोर किशोरीलाई दादुरा विरूद्धको खोप लगाइने भएको छ। जिल्लाको गलकोट, बडीघाट, तमानखोला र निशीखोला गाउँपालिकामा आगामी असार 1 गतेदेखि 7 गतेसम्म यो खोप अभियान सञ्चालन हुन लागेको हो। स्वास्थ्य कार्यालय बागलुङका अनुसार 6 महिनादेखि 19 वर्ष मुनिका बालबालिका तथा किशोर किशोरीलाई खोप केन्द्रहरू मार्फत यो खोप निशुल्क प्रदान गरिनेछ। पोल्ट्री व्यवसायको अपमानिने चितौनमा चालू आर्थिक वर्षमा दोस्रो पटक बर्ड फ्लू रोग देखिएको छ। चितौनको खैरहनी नगरपालिकामा रहेको एक ठूलो फार्ममा बर्ड फ्लू पुष्टि भएपछि 38,000 भन्दा बढ़ी लेयर्स कुखुरा र झण्डै 1400 पेटी अण्डा नष्ट गरिएको छ। 2 महिनाभित्रै चितौनका 2 फार्ममा गरी करिब 58,000 कुखुरा नष्ट भइसकेका छन्। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आगामी सेप्टेम्बर 23 अर्थात असोज 7 गतेदेखि संयुक्त अरब इमिरेट्सको दुवै शहरका लागि नियमित अन्तर्राष्ट्रिय व्यावसायिक उडान शुरू हुने भएको छ। उडानका लागि आजदेखि आधिकारिक रूपमा टिकट बुकिङ समेत खुला गरिएको छ। सन् 2023 जनवरी 1 उद्घाटन भएको विमानस्थलबाट 3.5 वर्षपछि पहिलो पटक नियमित अन्तर्राष्ट्रिय व्यावसायिक उडान हुन लागेको हो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू

0: एक करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रम सम्म 2083 साल आषाढ मसान्त भित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रम सम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रम सम्म 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
1: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
4: अब विदेशका खबर। अमेरिका र इरान बीच बढ़दो सैन्य टकरावका कारण खाड़ी क्षेत्रमा तनाव उच्च भएको छ। ओमानको तट नजिकै भारतीय चालक दल सवार एमटी जलवीर नामक व्यापारिक जहाजमा भीषण हमला भएको छ। हमलापछि जहाजमा आगलागी भएको छ भने आक्रमण कसले गराएको हो भन्ने खुलिसकेको छैन। यता उत्तरी पाकिस्तानको इस्लामाबादमा पर्यटक बस दुर्घटना हुँदा 10 जनाको मृत्यु भएको छ भने अन्य 13 जना घाइते भएका छन्। अब खेलकुद। फुटबलको सर्वोच्च महाकुम्भ फिफा विश्वकप 2026 आजदेखि औपचारिक रूपमा शुरू हुँदैछ। उत्तर अमेरिकी महादेशका 3 देशमा अमेरिका, मेक्सिको र क्यानाडाले संयुक्त रूपमा आयोजना गरेको यसपटकको विश्वकप फुटबल इतिहासकै सबैभन्दा ठूलो र भव्य हुने भएको छ। विश्वकपको इतिहासमा पहिलोपटक यो संस्करणमा साबिकको 32 टोलीबाट संख्या बढ़ाएर 48 वटा राष्ट्रिय टोलीले प्रतिस्पर्धा गर्दैछन्। आज हुने उद्घाटन खेलमा मेक्सिको सिटी स्थित ऐतिहासिक स्टाडियो एस्टेकामा मेक्सिको र दक्षिण अफ्रिका भिड्नेछन्। यो खेल नेपाली समय अनुसार मध्यराती 12:45 शुरू हुनेछ। क्यानाडाको टोरन्टोमा हुने दोस्रो खेल दक्षिण कोरिया र चेक गणतन्त्र बीच हुनेछ। अमेरिकामा भने भोलिदेखि मात्र खेल शुरू हुने भएका छन्। यता राष्ट्रिय खेलकुद परिषद राखेपको उपाध्यक्षमा नियुक्त भएका राष्ट्रिय फुटबल टोलीका पूर्व गोलकिपर विशाल श्रेष्ठले पद बहाली गरेका छन्। युवा तथा खेलकुद मन्त्रालयले श्रेष्ठ सहित 5 जना पूर्व राष्ट्रिय खेलाड़ीलाई राखेपको बोर्ड सदस्यमा मनोनयन गरेपछि उनीहरूले जिम्मेवारी सम्हालेका हुन्। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षक पुनः एकपटक। प्रतिनिधि सभामा बजेटमाथिको छलफल जारी। बजेटबारे राष्ट्रपाकै सांसदको असन्तुष्टि। फुकेको बेलुन, लामो समय नटिक्ने टिप्पणी। अर्थमन्त्रीलाई विज्ञ भन्ने ठाउँ नै नरहेको जिकिर। संसदमा पेश गरिने विधेयकहरूको सूची तयार पार्न छलफल शुरू। कानून मन्त्री गौतमले आज 3 मन्त्रालयसँग ब्रिफिङ लिँदै राज्य व्यवस्था समितिका विभिन्न उपसमिति गठन, कारागार र अख्तियार कार्यालयको अवस्था बुझ्न जिल्ला खटिने। विपद व्यवस्थापनमा ड्रोन र आधुनिक प्रविधिको प्रयोगलाई प्राथमिकता। सार्वजनिक खरिद ऐनका कारण अत्यावश्यक सामग्री समयमै किन्न कठिन। पोखरा विमानस्थलबाट दुवैमा नियमित व्यावसायिक उडान शुरू। टिकट बुकिङ खुला। अमेरिका र इरान बीच तनाव उत्कर्षमा शान्ति कायम गर्न कतार र रूसको अपील। उत्तरी पाकिस्तानमा पर्यटक बस दुर्घटना, एकै परिवारका 10 जनाको मृत्यु। र फिफा विश्वकप फुटबलको महाकुम्भ आजदेखि शुरू। विश्वभरका फुटबल प्रेमी उत्साहित। उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका मैदानमा उत्रदै राखेपा उपाध्यक्ष र सदस्यहरूको पद बहाली। अवस्था यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। अहिले अपराह्न 4 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।
5: दमौली FM 94.2 समुदायको आवाज। यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
6: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
7: ब्याङ्की खैमत बिले क्योदे एटीएम मोबाइल दे इन्टरनेट ब्याङ्किङ गोप्य विवरण आरे खै बिले तोइ माध्यम क्यारे न्योदे प्रे छली जानकारी रि विषय न्यो कल पर्दिमो चमै न्यो ठगदिल खामो ब्याङ्गर वे कर्मचारी बीरा न्योदे प्रे विवरण रि विषय ब्याङ्की नेल पर्दिमो न्यो तने सतर्क तना ठगदिल क्या बचेना सिद्धार्थ ब्याङ्गर क्याले जनहितरी जारी सन्देश
8: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
9: एक सेट मिनी हार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न, आज त म आफै गएर किनेर ल्याउँछु।
10: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नु हुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
9: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9856025380, 9814852518 र 9065153323।

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त।
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाई।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
1: हो दाई, दमौलीको एक मात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनहुँ।
1: प्रोप्राइटर सुरेश पुरी। मोबाइल नम्बर 98563644, 98563606.
2: दाई, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
0: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
2: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
0: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
2: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0656637115 र 98412070740।
3: दमौली FM 94.2, समुदायको आवाज।

0: BFM 94.2 समुदायको आवाज।
1: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
2: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचार किसान हार्डवेयरको पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
1: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
3: ब्यास 4 मेन रोड, दमौली तनहुँ।
1: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 0 56 05, 98 19 11 36 27, 65 65 0

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चोकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागे कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चोक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827-13-70-42, 9742-82-0000।
4: भर्ना खुल्यो पराशर कलेज दमौलीमा। नयाँ शैक्षिक सत्र 2083 को लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 भर्ना खुल्यो। हाम्रा विशेषताहरू: अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था। वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा। गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज ब्यास 4 दमौली तनहुँ। फोन नम्बर 9856-63-363, 9856-60-917 र 9856-60-867।
0: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
5: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
6: दाजु भाइको के को गफ गफ हुँदैछ?
0: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
6: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
0: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
6: यो त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल, गोल्ड एन्ड सिल्भर सप्लायर्स, ब्यास 2 सफा सडक दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656-51-31-36, 0656-54-05-9, मोबाइल नम्बर 9803-80-384, 9846-37-39-1।

my best friend. When you need me, I'll be there. You know why? Because you're my weakness. But someday you'll be my strength. आउने छन् भविष्यमा अप्ठ्यारा क्षणहरू, मेरा खुसी तिमीलाई दिइलिउँला, तिमीलाई सबै दुःखहरू बरु यी हातले तिमीलाई पुछिरहँ आँसुहरू.

0: तनहु जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
1: हाम्रा विशेषताहरू
2: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था,
1: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने,
0: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान,
1: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण,
0: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन,
1: उचित छात्र

0: नगरपालिका वार्ड नम्बर 4 जलदेवी टोल दमौली तनहुँ।
1: बिस्तारै चलाउनुस् न दाइ, हतार गरेर कता पुग्नु छ र?
2: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि। सडक अनुशासन, सडक नियम त सबैले मान्नै पर्छ नि।
1: ट्राफिक नियमको पालना गरौँ, सुरक्षित यात्रा सुनिश्चित गरौँ।
2: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौँ। मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
1: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
3: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
4: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
3: 9508500700,
4: 9460404300।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844695436, 9865414337।
1: व्यास्तिन प्रशासन चोक दमौली।

0: कागज के में छी वा
1: अ झिलकाई
0: के पर्सनल नम्बर ब्लक लै वदी
1: पर्सनल मोबाइल नम्बर मे उनीयो टेलिकमर बे अफिसर आइर ब्लक लै र खलखाई
0: अनि बैंगरी
1: बैंगरी
0: अ
1: चढ चाहिँ तले लल्पर्दी
0: चमलल पर्दी न आफै न मोबाइल नम्बर फेर दिया बदेर ब्लक तयै विषय आफै न बैंक दे बिनी जानकारी पिन परिम दे आफै न बैंक खातै न जानकारी अरुइ न योरी थोनिप दक्या सचेत तल परिम
1: सतर्क तना ठगी तब दक्या जोगिना
2: सिद्धार्थ बैंगर क्याले जनहितरी जारी सन्देश
3: सिद्धार्थ बैंक सम्बन्ध सधैं भरिलाई मैले देखो
4: सम्झना हैन हो माइली मलाई त ढाकाको टोपी दौरा सुरुवाल कोट चाहिएको थियो दमौली बजार भरि खोजे कतै देखिन त
5: ढाकाको हातले बुनेका कपडाहरू ढाका टोपी दौरा सुरुवाल ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी
4: हो र कति खोजे पदमचोकमा पो रहेछ त
5: हो नि दिदी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी दोपट्टा साडी दौरा सुरुवाल कोट पाइन्ट सर्ट जनजाति ड्रेसहरू कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि
4: विवाह व्रतबन्ध पास्नी तथा चाडपर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी म त

0: जहाँ कहाँ ढाका को हाथ ले बुनेका कपड़ाबाट साड़ी टोपी दौरा सुरुवाल चप्पल कोट पैंट झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साड़ी बनारसी साड़ीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला निखिल ढाका कपड़ा तथा सटिङ सुटिङ उद्योग ब्यास दुई पदमचोक दमौली तनहु। सम्पर्क नम्बर 9840001 9066 73 344।
2: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
3: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
2: अनि त्यो कहाँ पाइन्छ त?
3: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
0: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 9846614438।
4: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
0: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली।
4: फर्निचर उद्योग
0: ब्यास 11 मुसे खोला 10 भाई नयाँ पुल। मोबाइल नम्बर 9816664683।
5: 9556043234।
6: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
2: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
7: दाजुभाइको के को गफ गफ हुँदैछ?
6: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
7: ल त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एक मात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
6: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
7: यो त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्यास 2 सफा सडक दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656540459। मोबाइल नम्बर 9803880384, 9846739।

0: एक सेट मिनी हार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न। आज त म आफै गएर किनेर ल्याउँछु।
1: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नु हुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
0: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9856025380, 9814852518 र 9865315332।

कार्यक्रम लोकसारथी कति बेला आउँछ सुन्न अनि सहभागिता जनाउन पाइन्छ भनेर प्रतीक्षा गरेर बसिरहनु भएको थियो होला। तपाईँको बर्खाएको गढीलाई एकैसाथ समाप्त पार्दै कार्यक्रम लोकसारथीमा हामी आज पनि उपस्थित भइसकेका छौं। मलाई पारीबाट यति बेला प्रिया मगरको साथ मिलिराखेको छ, आवाजमा उपस्थित भएको छु म वीरेन्द्र गिरी वाक्य साथ तपाईँको पनि रहन्छ। हामी यति बेला सामुदायिक रेडियो जलजला 96.4 MHz बाङ रोल्पाको स्टुडियोबाट बोलिरहेका छौं। तपाईँले हामीलाई इन्टरनेट अनलाइनमा जलजलाप्रेस.com नेपाली पात्रो र हाम्रो पात्रोमा रेडियो जलजला सर्च गरेर सुन्न सक्नुहुन्छ। यही मात्र होइन, तपाईँले हामीलाई विभिन्न रेडियो स्टेशनहरूबाट एकैसाथ सुनिरहनु भएको छ। कार्यक्रम लोकसारथी तपाईँ सुन्दै गर्दा हामी यति बेला सामाजिक सञ्जाल फेसबुकमा कार्यक्रम लोकसारथी नामक फेसबुक एकाउन्टबाट हामीलाई अडियो लाइभ सुन्दै हुनुहुन्छ। हामी अडियो लाइभमा पनि प्रसारणमा छौँ, यो क्रममा तपाईँलाई जानकारी गराउँछु। र यति बेला हामीलाई विभिन्न साझेदार रेडियोहरूबाट पनि कार्यक्रम यति बेला सुन्दै हुनुहुन्छ। साझेदार रेडियोहरूको नाम अनि प्राविधिक मित्रहरूको नाम यहाँबाट म जानकारी गराउँछु। सामुदायिक रेडियो महिला आवाज 90 MHz खलङ्गा प्युठानबाट सुशीला मगर, रेडियो स्वर्गभूमि 93 MHz बिङ्गली प्युठानबाट सन्तोष सुनार, रेडियो झुलेनी 104.7 MHz बिजबार प्युठानबाट यमुना धामी, रेडियो पारिणी 99.1 MHz अर्घ खासीबाट प्रकाश प्युठानी, रेडियो मालारानी 95.7 MHz रेडियो निरसिम्ह 107.1 MHz अर्घ खाँचीबाट कोपिल आचार्य, सामुदायिक रेडियो स्काई 90.4 MHz तमघास गलुमीबाट सुषमा मल्ल, सामुदायिक रेडियो छत्रभूमि 93.6 MHz पौधी अमराई गुल्मीबाट प्रकाश आचार्य, रेडियो सारथी 107.4 MHz खरबाङ बागलुङबाट अनिश पाठक, सामुदायिक रेडियो मोती 88.4 MHz छापस्याङ्जाबाट कृष्णा बस्याल, रेडियो कपिल वस्तु 104.2 MHz कपिल वस्तुबाट रिमाभर, सामुदायिक रेडियो देवघाट 102.6 MHz देवघाट तनहुँबाट गोरियाभर, रेडियो देवघाट 102.6 MHz देवघाट तनहुँबाट विजय गुरूङ हुनुहुन्छ, रेडियो कपिल वस्तुबाट गोरियाभर हुनुहुन्छ, सामुदायिक रेडियो दमौली एफएम 94.2 MHz दमौली तनहुँबाट सन्देश चढाई, रेडियो बन्दीपुर 88.8 MHz बन्दीपुर तनहुँबाट भूमिका श्रेष्ठ, रेडियो भोटेउदार 90.8 MHz लमजुङबाट प्रमिला रेग्मी, रेडियो सुनवल 90.7 MHz नवलप्रासीबाट दुर्गा पौडेल, रेडियो जननी 90.6 MHz पोखराबाट प्रतिमा गुरूङ, रेडियो क्रान्ति 90.4 MHz काव्य प्लाञ्चोकको सिपारीबाट नकुल घरती, रेडियो आफ्नो एफएम ओखलढुङ्गामा 104.8 MHz रेडियो आफ्नो एफएम ओखलढुङ्गामा 104.8 MHz विनुमाया राई, रेडियो आफ्नो एफएम 90.4 MHz चौरजहारी रुकुम पश्चिमबाट मनिषा डागीले साथ जानु भएको छ, रेडियो लालीगुराँस 105.2 MHz धनकुटाबाट जानु तामाङ, रेडियो भरतपुर 105.2 MHz भरतपुर चितवनबाट भीमदेव जोस केसीले साथ जानु भएको छ, रेडियो खबरपालिका 88.7 MHz धनकुटाबाट हामीलाई खड्गराज बस्नेत आकाशले साथ जानु भएको छ, रेडियो मेनस्याम तेराथुम 103.4 MHz बाट यति बेला साथ मिलिराखेको छ, शारदा बास्कोटाको भने रेडियो प्रभु 102.6 MHz जलहरी कञ्चनपुरबाट आरजे राज छेत्रीले साथ जानु भएको छ, बेलुका एफएम 102.9 MHz उदयपुरबाट जम्बर पुलामीले साथ दिइरहनु भएको छ, रेडियो मुर्केचुला 93.5 MHz डुल्पाबाट मंगला कुमारी बुढा, रेडियो भरोसा 104.9 MHz दाङगोराईबाट नवीना सुनार हुनुहुन्छ, रेडियो डोल्पा 101.4 MHz डोल्पाबाट मंगला रेडियो मुर्केचुला 93.5 MHz मंगला कुमारी बुढा, रेडियो डोल्पा 101.4 MHz डोल्पाबाट मेनुका बुढा, रेडियो सत्यवाणी 104 MHz पर्वतबाट सन्तोष प्राजुली, रेडियो मन सरोवर 92.1 MHz हुम्लाबाट यति बेला धन बहादुर भण्डारीले साथ दिइरहनु भएको छ। कार्यक्रम लोकसारथीको आज हामी बिहिबारीय बसाईमा छौं, त बिहिबारीय बसाईमा के गर्छौं तपाईँलाई जानकारी नै छ होला। आज तपाईँको रोजाईको गीत अनि सम्झना समर्पण लिने बसाई हो, तसर्थ फोन गर्नुहोला 98.68.39.40 को नम्बर तपाईँको लागि खुला गरेका छौं। फोन डायल गर्नुभयो भने तपाईँसँग हामी कुराकानी गर्नेछौं।
98 60 39 40 में फोन डायल गर्दै गर्नुहोला। हामी भने कार्यक्रमको शुभारम्भ स्वरूप एउटा गीत राख्छौं। गीतपछि तपाईको माझमा फेरि आउँछौं। यो गीत तपाईको लागि गीतपछि फेरि आउँछौं।

0: यो गीतपछि तपाईँलाई फेरि पनि स्वागत छ कार्यक्रम लोकसारथीमा छौं। तपाई यति बेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ र कार्यक्रम लोकसारथीको आज बिहिबारे बसाई हो। मैले पहिले भन्छु तपाई यदि कार्यक्रम सुन्दै हुनुहुन्छ भने तपाईँको साथीहरूलाई कार्यक्रम जानकारी गराउँदाखेरि कार्यक्रम सुन्न लगाउनुहोला। सर्वप्रथम त कार्यक्रम सुन्न लगाउनुहोला र जानकारी नदिकन कार्यक्रममा फोन गर्न चाहिँ नलगाउनुहोला। कतिपय साथीको बानी हुन्छ साथीहरूलाई मेरो साथी त्यहाँ बस्छ म फोन गर्न लगाउँछु, है फोन गरिने भए गर नत्र म तसँग बोल्दिनँ भन्ने साथीहरू हुनुहुन्छ। कृपया त्यसो नगर्नुहोला है, फोन गर्ने भए गर म यो समस्या मलाई पनि परेको छ। फेरि फोन गर्ने भए गर नत्र म तसँग बोल्दैन, मेरो मित्रता सकियो भन्ने साथीहरूलाई कार्यक्रम सुन्ने भए सुन नत्र म तसँग बोल्दिनँ भन्नु पर्यो है, कार्यक्रम सुन्न लगाउनु पर्यो। एकजना मेरो नम्बरमा फोन आएको थियो, फोन गर्नुभएको थियो, उहाँलाई नम्बरै थाहा रहेनछ, को साथीले मेरो नम्बर दिनुभएको रहेछ, भर्खरै फोन आएको थियो, मैले उहाँले कार्यक्रम सुन्नुहोस् भनेर लगाइदिएँ। यति बेला अर्को साथ पहिलो साथी हुनुहुन्छ, म स्वागत गर्छु, कहाँदेखिको हुनुहुन्छ? नमस्कार हजुर। नमस्कार हजुर,
1: नमस्ते,
0: को बोल्नुभयो कहाँबाट? राजेन्द्र सहयात्री बोल्दै हुनुहुन्छ पूर्व पास्तरबाट। के छ पास्तर तिरको खबर, राजेन्द्रजीको हाल खबर के छ हजुर?
1: अहिले पास्तरतिरको अलिकति पानी परिरहेको थियो, अहिले चाहिँ हल्का हल्का घाम लागिरहेछ भनौँ न।
0: हल्का हल्का घाम लागिरहेछ, पानी परिरहेको थियो, तर यहाँ त घामै लागेको छैन, पानी पनि परेको छैन, हो त बादल लागिरहेछ। त्यही नि ल, कार्यक्रममा आउनु भएको छ। राजेन्द्रले कुन गीत हृदयमा पार्नुहुन्छ?
1: आज एउटा गीत बजाइदिनु न, के अरे घर हाम्रो लाप्ची टाढेमा भन्ने।
0: घर हाम्रो के भन्नुभयो?
1: लाप्ची टाढेमा
0: भन्ने। लाप्ची टाढेमा
1: हजुर,
0: कुन कुन गायक र गायिकाले गाउनु भएको भन्नुहोस् त?
1: गायक गायिकाको चाहिँ नाम थाहा होइन?
0: थाहा भएन, भेट्यो भने बजाउँछौ, भेटिएन भने अन्य थाना लिनुहोला है। होइन एउटा मात्रै रोजना पाइन्छ है राजेन्द्रजी, दुई तिनवटा नरोज्नुहोस्, एउटा भेटे पनि नभेटे पनि एउटा मात्रै रोजना पाइन्छ, एकजना साथीले एउटा मात्रै। होइन यो फोनमा हामी लिन सक्दैनौँ, माफ गर्नुहोला। तपाईँले एउटा गीत भनिसकेपछि अर्को गीत भन्नै मिल्दैन, भेटे पनि नभेटे पनि तपाईँले भनौँ न कि त अब एउटै गीत जुन गीत तपाईँले रोज्नको लागि आउनु भएको हुन्छ त्यही गीत नै तपाईँले चाहिँ त्यही गीतमै डन गर्नुपर्ने हुन्छ। एउटा गीत भेटिन्छ भने हामी बजाउँछौँ, भेटेन भने अब कि त गायक गायक र गायिकाको नाम पनि भन्नु पर्यो, सबै कुरा भन्नु पर्यो होइन, नत्र त एउटा गीत भन्ने त्यसपछि त्यो गीत भेटेन अर्को गीत भेट बजाउनुहोस्, त्यो गीत भेटेन अर्को गीत बजाउनुहोस् त्यो भन्दा मिल्दैन। किनभने कुन गीत बजाउने तपाईँ त्यो दिनलाई गीत भनिसक्नु भएको हुन्छ, कुन गीत बजाउने त होइन, त्यो कारणले गर्दा विकल्प दिन पाइन्न होइन। सुन्न चाहनुहुन्छ रोज्न चाहनुहुन्छ भने एउटै गीत भन्नुहोस्, भेटिने गीत भन्नुहोस् है। यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर।
2: हजुर नमस्ते,
0: को बोल्नुभयो कहाँबाट? जीवन साङ्केतिकमा गएर है
2: हजुर
0: हुन्छ, कार्यक्रममा आउनु भएको छ जीवनजी, कुन कुन तिर राईमा पार्नुहुन्छ होला भन्नुहोस्?
2: भमरा भन्ने सुनिनु होला,
0: भमरा है
2: हजुर,
0: कसले गाउनु भएको गीत हो?
2: शान्तिश्री परियार र कुलेन्द्र विश्वकर्मा,
0: कुलेन्द्र विश्वकर्मा र शान्तिश्री परियारको भमरा होइन
2: हजुर।
0: तपाईँ पनि त एक प्रकारको भमरा हो नि होइन?
2: हजुर हो, भन्नुभयो
0: भन्नुपर्छ होइन
2: हजुर।
0: तपाईँको फुल चाहिँ खोइ
2: हजुर,
0: तपाईँको फुल कहाँ हुनुहुन्छ?
2: भमरा मात्रै छ, फुल होइन
0: छैन, ए फुल छैन होइन
2: हजुर,
0: फुल खोज्दैछ भमराले होइन
2: हजुर।
0: ल ठिक छ, कार्यक्रममा आउनु भएको छ आज, साथीहरूलाई सम्झिनुहोस्।
2: सर म सम्झान्छु,
0: धन्यवाद,
2: त्यसै परिवार उहाँले सम्झान्छु र जीवन सागिरी मरवान चिन्न सम्पूर्णलाई रेडियो लोकतारी सुन्नु भयो सम्पूर्ण सम्झरी। नमस्ते
0: नमस्ते, टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बीचमा साथी जीवन साङ्गीतिक मगर, उहाँसँग कुराकानी गरिसकेका छौँ, उहाँले भमरा गीत रोजाइमा पार्नु भएको छ, भमरा गीत तपाईँको लागि हामी बजाउनेछौँ। यति बेला अर्को साथी, नमस्कार हजुर।
3: नमस्कार,
0: के बोल्नुभयो कहाँबाट? उदयपुरबाट, गोरी मगर
3: हजुर,
0: गोरी मगरको के छ हाल खबर?
4: हजुर ठिकै छ दाइ, मौसम कुरा गर्नु पर्दा हामी चाहिँ पानी परिरहेको छ, अहिले घाम लागिरहेको छ, अनि तपाईँको के खबर लगाएर मौसम कस्तो छ?
0: एकदम ठिकठाक छ। तपाईँ आवश्यकता भन्दा पनि बढी गोरी भएर, तपाईँको नाम गोरी भा हो?
4: होइन दाई, सानोमा गोरी थिएँ अरे, त्यही भएर सानोमा अब बाजे बोजू राख्नु भएको अरे, त्यही भएर।
0: ए सानोमा तपाईँ गोरी हुनुहुन्थ्यो, आज भोलि के छ, काली भइसक्नुभयो कि गोरी नै हुनुहुन्छ त?
4: आज भोलि काली काली नै थियो,
0: काली काली भइसक्नुभयो होइन?
4: हजुर।
0: अब त तपाईँको नाम गोरी होइन, काली पो राख्नु पर्ला जस्तो छ होइन?
4: सबैले गोरी भनेर चिन्नुहुन्छ, गोरी नै भन्नुपर्छ।
0: ए गोरी नै भन्नुपर्छ होइन?
4: हजुर
0: ल, काली भए नि गोरी भन्नु पर्यो होइन?
4: हजुर
0: ल, ठिक छ। कार्यक्रममा आउनुभयो, एउटा गीत रोजाइमा परेको छ, भमरा भन्ने गीत रोजाइमा परेको छ, जीवन सांगीतिक मगरले रोजाइमा पार्नु भएको छ, कसलाई सम्झिनुहुन्छ? उदयपुरबाट गोरीले।
4: हुन्छ, फर्स्टमा यति मिठो भोइसमा कार्यक्रम सञ्चालन गर्नुहुने दाइ तपाईँको लागि भन्न चाहन्छु, प्राविधिक लगायत हाम्रो अलि सेटिङको लागि, अनि साथीहरूले आज मात्र जन्मदिन परेका छ भाइ अनमोल अनमोल मगरलाई जन्मदिनका लागि शुभकामना, र साथी त धेरै हुनुहुन्छ, सबैलाई सम्झिरहेको छु, मेरो कदिङ ज्यासनको साथीहरूलाई सबैमा मिस यु भन्ने सिकिन्छु। बाई बाई।
0: नमस्ते, टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी गोरी मगर, उदयपुरबाट उहाँसँग कुराकानी गरिसकेका छौँ। पालो तपाईँको हो, फोन गर्नुहोला 9868309440 को नम्बर तपाईँको लागि खुला गरेका छौँ। फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ, नम्बर तपाईँको लागि खुला गरेका छौँ। यति बेला अर्का सहभागी साथी हुनुहुन्छ, त्यसपछि हामी भमरा सुन्नेछौ। नमस्कार हजुर, को बोल्नुभयो कहाँबाट? एलिसा राई, के छ एलिसा? ठिक छ, के गर्दै हुनुहुन्छ? बसी बसाइ छ होइन? ल, कार्यक्रममा आउनु भएको छ, अब एउटा गीत रोजाइमा परेको छ, साथीहरूलाई सम्झिनुहोस्।
5: धनकुटातिर हेर्नुहुन्छ, एङ्गल प्लसतिर जान्छ, रात जान्छ, अनि जालकुमार भाइ, अनि मिसकलतिर लिएर छ, ग्रामीणमा कसिलो सजातिर बस्नु सबैलाई भनेर।
0: नमस्ते, अब हामी भमरा शान्ति श्रीपरिया र कुलेन्द्र विश्वकर्माको आवाजलाई स्थान दिन्छौ, त्यसपछि तपाईँको आवाजमा फेरि आउँछौ, यो गीत तपाईँको लागि, गीतपछि फेरि आउँछौ।
6: खबर गर्दै

0: तपाईँलाई फेरि पनि स्वागत छ। आज रेडियो भोटेउडारमा कार्यक्रम प्रसारण भएको छैन, रेडियो भोटेउडारबाट नियमित कार्यक्रम प्रसारण भइराखेको छैन र त्यहाँको सरलाई मैले फोन गर्दाखेरि बजाउने हो भन्नुभएको छ, होइन त्यसपछि नियमित बजाउनु होला भनेको छु। कार्यक्रम कारण पनि केही पनि लेख्नु भएको छैन, के कारणले रोकिएको हो, तर धेरै दिन भयो रेडियो भोटेउडारबाट कार्यक्रम प्रसारण नभएको भन्ने जानकारी हामीले प्राप्त गर्यौं र अनलाइनहरूमा चेक गर्दा पनि बजिरहेको छैन भन्ने कुरा आएको छ क्यारे, होइन मैले पनि चेक गर्दाखेरि बजाएको छैन। कार्यक्रम नियमित प्रसारण गर्नुहोला, यदि कुनै कारणवश कार्यक्रम प्रसारण गर्न सकिएन भने कृपया ग्रुपमा जानकारी दिनुहोला, मैले सबै साथीहरूलाई भनिराखेको हुन्छु। यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर।
1: हेलो दादा, नमस्ते।
0: नमस्ते, नमस्कार। को बोल्नु भयो कहाँबाट?
1: ओखलढुङ्गा जिल्लाबाट छोकी शेर्पा।
0: के शेर्पा भन्नुभयो?
1: छोपी शेर्पा।
0: छोपी शेर्पा,
1: हजुर हजुरले त बिर्सिसक्नु भएछ त।
0: मैले कहाँ बिर्सनु, तपाईँलाई त मुटुमा राखेको छु अरे के
1: हो दाइ। अनि दुईचोटि सोध्नुहुन्छ अनि म त विशेष जस्तो लाग्यो नि।
0: अनि तपाईँको नाम अप्ठ्यारो छ त, अनि छोपी भन्ने कि छोटी भन्ने कि, होइन त्यही त छोकी शेर्पा, होइन? ल अब चाहिँ नाम कण्ठ पारे, होइन? अनि के छ हाम्रो छोकीको हाल खबर?
1: मेरो हाल खबर ठिकै छ दाई, अनि दाई हजुरको के छ खबर?
0: ठिक छ मेरो पनि। अनि कुन रेडियोबाट सुन्नु भयो ओखलढुङ्गामा?
1: ओखलढुङ्गामा अहिले म आफ्नो एफएम भाडा सुन्दैछु। पहिला त ओखलढुङ्गा एफएमतिर जोड्नुहुन्थ्यो नि त, जोडिनुहुन्थ्यो, म त कन्फ्युज भइरहेको थिएँ। अनि यसो सुन्दै गएको अनि आफ्नो एफएम बजिरहेको रहेछ, अनि सुन्दै कल गरेको, कल पनि लाग्यो।
0: ओखलढुङ्गामा हाम्रो कार्यक्रम पहिला प्रसारणमा थियो, अनि त्यसपछि अर्को कार्य समिति आउनुभयो, त्यसपछि त्यहाँ के भयो, होइन?
1: हजुर दाइ,
0: उहाँहरूले सल्लाह गर्दैछौँ भन्नुभएको थियो, अहिलेसम्म सल्लाह गर्दै हुनुहुन्छ उहाँहरूले, होइन? यदि सल्लाह मिल्यो भने चाहिँ सायद त्यताबाट पनि सुन्न पाउनुहुन्छ है।
1: है,
0: तपाईँकोमा मोबाइलमा के समस्या भएर पनि हुन सक्छ, होइन?
1: हजुर भाइ, त्यस्तै केही समस्या होला भाइ, पहिलादेखि नै हो। सुन्नु मन चाहिँ धेरै मन लाग्थ्यो आफ्नो यहाँ छ नि त, अलिकति राम्रो टिकिँदैन मेरोमा, गर्छु तर बहिनीकोमा त एकदम प्रष्ट सुनिरहेको थियो दाइ।
0: बहिनीकोमा प्रष्ट टिप्ने, तपाईँकोमा प्रष्ट नटिप्ने चाहिँ किन रहेछ त्यस्तो?
1: खै दाइ, म त थाहै भएन,
0: होइन?
1: हजुर,
0: अब बहिनी जस्तै तपाईँले पनि एउटा मोबाइल, तपाईँको मोबाइल ठुलो होला नि त, ठुलो मोबाइलमा अलि राम्रोसँग टिप्दैन के रेडियोहरू?
1: हजुर, मेरो पनि ठुलै फोन हो, बहिनीको पनि ठुलै हो।
0: ए, बहिनीकोमा है, ल ठिक छ। आज कुन गीत रोजाइमा पार्ने छोकीले?
1: आज कस्तो रोज्ने हो दाइ, पूर्वेली पनि पाइन्छ कि पाइँदैन?
0: लोक भाका हुनु पर्यो, पूर्वेली, पश्चिमेली, उत्तर, दक्षिण जताको पनि रोज्न पाइन्छ, तर लोक भाका हुनु पर्यो है।
1: लोक भाकै हो, म पूर्वेली भाका नै रोज्छु है दाइ, मलाई धेरै मनपर्ने चाहिँ पूर्वेली भाका नै हो,
0: त्यही भएर
1: म पूर्वेली भाका रोज्छु है।
0: भन्नुहोस् त, भन्नुहोस्।
1: राजेश सरदाई र सविता राईको आवाजमा राखेको हर्सीमा आम्मै जिउँदैछ कालीले जिउँदैछ बजाइदिनुहोस् न है।
0: कुन गीत भन्नुभयो? आसी आम्मै के भन्नुभयो?
1: हर्सीमा आम्मै जिउँदैछ कालीले, बाग्यले हो कि बेटी हो कालीले जिउँदैछ सिसियो दाई।
0: यो गीतको टुक्का होइन नि त, गीतको बल भन्ने हो, के लेख्यो भने युट्युबमा आउँछ, गीतको बल के छ भन्नुहोस् त।
1: हर्सीमा आम्मै जिउँदैछ कालीले जिउँदैछ, भाग्यले हो कि बेटियो के राम्री बेटियो भन्ने हो
0: दाई,
1: सविता राईको
0: भने। अब मैले त गीत अलि गीतको टुक्का अलि बुझेन, हाम्रो उतातिर हाम्रो रेडियो आफ्नो एफएमको प्राविधिकहरूले सुन्दै हुनुहुन्छ भने लिङ्क पठाइदिनु होला, तपाईँलाई पूर्वमा हुनुहुन्छ, तपाईँलाई पूर्वेली गीतको बारेमा थाहा हुन्छ, लिङ्क पठाइदिनु होला, समूहमा पठाए पनि हुन्छ, लिङ्क पठाइदिनु होला, हाम्रो प्राविधिक मित्रले बजाउनुहुन्छ, यताको उताको प्राविधिक मित्रले यताको प्राविधिक मित्रलाई सहजीकरण गर्नु होला भन्छु मैले भन्दै। अब हुन्छ, साथीहरूलाई सम्झिनुहोस्।
1: हुन्छ दाई, साथीहरू सम्झिनु पर्दा त्यो लङ टाइम पछाडि सुरु गर्नु पायो, सचमा त हजुरलाई एकदमै धेरै सम्झिन चाहिँ है, राम्रो टेक्निसियन मित्र सके कहिले आउने सायद सुनेर बस्नु भएको छ अनि यता ओखल आफ्नो एफएम जो जसले सुनेर बस्नु भएको छ सम्पूर्णको लागि अनि हाम्रो यता टेक्निसियनमा हुनुहुन्छ होला सायद दिदीहरू दिदीहरूलाई पनि धेरै सुविधा चाहिँ कहिले कुन कुन ठाउँबाट सुन्दै हुनुहुन्छ प्रोग्राम सबैलाई सम्झिरहेको छु राम्रोसँग सुन्नु होला इन्जोय गर्नु होला गीत सुनेर भन्न चाहन्छु मेरो साथीहरूको नाम लिनु पर्दा तेह्र थुम्तिर हुन्छ फेरि साथी नानु मनेसले हुनुलाई धेरै सम्झिरहेको छु ल भन्न चाहन्छु आशिष तामाङ पनि सम्झिरहेको छु बाई हुनुहुन्छ सरोज माइत्री भाइलाई धेरै सम्झिरहेको छु अनि यता उहाँहरूतिर हुनुहुन्छ अदाबिया बाई पदम सिंह बाई हुनुहुन्छ खोदाङतिर ओखल ढुङ्गातिर हुन्छ मिन गरम बाई गीता गार्गी दिदी लगायत मेरो साथीहरू त पनि हुनुहुन्छ विशेष नाम छुटेको साथी सम्पूर्णलाई सम्झिरहेको छु भन्दै छुटे ल नमस्ते बाई बाई
0: नमस्ते टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी आफ्नो एफएमबाट लिङ्क आइसकेको छ अब ल गीत मजाले सुन्न पाउनु हुने भयो हाम्रो साथीले छोके झिलेको रोजाइमा रहेको गीतको लिङ्क आइसकेको छ यति बेला अर्को साथी हुनुहुन्छ म स्वागत गर्छु कहाँदेखि को हुनुहुन्छ नमस्कार हजुर
2: नमस्ते
0: को बोल्नुभयो कहाँबाट
2: सदीक्षा
0: तामाङ धनकोटाबाट के छ धनकोटातिरको हालखबर
2: यतातिरको ठिकै छ दिनभरि धुम्म पर्यो अहिले भर्खरबाट हल्का घाम लाग्दैछ भन्नुपर्छ
0: दिनभरि धुम्म पर्यो अहिले घाम लागिरहेछ होइन हुन्छ कार्यक्रममा आउनु भएको छ आज एउटा गीत रोजाइमा परेको छ कसलाई सम्झना समर्पण राख्नुहुन्छ
2: तपाईँलाई अनि प्रारम्भमा हुने मित्रलाई पनि बर्थडे भएको छ मेरो इन्जोय लिनु भन्न चाहन्छु अनि त्यसै गरी जो जति साथीहरू अहिले समयमा कार्यक्रम लोकसारा सुनेर बस्नुभएको छ सबै सबैलाई बस्ने भएको सुन्नु होला भन्दै
0: हुन्छ नमस्ते टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बीचमा साथी उहाँसँग कुराकानी गरिसकेका छौ पालो तपाईँको हो फोन गर्नुहोला 9868309940 को नम्बर तपाईँको लागि खुला गरेका छौ अब एकजना साथीको कल लिन्छौ त्यसपछि गीत बजाउनेछौ यति बेला साथी नमस्कार हजुर को बोल्नु भयो कहाँबाट निता कटुवाल के छ नीताजी खबर तपाईँको ठिक छ अनि आफ्नो एफएमबाट हामीलाई सुन्नु भयो होइन अनि के छ अनि ओखलढुङ्गातिरको मौसम कस्तो छ ओखलढुङ्गा ठ्याक्कै कुन ठाउँमा हुनुहुन्छ तपाईँ ल ठिक छ अनि आज मौसम कस्तो छ तपाईँको गाउँतिरको घाम लागिराखेको छ ल हुन्छ साथीहरूलाई सम्झिनुहोस् हामी एउटा गीत बजाउँछौँ है त धन्यवाद
2: अनि प्यारी दिदी निशा कटुवाल भर्खरै कल गर्नुहुने गोरी मरको लागि भन्दै सुन्छु भाइ नमस्कार
0: नमस्ते टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो उहाँसँग कुराकानी गरिसकेका छौँ मलाई 98 लाइनमा साथीहरूले फोन गरिरहनु भएको छ लास्टमा 40 भएको नम्बरमा फोन गर्नुहोस् है 9868309940 फोन गर्नुहोस् अनि बल्ल तपाईँको कल हामी लिन्छौँ नत्र लिँदैनौ है भन्दै अब गीत राख्छौ गीतपछि तपाईँको माझमा फेरि आउँछौ यो गीत तपाईँको लागि

0: यो गीत पछि तपाईँलाई फेरि पनि स्वागत छ। बेलुका एफएम 100.9 मेगाहर्जलाई धन्यवाद छ। उहाँले चाहिँ गीतको लिङ्क पठाइदिनु भएको छ। अजम्बर पुलामी हुनुहुन्छ क्यारेक प्राविधिकमा, उहाँलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ। यसै गरी अब कतिपय गीतहरू हामीलाई थाहा हुँदैन होइन, किनभने हामी पश्चिमेली परियो र पूर्वेली गीतहरूको बारेमा हामीले अब अध्ययन नगरेर पनि हो, हामीले हाम्रो हामी अल्छी भयो कि होइन। म आफूलाई म अल्छी भएँ भन्छु किनभने लोकगीतको कार्यक्रम चलाइसकेपछि त सबै लोकगीतको बारेमा मलाई जानकारी हुनुपर्ने हो अथवा मैले अध्ययन गर्नुपर्ने हो, तर म आफू अल्छी भएर यस्तै यस्तै भइरहेछ। ठिक छ, म यसको बारेमा समग्र गीत सङ्गीतको बारेमा तपाईँले रोज्नुभएका पूर्वेली पश्चिमेली सबै खालका गीतहरूको बारेमा म स्व अध्ययन गर्दैछु होइन। गीत सुन्ने अनि त्यसपछि त्यसको बारेमा गायक र गायिकासँग गायक र गायिकाको आवाजहरू सुन्ने र त्यो गीतको बारेमा जानकारी लिने जमर्को मेरो जारी नै छ। र त्यति तिन जेलसम्मका लागि हाम्रा सम्पूर्ण साझेदार रेडियोका प्राविधिक साथीहरूले सहजीकरण गर्नुहोला म भन्छु। यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर।
1: हजुर नमस्ते।
0: नमस्ते, को बोल्नुभयो, कहाँबाट?
1: म गुल्मीदेखि विष्णु दर्लामी।
0: गुल्मीबाट विष्णु दर्लामी भन्नुभयो होइन?
1: हजुर।
0: के छ विष्णुजी हाल खबर तपाईँको?
1: मेरो सबै ठिकै छ, अनि हजुरको के छ?
0: हाम्रो पनि एकदम ठिक छ। कार्यक्रममा आउनु भएको छ विष्णुजी, आज कुन गीत रोजाइमा पार्नुहुन्छ?
1: आज अर्जुन सापकोटाको आँसु बरबर भन्ने एल्बम बजाइदिनु न।
0: आँसु बरबर होइन?
1: हजुर।
0: कसको आँसु त्यसरी बरबर झर्यो?
1: होइन,
0: हाम्रो विष्णुको आँसु बरबरी झरिरहेछ कि क्या हो?
1: होइन, त्यो भन्नु खोजेको गीतमा मात्रै हो, गीत मन पर्छ
0: है त। मलाई त त्यस्तै लाग्यो क्या रे।
1: होइन,
0: तपाईँको आँसु बरबरी चाहिँ किन झरेला भन्नुहोस् त?
1: होइन, त्यस्तो अर्जुन सापकोटाको जुन कुनै पनि सबै मनपर्छ गीत, आज त्यही सुन्नु पर्यो भनेर।
0: ल ठिक छ, कार्यक्रममा आउनुभयो। आँसु बरबर गीत तपाईँको लागि बजाउनेछौ, अर्जुन सापकोटाले आवाज दिनु भएको गीत। गायिकाको नाम के हो थाहा छैन?
1: ए गाई उस गायिकाको नाम
0: थाहा छैन,
1: याद भएन हजुर।
0: ल ठिक छ, अहिले म हामी एकैछिनपछि जानकारी दिनेछौँ। कुन रेडियोबाट कार्यक्रम सुन्नुभयो हामीलाई?
1: यो रेडियो स्काई हो, यो हिजोदेखि बल्ल चालु भएको छ, अनि दुई तिन दिन किन आएन यो चाहिँ जानकारी पाउनु पर्यो। कुनै स्टेसनमा पनि आएन कि?
0: ए कुनै कुन कुनबाट सुन्नुहुन्छ? दुई तिन दिन कहिले कहिले आएन भन्नुहोस् त?
1: आएन, चार दिन जति लगातार जति आएन, त्यही मङ्गल बुधबारदेखि अर्घान दिनबाट चाहिँ आएको होइन।
0: बिहिबार त मैले नै चलाएन, शुक्रबार त आउनु पर्ने हो। शुक्रबार मैले फोनबाट चलाएँ, शनिबार रेडियो भरोसाको स्टुडियोबाट चलाए होइन, आइतबार पनि आएन। आइतबार पनि मैले आइरहेको थिएँ, त्यो भएर आएन। दुई दिन कार्यक्रम आएन, अरू सबै दिन आछ होइन।
1: स्काई मालागानी यो मोती कुनैमा पनि हाम्रोतिर टिपेन, हिजोदेखि बल्ल आउन लाग्छ।
0: ए हिजोदेखि बल्ल आउन लाग्छ होइन?
1: हजुर।
0: हाम्रा प्राविधिक साथीहरूले खै किन हिजोदेखि बजाउनु भएन छ होइन?
1: यो चाहिँ निरन्तर सुन्ने साथीहरूलाई अलि नरमाइलो हुन्छ, यो चाहिँ जानकारी हजुरहरूले गराउनु पर्छ।
0: ल ठिक छ, अब रेडियोका साथीहरूलाई मैले हामीले भनेका हुन्छौ, कार्यक्रम कुनै कारणवश प्रसारण भएन भने जानकारी दिनुहोला भनेका हुन्छौ। हुन्छ, कार्यक्रममा आउनुभयो, साथीहरूलाई सम्झना समर्पण राख्नुहोस्। साथीहरूलाई सम्झना समर्पण राख्नुहोस् भनेको सायद नेटवर्कको समस्याले हो अथवा अन्य कुनै कारणले कार्यक्रममा फोन काटियो। पारो दबाईको फोन गर्नुहोला 9867039040 को नम्बर तपाईँको लागि खुला गरेका छौ। आँसु बरबर गीत रोजाइमा पार्नु भएको छ। अर्को साथी हुनुहुन्छ, नमस्कार हजुर।
2: दर्शन नमस्ते हजुर।
0: कहाँबाट?
2: म सबिन तामाङ भन्ने मान्छे, खोटाङको बराहापोखरीबाट।
0: बराहापोखरीबाट बोल्नुभयो होइन?
2: हजुर हजुर।
0: के छ रेडियो आफ्नो एफएम त घन्केकै छ?
2: हजुर घन्काइरहेको छु, म सधैँ सुनिरहन्छु।
0: सधैँ सुनिरहनुहुन्छ, घन्काइरहनुहुन्छ होइन?
2: हजुर हजुर।
0: कार्यक्रम कस्तो लाग्छ तपाईँलाई?
2: हजुर एकदम राम्रो छ भनौँ न कार्यक्रम।
0: तपाईँलाई यो कार्यक्रम चाहिँ किन राम्रो लाग्छ होला भन्नुहोस्?
2: हजुर मलाई कार्यक्रम
0: तपाईको आवाज बुझिएन हजुर
2: हजुर
0: तपाईको आवाज बुझिएन कि
2: ए हजुर मिठो मिठो गीत सुन्न पाइन्छ हैन
0: अहा अनि हुन्छ अब तपाईको आवाज अलि बुझिएन साथीहरुलाई सम्झिनुस्
2: हजुर सर प्रश्न त हजुरलाई सम्झिन चाहन्छु र टेक्निसियन मित्रलाई सम्झिन चाहन्छु र साथीहरू त धेरै हुनुहुन्छ सम्झिनलाई भन्न छुट्टिन्छ नमस्ते
0: नमस्ते अब एकजना साथीको कल लिन्छौ त्यसपछि गीत राख्नेछौ 9867039940 मा फोन गर्नुहोला आज बिहिबारी बसाईमा रोजाईको गीत सुन्दै सुनाउँदै अगाडि बढिराखेका छौ अर्का सहभागी नमस्कार हजुर
3: नमस्ते
0: हजुर को बोल्नु भएको बाट रमा बुढा थोकी के छ रमाजी खबर तपाईँको हाम्रो पनि एकदम ठिक छ के गर्दै हुनुहुन्छ नि रमाजी
3: अहिले त म कार्यक्रम सुन्दै अब खाना बनाउन आँटेको भन्नुपर्छ
0: खाना बनाउन आँट्नु भयो के के खाना पकाउनु पकाउँदै हुनुहुन्छ भन्नुहोस् त
3: बनाइगएको त छैन अब एकैछिनपछि बनाउने 5 बजेपछि कार्यक्रम सकिएपछि
0: कार्यक्रम सकिएपछि खाना बनाउने होइन
3: हजुर हजुर फोन डायल गर्ने लागिहाल्छ
0: ए त्यही त नि गाह्रो छ
3: हजुर हजुर फोनै लाउनै गाह्रो छ हो दाइ
0: होइन मैले रेडियो सुन्ने सुन्ने साथीहरूलाई मात्र फोन गर्नुहोस् भनेको छु र त फोन लगाउन गाह्रो छ झन् सबैले पालो दिने हो भने त कार्यक्रम पनि झस्मिस हुन्छ फोन लगाउँदा पनि गाह्रो हुन्छ होइन हुन्छ कार्यक्रममा आउनुभयो अब साथीहरूलाई सम्झना समर्पण राख्नुहोस्
3: हुन्छ फर्स्टमा त हजुर अनि हाम्रो साथीको साथीलाई पनि सँगसँगै गर्नुहोला भन्न चाहन्छु अनि जोमै हुनुहुन्छ हजुर विनोद छेत्री छोरी सिक्की छेत्री जीवन बुढा छेत्री अनि त्यस्तै गरी कुमारी खड्का बिना खड्का र जति पनि साथीहरूले रमा बुढा छेत्री भनेर चिनाउँछ अनि सम्पूर्णलाई भन्दै नमस्ते
0: नमस्ते अब गीत राख्छौँ तपाईँको लागि यो गीत पछि तपाईँको माझमा फेरि आउँछौँ यो गीत तपाईँको लागि

0: आशु बरारा ईश्वर सिंह र देवी घरतीको आवाज हो विष्णुजीले अर्जुन सापकोटाको भन्नुभएको थियो यस्तो गर्नु भएन है ईश्वर सिंह र देवी घरतीको आवाज हो अब चाहिँ कण्ठ पार्नु होला होइन ईश्वर सिंह र देवी घरतीको आवाजलाई हामीले यहाँबाट प्रस्तुत गर्यौं आशु बरारा अर्को साथी हुनुहुन्छ 9868309440 नमस्कार हजुर
1: नमस्कार
0: के बोल्नुभयो कहाँबाट
1: अस्मिता
0: सुनवार उदयपुरबाट
1: हजुर
0: के छ हजुर उदयपुरतिरको खबर
1: हजुर यतातिरको हाल खबर सबै ठिकै छ भन्नुपर्छ मौसमको कुरा गर्नु पर्दा चाहिँ घाम लागिरहेको छ भन्नुपर्छ अनि हजुरहरूको के छ
0: मेरो पनि एकदम ठिकठाक छ यति बेला के गर्दै हुनुहुन्छ नि
1: हजुर यतिखेर बसिरहेको भन्नुपर्छ
0: बसिरहनु भएको छ होइन ल ठिक छ कार्यक्रममा आउनु भएको छ अनि अस्मिता तपाईँको नाम भन्नुभयो होइन अस्मिताले कुन गीत रोजाइमा पार्नुहुन्छ
1: आज रामजी खान्द्रा टिकापुनको आवाजमा रहेको क्षितिज पारी उनको बस्तीमा बोलको गीत बजाइदिनु न
0: क्षितिज पारी उनको बस्तीमा जाने मन छ छैन मैले त कता कता जाने मन छ भन्ने सुनेको थिएँ त भन्दै थिए फोन काट्नुभयो के छ नेटवर्कको समस्याले हो कि अथवा अन्य कुनै कारणले हो क्षितिज पारी उनको बस्तीमा गीत बजाउनेछौँ एकैछिनपछि हामी रामजी खान्द टिकापुनको आवाजमा रहेको गीत बजाउनेछौँ यति बेला अर्का सहभागी हुनुहुन्छ म स्वागत गर्छु कहाँदेखिको हुनुहुन्छ नमस्कार हजुर नमस्कार हजुर ए हजुर नमस्कार यो कल हामी लिन सकेनौ आउनु भएको थियो साथी उहाँसँग कुराकानी गरिसकेका छैनौ किनभने उहाँ बोल्दै बोल्नु भएन बोलेको कुरा हुन्छ त होइन भनिन्छ नि बोल्नेको पिठो बिक्छ नबोल्नेको चावल पनि बिक्दैन त्यस्तै हो यति बेला साथी हुनुहुन्छ नमस्कार हजुर
2: नमस्ते
0: बोल्नुभयो कहाँबाट
2: ओखलढुङ्गाबाट
0: निम बहादुर मगर कुन छ ओखलढुङ्गा आफ्नो एफएम घन्काउनु भएको छ आफ्नो एफएम दिनमा कति घन्टा सुन्नुहुन्छ होला भन्नुहोस्
2: खास गरी म अब बिहान पनि सुन्छौँ हाम्रो बिहान पनि लोकगीतकै कार्यक्रम आउँछ कहिले सोमबारको कार्यक्रम त्यसपछि अब हेलो हेलिडे शनिबार 9 बजेको कार्यक्रम अनि त्यसपछि 7 बजे बिहानको समाचारहरू अरू कार्यक्रमहरू धेरै सुन्छु
0: अनुरूप सङ्गीत पनि सुन्नुहुन्छ होला होइन 10 बजेदेखि 11 कति बजेदेखि
2: यो बिहानको 9 बजे कार्यक्रम आउँछ
0: 9 बजे हो र 10 बजेदेखि 11 बजेसम्म जस्तो लाग्यो
2: म्यासेजहरू आउँछ त म्यासेज अब कमेन्टहरू
0: त्यही त अनुरूप सङ्गीत ए लोकगीतको कार्यक्रम त
2: सङ्गीत 9 बजे आउँछ शनिबार हेलो हेलिडे
0: अरू अरू कार्यक्रमहरू आउँछ अनि जे होस् आफ्नो एफएम चाहिँ मजाले सुनिरहनु भन्छ होइन हुन्छ कार्यक्रममा आउनु भएको छ अनि लोकसारथी कार्यक्रम कस्तिको राम्रो लाग्छ तपाईँलाई के छ के कमी कमजोरी छ कि
2: कमजोरी एकदमै छैन त एकदमै रमाइलो लाग्छ लोकगीतको कार्यक्रम एकदमै सुनिरहनु मन लाग्छ लोकगीत गाउन पनि मन लाग्छ एकदमै रमाइलो लाग्छ भन्नुपर्छ
0: अरू कार्यक्रम र लोकसारथी कार्यक्रममा के फरक पाउनुहुन्छ
2: अरूमा खास केही फरक छैन तर हाम्रो यो लोकसारथीमा अलिकति गीत चाहिँ सुनेर के अरे कार्यक्रम सुनेर पनि आउनुपर्ने भन्ने कुरो अब अन्ताक्षरीमा गाउनुपर्ने विषयहरू छुट्टै छ अलिकति केही मात्रामा फरक छ र पनि कार्यक्रम उस्तै हो राम्रै लाग्छ
0: ल ठिक छ कार्यक्रममा आउनुभयो अहिलेको लागि साथीहरूलाई सम्झिनुहोस् साथीहरूलाई सम्झिनुहोस् ए गीत रोजाइमा पार्न एकजना साथीले पारिसक्नु भएको छ तपाईँले साथीलाई सम्झिनुहोस्
2: हुन्छ फर्स्टमा चाहिँ हजुरको लागि र हाम्रो आफ्नो एफएमको प्राविधिक दिदीलाई र यता हाम्रो तेह्र फुनतिर सुनिरहनु भएको छ हाम्रो उषा भण्डारी सीता भण्डारी ओखलनातिर हुनुहुन्छ छोकी शर्पा उदयपुरतिर हुनुहुन्छ अघि भर्खर गोरी मगर अनि बिमला मगर अनि गीता कार्तिक बहिनी हुनुहुन्छ ओखलनातिर खटाङतिर हुनुहुन्छ मिलन समर्पण अञ्जन राई सिन्धुलीतिर हुनुहुन्छ मनिषा मगर अरू साथी सम्पूर्णलाई सम्झँदै
0: नमस्ते टेलिफोन सम्पर्कमा आउनु भएको थियो मिम भण्डारी आउनु भएको थियो क्या अरे ओखलढुङ मिम मगर आउनु भएको थियो उहाँसँग कुराकानी गरिसकेका छौँ अब एकजना साथीसँग कुराकानी गर्छौँ त्यसपछि क्षितिज पारी बताउँछौँ नमस्कार हजुर

0: डीसी भन्नुभयो बासना डीसी डीसी भनेको डाङ्गी छेत्री हो अनि बासनाको के छ हालखेबार राम्रो छ होइन तपाईँ के को बासना फुलको बासना हो कि परफ्युमको बासना हो कि के को बासना हो ए सब कुराको बासना हो नि ल ठिक छ कार्यक्रममा आउनुभयो अब साथीहरूलाई सम्झिनुहोस् एउटा गीत बजाउँछ है त धन्यवाद
1: अनि मलाई चिन्ने सम्पूर्ण
0: हुन्छ बिदा गर्छौ नमस्ते टेलिफोन सम्पर्कमा आउनु भएको थियो अब क्षितिज पारी उनको बस्तीमा बजाउँदै कार्यक्रमबाट बिदा भएर कति चाँडै समय सक्यो जस्तो लागिरहेछ मलाई होइन तर के गर्ने समय 56 गइसकेको रहेछ ओहो हामी त 56 होइन 54 गएको रहेछ होइन ल ठिक छ अब हामी कार्यक्रमबाट बिदा भएर जानुपर्ने हुन्छ जाँदा जाँदै म एउटा कुरा जानकारी गराउँछु तपाईँ रोल्पा र रोल्पा आसपासका नजिक हुनुहुन्छ भने तपाईँ अङ्ग्रेजी भाषामा कमजोर हुनुहुन्छ तपाईँलाई अङ्ग्रेजी भाषा सिक्न मन छ तर सिक्न जाने समय छैन किताब पाए पनि पढ्थे नि भन्नुहुन्छ भने गीत गजल चुटकिला लगायतका सबै विधालाई विधाबाटै सिकाउन खोजिएको छ अङ्ग्रेजी भाषालाई टेन्सका कुरा होस् अथवा वाक्य बनाउने कुरा होस् कसरी बोल्ने कुरा होस् होइन सबै कुराहरू सिकाउन खोजेको छ इङ्ग्लिस ल्याङ्ग्वेज फर अल भन्ने किताब मसँग छ होइन त्यो किताब लिन चाहनुहुने रोल्पा लिबाङ अथवा रोल्पाको नजिक रहनुभएका आज मैले एउटा किताब घरती गाउँ पठाएँ होइन उहाँले फोन गर्नुभएको थियो नन्द बहादुर घरतीले फोन गर्नुभएको थियो एउटा चाहिँ मनकुमारी रोका मगरले यहीँ रेडियोमै आएर लानुभयो होइन त्यो कारणले गर्दाखेरि तपाईँलाई पनि अङ्ग्रेजी विषयको बारेमा तपाईँ कमजोर हुनुहुन्छ र त्यो किताब पढेर आफ्नो अङ्ग्रेजी भाषालाई सुधार्न चाहनुहुन्छ भने त्यो किताबको लागि मलाई फोन गर्नुहोला है 98-644-17-298 फोन गर्नुहोला 98-644-17-298 फोन गर्नुहोला सुझाव सल्लाह वा प्रतिक्रियाका लागि पनि यही नम्बरमा फोन गर्नुहोला भन्दै आजको लागि धन्यवाद दिन्छौ सुनेर साथ दिने तपाईँलाई धन्यवाद दिन्छौ फोन गर्नुभयो तपाईँलाई र धन्यवाद दिन्छौ हाम्रो आवाज रेडियो सेटसम्म पुर्याएर साथ दिने रेडियो जलजलाबाट प्रिया मगर अनि सम्पूर्ण रेडियोका सम्पूर्ण प्राविधिक मित्रहरूलाई आवाजबाट म वीरेन्द्र गिरी विदा हुने अनुमति चाहन्छु तपाईँको बाक्यपाल शुभ रहोस् नमस्कार रेडियो सुन्ने बानीको विकास गरौं रेडियो कार्यक्रमलाई माया गरौं।

0: सबैको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz। जलजला ट्रायल चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 5 बजे।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हात जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: बेलुकी 5 बजेको धारा अपडेटमा कृष्णको नमस्कार। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले घाटाको बजेट ल्याएको र सार्वजनिक ऋणमा भार परेको भन्ने सांसदहरूको आरोपको खण्डन गर्नुभएको छ। कुल ग्रास उत्पादन जीडीपीको तुलनामा विनियोजित बजेट त्यति ठूलो नभएको तर्क गर्दै अर्थमन्त्री वाग्लेले बजेट खर्चको स्रोत सार्वजनिक ऋणको लक्ष्य समेत सापेक्ष रहेको तर्क गर्नुभयो। आज संसदमा जारी बजेटमाथिको छलफलमा उठेका प्रश्नको जवाब दिँदै अर्थमन्त्री वाग्लेले अघिल्ला सरकारहरूकै पालामा लिएको ऋणको भार सरकारमाथि रहेको बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी राजसभा कोशी प्रदेश सभाको सभापति पदमा निर्वाचन लडेकी गोमा तामाङले पार्टी परित्याग गरेको घोषणा गर्नुभएको छ। निर्वाचनमा पराजित भएपछि उहाँले आज सामाजिक सञ्जाल फेसबुक मार्फत राजनीतिबाट बीट मारेको घोषणा गर्नुभएको हो। उहाँ राजसभा कोशीको निवर्तमान कार्यवाहक सभापति पनि हुनुहुन्थ्यो। र सुनसरी जिल्लाका विभिन्न स्थानबाट प्रहरीले भन्सार छली गरेर अवैध रूपमा भित्राएका 6,14,000 बढ़ी मूल्यका सामान नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरी र माथहतका विभिन्न प्रहरी एकाईबाट खोटिएको टोलीले हिजोदेखि सञ्चालन गरेको विशेष अभियानका क्रममा ती अवैध रूपमा भित्राएका सामान बरामद गरेको सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो। सुनसरीका 6 स्थानबाट 6,14,000 बराबरको भन्सार छलीका लत्ता कपड़ा किराना सामग्री र सामान ओसार पसारमा प्रयोग भएको एउटा मोटरसाइकल समेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। बेलुकी 5 बजेको थाहा अपडेट सकियो। कृष्ण बिदा हुन्छु। नमस्कार।
1: बाजे के भयो? किन गालामा हात?
2: यहाँ दुखेको छ त, खाने दिन्न भात, दुखेको दुखी गर्छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बात।
1: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
3: ओ, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
4: हजुर, हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
1: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
3: हजुर, हाम्रा सेवाहरू
1: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
5: नदुखाइ दाँत निकाल्ने,
1: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
5: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
1: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
5: 1-2 तथा तलमाथिको पुरै दाँत लगाउने,
1: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
5: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840-7318-9095-14-652।
4: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुली चौर रोल्पा ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा।

0: FM 94.2 समुदाय को आवाज
1: ए कहाँ गरा जागर आइन
2: हजुरले के
1: मतलब म तिमीलाई माया गर्छु मतलब हुँदैन त कुरा केही गडबड छ

0: चर्ती कला तेरो बाउलाई देखाएर न भाँडी कहाँ छोड्छु म? ए ए बा हेर्नु दे, तपाईँको छोरीको चर्ती कला हेर्नुहोस् यहाँ हेर्नु भने होइन
1: ठिक छ बस्दै गर म ठिक पार
0: हुन्छ बा हुन्छ हुन्छ हुन्छ हुन्छ।

0: FM 94.2 समुदाय को आवाज
1: लाउ लाउ र खाउ खाउ को बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
2: होइन के को गन्थन हो सानी?
1: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
2: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
1: हेर्नुहोस्, बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
2: कहाँ छ बाराई सुनचाँदी पसल?
1: दमौलीको न्यू रोड कालिका मार्गको चोकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
2: प्रोप्राइटर संजय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड, कालिका मार्ग, चोक, दमौली, तनहु।
1: सम्पर्क 9846141633, 9817150898, 9464603385।
3: आहा, कस्तो राम्रो रङ रोगन, मार्बल, टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
4: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी, मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
3: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
5: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहु। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653319, 9856703119।

क्यों घासा वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पिर मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौँ। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: सूचना
3: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला।
2: हाम्रा सेवाहरू
3: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
2: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
3: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
2: फोन नम्बर 98 28 28 00 80 98 15 10 45 49।

शुभारम्भ डिजिटल म्युजिक प्रालीको गौरवमय प्रस्तुतिमा पाल्पा भुवन पोखरीमा जन्मनु भएका नवोदित गायक अल्पाली सूर्यप्रसाद भट्टराईको सुमधुर स्वरमा त्यस्तै स्वरका थनी चर्चित गायक रामजी खान र चर्चित गायिका पूर्णकला विसीको सुमधुर आवाजमा गुलमेली गायक तथा सर्जक निकै सम्भावना बोकेका गुलमेली होमनाथ कुँवरको पृथक लय सिर्जनामा त्यस्तै गरी गुलमेली गायक तथा सर्जक निकै खुबीका साथ नेपाली लोक तथा दोहोरी गीतमा प्रवेश गर्नुभएका गुलमेली उमेश कुँवरको शब्द सिर्जनामा पालपाली सूर्यप्रसाद भट्टराईको पहिलो लोक तथा दोहोरी गीत दुई मुटुको मिलन

0: FM 94.2 समुदायको आवाज
1: ए नानी कता हिँड्यौ छाता ओढेर हतारमा छौ त
2: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी
2: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अलगाडि छ नि दाई
1: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी
2: हो दाई दमौलीको एक मात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन एयर कन्डिसनर रेफ्रिजरेटर एलइडी माइक्रोवेभ ओभन भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम ब्यास दुई कालिका मार्ग दमौली तनाव
2: प्रोप्राइटर सुरेश पुरी मोबाइल नम्बर 98563644 98563666
3: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ उद्योग व्यापार व्यवसाय सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन् यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
4: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ
1: मेरो त बहिनीको बिहे आँटियो लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा
5: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई
1: ए हो म त त्यतैतिर लागे कान्छा
5: हुन्छ हुन्छ दाई
6: बन्दीपुरे कान्छाको मासु पसल ब्यास दुई गणेशमान चोक दमौली हामी कहाँ ताजा सफा लोकल खसी लोकल बोका लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ
2: प्रोप्राइटर केसी कान्छा सम्पर्क नम्बर 98 27 13 70 42
7: सिद्धार्थ ब्याङ्क र क्यारे जन हेजरी जारी सन्देश
8: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई
9: तपाईँलाई थाहा छ तपाईँ स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि हामी बनाउँछौँ तपाईँलाई अझै सुन्दर त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई हामी ब्यास दुई नाकको अगाडि कालिका मार्ग नजिकै छौँ आउनुहोस् हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल कोट पाइन्ट नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ सुसन्देश टेलर्स नाकुवा ब्यास दुई दमौली तनहुँ सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले सम्पर्क 98 4 13 38 290 98 1 71 57 60

0: दमौली एफएम 94.2 समुदाय को आवाज।
1: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
2: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
2: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अल अगाडि छ नि दाई।
1: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी।
2: हो दाई, दमौलीको एक मात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनहुँ।
2: प्रोप्राइटर सुरेश पुरी। मोबाइल नम्बर 98563 64444, 98563 66656।

0: World Inco festivity offer. Our pound host 1 वर्ष को 200 Mbps internet और net TV साथ में dual band router Nokia Beacon 1.1 mesh router और net TV set top box मात्र रु 1200 प्रति महीना में शर्तहरु लागू होने छन्। छिटो बने गई World Link।
1: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदै छ, तर टेन्ट मण्डप क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
2: त्यो त एकदम सजिलो छ नि, इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस बेस्ट इन दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
1: ए हो र, सेवा राम्रो हुन्छ त?
2: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
1: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
2: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
3: 9827848448, 9846554495 र 9846011818।
4: सरकारले मुलुकी देवानी संहिता र मुलुकी अपराध संहिता सहित 5 प्रमुख कानूनहरूमा संशोधनको तयारी थालेको छ। कानून सचिव पारस्वर ढुङ्गानाका अनुसार यी कानून परिमार्जनका लागि सुझाव माग गर्ने निर्णय भइसकेको छ। यसका साथै 55 उमेर र 30 सेवा अवधि पूरा भएका कर्मचारीलाई अवकाश दिने व्यवस्था प्रस्ताव गरिएको बहुचर्चित संघीय निजामती विधेयकमाथि पनि कानून मन्त्रालयले छलफल गरिरहेको छ। उक्त विधेयक सुझाव सहित अर्को साता सामान्य प्रशासन मन्त्रालयमा फिर्ता पठाइने तयारी छ।
5: गृहमन्त्री सुधन गुरूङले घर भत्काइएका सुकुम्बासीसँग माफी माग्नु भएको छ। विपद व्यवस्थापन समितिको आज बसेको बैठकमा बोल्दै मन्त्री गुरूङले सुकुम्बासी बस्ती हटाउने कार्यलाई थप व्यवस्थित ढंगले गर्न सकिने भए पनि त्यसो हुन नसकेकामा दुखेसो व्यक्त गर्नुभयो। सोही क्रममा उहाँले विपद व्यवस्थापन र राहत वितरणका लागि प्रयोग हुने आधुनिक प्रविधि र ड्रोन खरिद प्रक्रिया सार्वजनिक खरिद ऐनका कारण अत्यन्तै झन्झटिलो र लामो भएको भन्दै ऐन संशोधनको आवश्यकता उठाउनु भएको छ। यसैबीच गृहमन्त्री गुरूङले आज दिउँसो काठमाडौँको माइतीघर मण्डल पुगेर त्यहाँ विभिन्न मुद्दा बोकेर धरना र प्रदर्शनमा बसेका नागरिकलाई भेट्नु भएको छ। माइतीघरमा जबरजस्तीकरणका पीड़ितहरू, चुरे संरक्षण अभियन्ता तथा अन्य विभिन्न माग राखेर प्रदर्शन गरिरहेका व्यक्तिको मागलाई सरकारले सम्बोधन गर्ने प्रतिबद्धता गृहमन्त्रीले व्यक्त गर्नुभएको छ।
4: सरकारले संक्रमणकालीन न्याय सम्बन्धी दुईवटा आयोगहरूमा पदाधिकारी सिफारिशका लागि सर्च कमिटी गठनको गृह कार्य अघि बढ़ाएको छ। सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा नयाँ पदाधिकारी नियुक्तिका निम्ति कानून मन्त्रालयले यो प्रक्रिया शुरू गरेको हो। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले गत वैशाख 19 ल्याएको अध्यादेश मार्फत दुवै आयोगका अध्यक्ष र सदस्य सहित 10 पदाधिकारी पदमुक्त भएका थिए। कानून मन्त्रालयका अनुसार सर्च कमिटिको संयोजकका लागि पूर्व प्रधान न्यायाधीशको खोजी भइरहेको छ भने मानव अधिकारवादी, कानूनविद र समाजशास्त्री सहितको टोली समेटेर आगामी साताभित्रै कमिटिलाई पूर्णता दिने तयारी गरिएको छ।
5: समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित दुईवटा सहकारीका 132 ऋणीहरूको नामावली सार्वजनिक गरेको छ। समितिले हाम्रो नयाँ कृषि सहकारीका 12 र कृषि विकास बहुद्देश्यीय सहकारी संस्थाका 120 ऋणीहरूको विवरण सार्वजनिक गरेको हो। बचतकर्ताको हित संरक्षण र सहकारीको रकम फिर्ता गराउने उद्देश्यले नामावली सार्वजनिक गरिएको समितिले जनाएको छ। समितिले ऋण तिर्न बाँकी रहेकालाई यथाशीघ्र ऋण चुक्ता गर्न सूचित गर्दै अन्यथा कानून अनुसार असली प्रक्रिया अघि बढ़ाउने चेतावनी दिएको छ।
4: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको स्थगित भएको बागमती प्रदेश अधिवेशन आगामी शनिबारदेखि शुरू हुने भएको छ। रासोपा सांसद डाक्टर अछुत्यम लामिछानेले संसद भवन परिसरमा संचारकर्मीहरूसँग कुरा गर्दै यसपटक मतदानका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने बताउनु भएको छ। यसअघि कागजी प्रक्रिया, रातिको समय र निर्वाचन समितिको काम अनुभवका कारण अधिवेशन स्थगित गर्नु परेको उहाँको भनाइ छ।
5: मध्य प्रदेश सभाको आजको बैठकबाट आगामी आर्थिक वर्ष 83-84 लागि प्रस्तुत नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको छ। विपक्षी दलको अवरोध र विरोधका बीचमा सभामुख राम आशिष यादवले डाक्नु भएको सर्वदलीय बैठकमा मुख्यमन्त्री कृष्ण यादवले मागहरू सम्बोधन गर्ने आश्वासन दिएपछि संसद सुचारू भई नीति तथा कार्यक्रम पारित भएको हो। नीति तथा कार्यक्रम पारित भएसँगै मध्य प्रदेश सरकारलाई आगामी वर्षको बजेट प्रस्तुत गर्ने बाटो खुलेको छ। बैठकमा अर्थमन्त्री भट्टराईले विनियोजन विधेयक 2083 समावेश हुने बजेटका सिद्धान्त र प्राथमिकताहरू प्रस्तुत गर्नुभएको छ। बजेटबारे जानकारी दिँदै अर्थमन्त्री भट्टराईले आगामी बजेटमा टुक्रे योजनालाई निरुत्साहित गर्दै प्रादेशिक गौरवका आयोजनामा स्रोत केन्द्रित गरिने बताउनु भएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: लाइफ को प्रिस्मा बैंकिंग।
1: दाई, एक कप चियाको 30 रुपियाँ कस्तो महँगो। आजकल त केही कुरामा पनि पैसा असुल नहुने।
2: हुन्छ नि भाई, अब एनसेलमा पैसा असुल
1: हो र?
2: हो नि, एनसेलमा अब मात्र 18 रुपियाँमै एक दिनको लागि 30 मिनट अल नेपाल कलसँग मजाले कुरा गर्न पाउनुहुन्छ। अनि भएन त पैसा असुल?
1: गजब रहेछ, अब म पनि पैसा असुल गर्छु।
2: आजै *123# डायल गर्नुहोस् वा एनसेल एपमा गई यो प्याक खरिद गर्नुहोस्। एनसेल, नेपालकै लागि।
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
4: अब बाँकी खबर। सरकारले सार्वजनिक शिक्षा सुधार अभियान र विद्यालय समायोजनका कार्यक्रम जारी राखे पनि मुलुकका आधा भन्दा बढ़ी सामुदायिक विद्यालयमा 100 जना भन्दा कम विद्यार्थी रहेको पाइएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले सार्वजनिक गरेको शैक्षिक सूचना 2082 अनुसार 27,010 सामुदायिक विद्यालय मध्ये 50.86% अर्थात 13,736 विद्यालयमा 100 भन्दा कम विद्यार्थी छन्। मन्त्रालयका अनुसार 2,000 भन्दा बढ़ी विद्यार्थी भएका विद्यालयको संख्या जम्मा 128 मात्र रहेको छ, जसमध्ये रूपन्देहीको भुटवल स्थित कालिका मानव ज्ञान माध्यमिक विद्यालयमा देशभरिमै सबैभन्दा बढ़ी 8,239 विद्यार्थी अध्ययनरत छन्। स्थानीय तहको आवश्यकता र नक्साङ्कनका आधारमा सरकारले हालसम्म 662 सामुदायिक विद्यालयहरू एक आपसमा गाभिसकेको छ। शिक्षा विकास तथा मानव स्रोत विकास केन्द्रले विद्यार्थी संख्या कम हुँदैमा विद्यालय बन्द गर्न नहुने र स्थानीय तहले आफ्नो योजना अनुरूप सुधार वा समायोजन गर्न सक्ने जनाएको छ।
5: बर्दियामा नक्कली सरकारी कार्यालय नै खड़ा गरेर सर्वसाधारणलाई ठगी गरेको आरोपमा प्रहरीले एक दम्पतीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बर्दियाको ठाकुर बाबा नगरपालिका 3 का 24 वर्षीय घनश्याम नेउपाने र उनकी श्रीमती 23 वर्षीय कृपा चौधरी छन्। उनीहरूले ठाकुर बाबा नगरपालिकाको बगनाहामा एउटा घर भाडामाली परगन्ना तथा बड़का पथ सिंचाई विभाग नामको नक्कली कार्यालय सञ्चालन गरेका थिए। सरकारी कार्यालयको नामसँग मिल्दो जुल्दो साइन बोर्ड, लेटर प्याड र नक्कली छाप प्रयोग गरी उनीहरूले स्थानीयलाई जागिर दिने बहानामा ठगी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
4: डम्पिङ साइट निर्माणको विरोधमा डडेलधुराको अमरगढ़ी नगरपालिका 6 को कार्यालयमा स्थानीयले तालाबन्दी गरेका छन्। बस्ती र खानेपानीको मुहान नजिक आधुनिक फोहोर व्यवस्थापन केन्द्र बनाउन लागेको भन्दै आक्रोशित स्थानीयले डोजर चल्न नदिएपछि सदरमुकामको फोहोर व्यवस्थापन पेचिलो बनेको छ। तालाबन्दीका कारण वडाको प्रशासनिक सेवा पूर्ण रूपमा ठप्प भएको छ। यसैगरी बाजुरा र हुम्लाका बासिन्दाबीच लाम्पाटा रानी सैन क्षेत्रमा विवाद चर्किएपछि 28 सदस्यीय संयुक्त सुरक्षा टोली त्यसतर्फ प्रस्थान गरेको छ। केही समय अघि बाजुराले त्यहाँ प्रहरी पोस्ट राखेपछि हुम्लाका स्थानीयले कुटपिट र आगजनी गरेको विरोधमा बाजुरावासीले प्रदर्शन गर्दै आएका थिए। हाललाई त्यहाँ अस्थायी संयुक्त सुरक्षा बेस राख्न सशस्त्र र नेपाल प्रहरीको टोली खटिएको छ।
5: डम्पिङ साइट निर्माणको विरोधमा डडेलधुराको अमरगढ़ी नगरपालिका वडा नम्बर 6 को कार्यालयमा स्थानीयले तालाबन्दी गरेको खबरपछि अब अर्को खबरतर्फ। युगाण्डाबाट नेपालभित्र नै एभोकाडोमा नेपालको स्वदेशी खेती नै सखाप पार्न सक्ने खतरनाक रोगको जीवाणु भेटिएपछि सरकारले यसको आयातमा तत्कालका लागि पूर्ण रोक लगाएको छ। बजार अनुगमनका क्रममा युगाण्डाको एभोकाडोमा नेपालमा प्रतिबन्धित ढुसीजन्य वनस्पति रोग फाइभटो पुथ्यारा पाल्मी भोराको स्पष्ट उपस्थिति देखिएपछि प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रले आयात अनुमति पत्र दिन बन्द गरेको हो। भारतीय बाटो हुँदै र कहिलेकाहीँ तान्जानियाको उत्पादन भनेर लुकाएर ल्याइने गरेको यो रोगग्रस्त एभोगाडो बजारमा भेटिएपछि जफत गरी नष्ट गरिने केन्द्रले जनाएको छ। सरकारले चीनबाट आयात हुने धनिया र भारतको केराला राज्यबाट आउने केरामा पनि गम्भीर रोग तथा किराको जोखिम देखिएकाले आयातमा रोक लगाएको छ।
4: लगातारको वर्षासँगै आएको पहिरो र कटानका कारण कर्णाली करिडोर सड़क खण्डमा ठूलो क्षति पुगेको छ। करिडोरको कालीकोट खण्डमा पर्ने सड़कको एक भाग भाँचिएर कर्णाली नदीतर्फ खसेपछि उक्त खण्डमा सवारी साधन सञ्चालन पूर्ण रूपमा बन्द भएको छ। वर्षाका कारण सड़कको पर्खाल ग्याभेन जाली र अन्य संरचना भत्किँदा यात्रु तथा मालवाहक गाड़ीहरू बीच बाटोमै अलपत्र परेका छन्। सड़क अवरूद्ध भएपछि दैनिक उपभोग्य वस्तुको ढुवानी बिरामी ओसार पसार र स्थानीय जनजीवन प्रभावित भएको छ। जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसार सड़क खुलाउनका लागि एक्सकाभेटर परिचालन गरी मरमत कार्य शुरू गरिएको छ। धेरै ठाउँमा क्षति पुगेको र वर्षा अझै जारी रहेकाले तत्काल सड़क सञ्चालनमा ल्याउन चुनौती थपिएको प्रहरीले जनाएको छ।
5: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्रोत नखुलेको लाखौं मूल्य बराबरको विदेशी मुद्रासहित दुईजना बंगलादेशी नागरिक पक्राउ परेका छन्। बाटिक एयरको जहाज मार्फत मलेसियाको कुआलालम्पुर जान लागेका मोहम्मद अली र जाकिर हुसैनलाई विमानस्थल सुरक्षा कार्यालयले आज पक्राउ गरेको हो। हातीझोलामा लुकाएर लैजान लागेको अवस्थामा अलीको साथबाट 10 लाख नेपाली रूपियाँ र हुसेनको साथबाट 12 लाख नेपाली रूपियाँ, 1,000 अमेरिकी डलर र 37,000 मिलेसियन रिंगेट बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका दुवैजनालाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: आएको पैसा सिधै खल्ती वालेटमा।
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी IME काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन IME गरौ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास IME गरौ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। कृषि वन तथा पर्यावरणीय मन्त्री गीता चौधरीले चालू आर्थिक वर्षमा हालसम्मकै सबैभन्दा ठूलो परिमाणमा रासायनिक मल आपूर्ति भएको दावी गर्नुभएको छ। राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिँदै मन्त्री चौधरीले चालू आर्थिक वर्षको हालसम्म 558,522 मेट्रिक टन रासायनिक मल आपूर्ति भइसकेको जानकारी गराउनुभयो। आपूर्ति भएको मलमध्ये 4,68,016 मेट्रिक टन किसानलाई वितरण गरिसकिएको र गोदामहरूमा हाल 1,38,802 मेट्रिक टन मल मौजदात रहेको उहाँको भनाई छ। मन्त्री चौधरीले आगामी धान बालीको सिजनमा मल अभाव हुन नदिन आपूर्ति प्रक्रियालाई तीव्रता दिएको बताउनु भएको छ। सोही अनुसार आगामी असार र साउन महिनाभित्र थप 90,000 मेट्रिक टन रासायनिक मल नेपालभित्र नै उहाँले बताउनु भएको छ।
2: नेतोपत्र बजारमा शेयर कारोबार मापक नेप्सेपारी सूचक आज सामान्य अंकले घटेर बन्द भएको छ। नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार आज परिसूचक 8.14 अंकले घटेर 2728.03 बिन्दुमा कायम भएको छ। बजार सामान्य अंकले घटे पनि आज 350 कम्पनीको 92,31,000 कित्ता भन्दा बढी शेयर 3,90,62,00,000 रुपियाँ बराबरमा खरिद बिक्री भएको छ।
1: अब विदेशका खबर। यमनको दक्षिणी बन्दरगाह शहर एडेनको एक सैन्य शिविरमा भएको शक्तिशाली विस्फोटमा 12 सैनिकको मृत्यु भएको छ। एडेनको अल मिमदाराह क्षेत्रमा सरकार समर्थक जायन्ट्स ब्रिगेड्सद्वारा सञ्चालित शिविरमा आज यो घटना भएको हो। प्रारम्भिक अनुसन्धान अनुसार शिविरको गोला बारूद भण्डारण डिपोमा विद्युतीय सर्किट सट भएर सल्किएको आग लागेका कारण श्रृंखलाबद्ध विस्फोट भएको सुरक्षा अधिकारीहरूले जनाएका छन्। विस्फोटमा परि अन्य धेरै सैनिक घाइते भएका छन्।
2: इरानले जोर्डन स्थित अमेरिकी लडाकु विमानहरू तैनात रहेको अल अजा राक सैन्य एयरवेसलाई निशाना बनाएर 12 ब्यालिस्टिक मिसाइल प्रहार गरेको छ। इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कप्सका अनुसार अमेरिकाले इरानी भूमिका गरेको हवाई हमलाको जवाब स्वरूप यो आक्रमण भएको हो। उता अर्को विश्व खबरमा, विश्वभर जबरजस्ती घरबार छोड्न बाध्य भएका मानिसको संख्या एक दशकपछि पहिलो पटक घटेको छ। संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्तको कार्यालयले सार्वजनिक गरेको वार्षिक प्रतिवेदन अनुसार सन् 2025 अन्त्यसम्म विश्वभर 11,78,00,000 मानिस विस्थापनको अवस्थामा थिए, जुन अघिल्लो वर्षभन्दा 54,00,000 कम हो।
1: अब खेलकुद। फुटबलको सर्वोच्च महाकुम्भ फिफा विश्वकप 2026 आजदेखि अमेरिका, मेक्सिको र क्यानाडामा संयुक्त रूपमा शुरू हुँदैछ। इतिहासमै पहिलो पटक 48 टोलीले प्रतिस्पर्धा गर्ने यस विश्वकपको उद्घाटन खेल आज मध्यराती 1:15 मेक्सिको र दक्षिण अफ्रिका बीच हुँदैछ। उद्घाटन समारोहमा पप स्टार साकिरा र बर्ना बोयलले आधिकारिक गीत डाई प्रस्तुत गर्नेछन्। विश्वकपलाई लिएर नेपाल सहित विश्वभर उत्साह छाएको छ। काठमाडौँका होटल र रेस्टुरेन्टहरूमा खेल देखाउने रौनक शुरू भइसकेको छ। प्रहरीले फुटबल हेर्ने बहानामा हो हल्ला गर्न र बाजी वा अनलाइन सट्टेबाजी जस्ता गैर कानूनी गतिविधि गर्न पूर्ण रोक लगाएको छ। यता नेपाल दूरसञ्चार प्राधिकरणले विश्वकपका खेलहरू अनधिकृत रूपमा स्ट्रिमिङ गर्ने तयारी गरिरहेका 35 पाइरेटेड वेबसाइट र एपहरूलाई नेपालमा ब्लक गर्न निर्देशन दिएको छ। नेपालमा यसपटक विश्वकपको आधिकारिक प्रसारण अधिकार हिमालय टेलिभिजन र डिस होमको संयुक्त उपक्रमसँग मात्र रहेको प्राधिकरणले स्पष्ट पारेको छ। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक।
2: भूटानी शरणार्थी प्रकरणमा नयाँ मोड। ओली सहित 6 विशिष्ट व्यक्तिलाई बयानमा बोलाउन अदालतमा निवेदन। सरकारी वकिलको बहस सकियो, भोलिदेखि प्रतिवादीका तर्फबाट शुरू हुने।
1: करका दर हेरफेरको आरोप प्रमाणित भए मन्त्री पद त्याग्ने अर्थमन्त्री वाग्लेको घोषणा। बजेटमाथि संसदमा बहस, व्यापारी पोसेको भन्दै विपक्षी सांसदको आक्रोश। विधेयकको सूची बुझाउन सचिवहरूलाई कानून मन्त्रालयको निर्देशन। मुलुकी देवानी र अपराध संहिता सहित 5 कानून संशोधनको तयारी।
2: घर भत्काइएका सुकुम्बासीसँग गृहमन्त्री गुरूङले मागे माफी। विभिन्न मुद्दा बोकेर माइतीघरमा धरनामा बसेकाहरूसँग भेटघाट, माग सम्बोधन गर्ने आश्वासन। सत्यनिरूपण तथा बेपत्ता आयोगमा पदाधिकारी छान्न सर्च कमिटिको गृह कार्य, आगामी साताभित्रै टुङ्ग्याइने।
1: यमनको सैन्य शिविरमा शक्तिशाली विस्फोट, 12 सैनिकको मृत्यु। इरानद्वारा जोर्डन स्थित अमेरिकी एयरबेसमा 12 ब्यालिस्टिक मिसाइल प्रहार। विश्वव्यापी रूपमा विस्थापितको संख्या घटे पनि शरणार्थी संकट अझै गम्भीर।
2: र फिफा विश्वकप आजदेखि शुरू, नेपालमा उत्सवको रौनक, बाजी वा सट्टेबाजी गर्नेलाई कार्यवाही गर्ने प्रहरीको चेतावनी, अनधिकृत प्रसारण रोक्न 35 वेबसाइट र एपहरू ब्लक।
1: हौस् त यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। बेलुकी 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। बिदा दिनुहोस्, नमस्कार।

0: 99.1.
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: तपाईं सुन्दै हुनुहुन्छ रेडियो NRN 99.1 सबैका लागि सूचना।
4: नेपाली रेडियो नेटवर्क रेडियो NRN 99.1 मा यो हो फिल्मी मेलोडी।

0: FM 94.2 समुदायको आवाज
1: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
2: हैन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
1: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
2: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु, र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको।
1: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा, साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
2: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार्ज त झन् टिक्दै टिक्दैन।
1: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
3: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन्, र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
1: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059 49 80 र 98 29 15 77 13। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, व्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन।

0: बाहुली एफएम 94.2 समुदाय को आवाज।
1: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्नीचर को सामान कहाँबाट ल्यायौ?
2: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचार किसान हार्डवेयर को पछाडी पट्टी रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
1: हजुर, हामी कहाँ स्टील को दराज, कुर्सी, टेबल, साथै काठ को सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाह को सामान होलसेल तथा खुद्रा मूल्य में बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
3: ब्यास 4 मेन रोड, दमौली तनहुँ।
1: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 05, 98 19 11 36 27, 65 65 025।
4: डिविजन वन कार्यालय तनहुको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बालबच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौं। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौं। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौं। साँझ र राति जंगली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौ। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौ। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौ। जंगलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जंगलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाऊ। सामुदायिक वन भित्र जाँदा समूह जाने गरौं। घाँस दाउराका लागि जंगल वा जंगल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू, बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौं। मानव बस्ती आसपासको जंगलमा चितुवा देखेमा अरू गाउँलेहरू, वन कार्यालय र प्रहरीलाई जानकारी गराऊ।
3: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रीन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
1: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
3: 98 58 00 700,
1: 98 460 40 344।
5: भर्ना खुल्यो पराशर कलेज दमौलीमा नयाँ शैक्षिक सत्र 2083 को लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 मा भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा। गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज ब्यास 4 दमौली तनहुँ। फोन नम्बर 98 560 63 363, 98 560 60 917 र 98 560 60 867।
0: दमौलिया FM 94.2 समुदायको आवाज।

द मौली डायरीमा म मन्दिरा सिडाईको नमस्कार। सुरुमा समाचारका प्रमुख शीर्षकहरू। सेती पुलको दोस्रो पटक म्याद थप। तनहुँमा मानव वन्य जन्तु द्वन्द व्यवस्थापन बारे संचारकर्मीसँग अभिमुखीकरण। देवघाटमा विद्यालयका आइटी शिक्षक तथा कर्मचारीका लागि 5 दिने क्षमता विकास तालिम सुरु। टिप्पर दुर्घटनामा 1 जनाको मृत्यु। र ओमानको खाडीमा अमेरिकाले आक्रमण गर्दा 3 भारतीयको मृत्यु।

अब समाचार विस्तारमा। पृथ्वी राजमार्ग अन्तर्गत पर्ने पोखराको पृथ्वी चोक स्थित सेती नदीमा निर्माणाधीन सेती पुलको दोस्रो पटक म्याद थप गरिएको छ। मुगलिन पोखरा सडक आयोजना पश्चिम खण्ड अन्तर्गत निर्माणाधीन यस पुलको 21 गतेसम्म पुर्याइएको हो। सेतीको हालको पुलको अपस्ट्रिम र डाउनस्ट्रिम 190 मिटरका दुईवटा पक्की पुल रु 1,07,00,00,000 लगतमा निर्माण गर्नका लागि विक्रमसम्म 2079 भदौ 26 गते ठेक्का सम्झौता गरिएको थियो। एसियाली विकास बैङ्कको ऋण सहयोगमा सडक विभाग अन्तर्गत निर्माण भइरहेको पुल 3 वर्षभित्रमा सम्पन्न गर्ने गरी एमएस रसुवा कन्स्ट्रक्सन कम्पनी प्रालीसँग सम्झौता भए पनि काम नसकिएपछि गत भदौमा पहिलो पटक म्याद थप गरिएको थियो। हालसम्म पुलको 61% हाराहारीमा भौतिक प्रगति भएको मुगलिन पोखरा सडक आयोजना पश्चिम खण्डका आयोजना प्रमुख कृष्ण बहादुर कुँवरले बताउनुभयो। उहाँका अनुसार अब निर्माण कार्यका लागि कुनै अवरोध नभएकाले निर्माण कम्पनीले तीव्रताका साथ काम गरेर तोकिएको म्यादभित्र सम्पन्न हुनेछ। सेती नदीको उत्तर साइडमा कारवास लगायत जग्गा धनी तथा व्यवसायीले सडकबाट एसियाली विकास बैङ्कको नीति अनुसार सडक पहुँच दिनुपर्ने कारणले दुईवटा घर भत्काउनु परेको थियो। तर जग्गा धनीको माग अनुसार यसको क्षतिपूर्ति र मुआब्जा दिनुपर्ने लगायत विषयमा सहमति नहुँदा ढिलाइ भएको बताइन्छ। पछिल्लो समय दुईजना जग्गा धनी केदार पौडेल र माधव पौडेलले समेत मुआब्जा बुझेको र असार पहिलो साताभित्रमा संरचना खाली गर्ने प्रतिबद्धता जनाएको आयोजना प्रमुख कुँवरले बताउनुभयो। निर्माण कम्पनीले चीनबाट सामान ल्याउन ढिलाइ भएको तथा खानेपानी पाइप स्थानान्तरण लगायत समस्या देखाउँदै ढिलाइ गरेपछि काममा विलम्ब भएको थियो। जग्गा धनीले मुआब्जामा चित्त नबुझेको भन्दै प्रशासनले निर्धारण गरेको रकम बुझ्न मान्नु भएको थिएन, जसका कारणले समेत काममा अवरोध भयो। केही दिन अघि उहाँहरूले मुआब्जा लिनु भएको छ। अब साइटको कुनै पनि समस्या छैन, काम रोकिने अवस्था आउँदैन, कुँवरले भन्नुभयो। सेती पुलको हालसम्म 120 फाइल फाउन्डेसन सकिएको, पाइल क्याप तथा 4 टावरको काम सकिएको छ। यसै गरी एउटा पुलमा गर्डर र क्रस गर्डरको काम सकिएको छ। डिभिजन वन कार्यालय तनहुँले मानव वन्यजन्तु द्वन्द व्यवस्थापन तथा वन्यजन्तु उद्धार सम्बन्धी सञ्चारकर्मीसँग अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। बिहिबार आयोजित कार्यक्रममा डिभिजन वन अधिकृत मनोज राणाभाटले मानव वन्यजन्तु द्वन्दका कारण, अवस्था तथा व्यवस्थापनका उपायबारे प्रस्तुति दिएका थिए। उनका अनुसार गण्डकी प्रदेशमा सबैभन्दा धेरै सामुदायिक वन तनहुँ जिल्लामा रहेका छन् भने जिल्लाभित्र 8 सब डिभिजन वन कार्यालय सञ्चालनमा छन्। मानिस र वन्यजन्तुको आवश्यकता, गतिविधि तथा हित एक अर्कासँग जुद्धा मानव वन्यजन्तु द्वन्द सिर्जना हुने उनले बताए। डिभिजन वन कार्यालयको तथ्याङ्क अनुसार तनहुँमा वन्यजन्तुको आक्रमणबाट हालसम्म 17 मृत्यु, 21 घाइते तथा 38 घटना भएका छन्। तीमध्ये 32 घटना चितुवाको आक्रमणसँग सम्बन्धित छन्। सबैभन्दा बढी घटना आर्थिक वर्ष 2076-77 भएको राणाभाटले जानकारी दिए। उनका अनुसार चितुवाको आक्रमण प्राय साँझ 5 बजेदेखि 8 बजेसम्म हुने गरेको छ। घर आँगनमा खेलिरहेका बालबालिका बढी जोखिममा पर्ने गरेका छन्। विशेष गरी 6-10 उमेर समूहका बालबालिकामाथि आक्रमणका घटना बढी देखिएको तथ्याङ्कले देखाएको छ। चितुवाले आफूभन्दा साना आकारका जीवलाई आक्रमण गर्ने प्रवृत्ति रहने पनि उनले बताए। कार्यक्रममा मानव वन्यजन्तु द्वन्द न्यूनीकरण, वन्यजन्तु उद्धार तथा जनचेतना अभिवृद्धिमा सञ्चार माध्यमको भूमिकाबारे समेत छलफल गरिएको थियो। राणाभाटले जनचेतना अभिवृद्धि, समुदाय र सरकारवाला बीच पुलको भूमिका निर्वाह, जिम्मेवार सञ्चार तथा सङ्कट व्यवस्थापन, संरक्षण, शिक्षा प्रवर्धन, अनुसन्धान तथा खोजमूलक पत्रकारिता र सही सूचना सही समयमा सही समुदायसम्म पुर्याउन सके मानव वन्यजन्तु द्वन्द न्यूनीकरणमा महत्त्वपूर्ण योगदान पुग्ने बताए। उनले आगामी दिनमा वन्यजन्तुको वासस्थान तथा आहार व्यवस्थापन, कृषि बाली संरक्षण, मानव व्यवहारमा सुधार, समुदायमा आधारित व्यवस्थापन, वैज्ञानिक तथा दीर्घकालीन उपायको अवलम्बन तथा सरकारी एवं संस्थागत पहल मार्फत मानव वन्यजन्तु द्वन्द कम गर्न सकिने धारणा राखे। कार्यक्रममा नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाका अध्यक्ष डिपी अधिकारी लगायत जिल्लाका सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।
कार्यक्रमको प्रारम्भमा वन अधिकृत राजकुमार श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने सहजीकरण वन अधिकृत अरुण पराजुलीले गरेका थिए। तनहुको देवघाट गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा स्थानीय विद्यालयका सूचना प्रविधि स्रोत शिक्षक तथा कर्मचारीहरूका लागि 5 दिने सूचना प्रविधि सम्बन्धी क्षमता विकास तालिम बुधबारदेखि सुरु भएको छ। तालिमको शुभारम्भ देवघाट गाउँपालिका स्थित तालिम हलमा भएको हो। तालिममा सहभागी शिक्षक तथा कर्मचारीहरूलाई कम्प्युटरको आधारभूत ज्ञान, एमएस अफिस प्याकेज, इन्टरनेट तथा इमेलको प्रयोग, अनलाइन कक्षा सञ्चालन सुरु भएको छ। तालिमको शुभारम्भ देवघाट गाउँपालिका स्थित तालिम हलमा भएको हो। तालिममा सहभागी शिक्षक तथा कर्मचारीहरूलाई कम्प्युटरको आधारभूत ज्ञान, एमएस अफिस प्याकेज, इन्टरनेट तथा इमेलको प्रयोग, अनलाइन कक्षा सञ्चालन, डिजिटल कन्टेन्ट निर्माण र विद्यालयको शैक्षिक तथ्याङ्क व्यवस्थापन सम्बन्धी व्यावहारिक सिप सिकाइने देवघाट गाउँपालिकाले जनाएको छ।

चिप्लिएर 100 मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। दुर्घटनामा टिप्परमा सवार म्याग्दीको मालिका गाउँपालिका 5 निवासी 23 वर्षीय तिलक परियारको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते परियारको गरौँ प्राथमिक स्वास्थ्य केन्द्र वालिङ लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक रमेश दत्त अवस्थीले जानकारी दिनुभयो। त्यस्तै सोही ठाउँमा 18 वर्षीय करण परियारको हात र खुट्टामा चोट लागेको छ भने अवस्था सामान्य रहेको र स्वास्थ्य केन्द्रमै उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनापछि टिप्पर चालक दाङको शान्तिनगर गाउँपालिका 1 निवासी 26 वर्षीय रेशम बहादुर गिरी घटनास्थलबाट फरार भएको र खोजी कार्य जारी रहेको अवस्थीले बताउनुभयो। दुर्घटनामा परेको टिप्पर मल्याङकोट घलिचौर सडक निर्माणका लागि बालुवा ढुवानी गर्दै गरेको बताइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। अब विदेशको खबर। ओमानको खाडीमा रहेको एक तेल ट्याङ्करमाथि अमेरिकी सैन्य आक्रमण हुँदा 3 भारतीय नागरिकको मृत्यु भएको छ। सुरुमा बेपत्ता भएका भनिएका 3 भारतीय नागरिकहरूको शव फेला परेको भारतका बन्दरगाह जलमार्ग तथा ढुवानी मन्त्री सर्वानन्द सोनोवालले बिहिबार जानकारी दिएका छन्। सोनोवालले एक्समा लेखेका छन्, यो हाम्रो लागि अपूरणीय क्षति हो। यस कठिन समयमा मोदी सरकार शोक सन्तप्त परिवारका साथ दृढतापूर्वक उभिएको छ। मृतकका परिवारलाई आवश्यक सबै सहयोग उपलब्ध गराउन सरकार प्रतिबद्ध छ। उद्धार गरिएका चालक दलका सदस्यहरूलाई तत्काल स्वदेश फर्काउने र मृतक नाविकहरूको शव अन्तिम संस्कारका लागि चाँडै भारत ल्याउने व्यवस्था गर्न मैले अधिकारीहरूलाई निर्देशन दिएको छु। यस घटनापछि भारतको विदेश मन्त्रालयले नयाँ दिल्ली स्थित अमेरिकाको दूतावासका उपप्रमुखलाई बोलाएर आक्रमणप्रति कडा आपत्ति जनाएको बीबीसीले जनाएको छ। भारत स्थित अमेरिकी राजदूत सर्जियो गोर काजाकिस्तान भ्रमणमा रहेका कारण अमेरिकी दूतावासका कार्यवाहक प्रमुख जेसन मिक्सलाई बोलाइएको थियो। अमेरिकी आक्रमणमा परेका भारतीयहरूलाई ओमानी सेनाले सुरक्षित रूपमा उद्धार गरेको थियो। अमेरिकी सेन्ट्रल कमान्डले पलाउको झण्डा बोकेको सेटेभेलो ट्याङ्करले इरानबाट तेल ढुवानी जारी राखेर नाकाबन्दी उल्लङ्घन गरेकोले आक्रमण गरेको जनाएको छ। कमान्डले एक्स मार्फत जारी गरेको विज्ञप्तिमा लेखिएको छ, अमेरिकी सेनाले पटक पटक चेतावनी दिए पनि चालक दलले व्यवस्था गरेपछि एक अमेरिकी विमानले जहाजको इन्जिनलाई लक्षित गर्दै सटिक हतियार प्रयोग गरेको छ। अमेरिकी सेनाले यस कारवाहीको भिडियो समेत सार्वजनिक गरेको छ। यस घटनाले खाडी क्षेत्रमा जारी द्वन्द र समुद्री व्यापार मार्गको सुरक्षाबारे गम्भीर प्रश्न उठाइएको बीबीसीले जनाएको छ। अप्रिल 13 अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी सुरु गरेको थियो। तेहरानले होर्मुज जल डम्बरूमध्ये हुँदै हुने जहाज आवागमनमा नियन्त्रण कडा बनाएपछि यो कदम चालिएको थियो। यस घटनाले खाडी क्षेत्रमा बढ्दो सैन्य तनाव, समुद्री व्यापारको सुरक्षा तथा विदेशी द्वन्द्वमा परेका भारतीय नाविकहरूको सुरक्षाबारे नयाँ चिन्ता उत्पन्न गरेको छ। हामी दमौली डायरीको अन्त्यतिर आइपुगेका छौँ। अन्त्यमा समाचारका प्रमुख शीर्षकहरू पुनः एकपटक। सेती पुलको दोस्रो पटक म्याद थप। तनहुँमा मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सञ्चारकर्मीसँग अभिमुखीकरण। देवघाटमा विद्यालयका आइटी शिक्षक तथा कर्मचारीका लागि 5 क्षमता विकास तालिम सुरु। टिप्पर दुर्घटनामा 1 मृत्यु। र ओमानको खाडीमा अमेरिकाले आक्रमण गर्दा 3 भारतीयको मृत्यु।

0: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: आहा, कस्तो राम्रो रङ रोगन! मार्बल, टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
3: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
2: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
4: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोपाइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्मुनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565635319, 98567739।
5: ए, हेर्नुहोस् त, यो समाचार त कस्तो असम्मको छ! सेयर गर्दिम कि क्या हो?
6: पख्नुहोस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन। पहिले स्रोत जाँचौँ अनि मात्र विश्वास गरौँ।
7: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा सेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौँ। अफवाह नफैलाऊ, सत्य जाँचौँ, भ्रमबाट बचौँ, जिम्मेवार सञ्चार संस्कृति अपनाऊ।
5: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: सूचना सूचना सूचना नगरको वातावरणलाई स्वस्थ र स्वच्छ राख्नको लागि व्यास नगर क्षेत्रभित्र प्लास्टिकका झोला कप र प्लेट प्रयोग गर्न निषेध गरिएको छ। व्यापारी व्यवसायी सर्वसाधारण तथा सरोकारवाला सबैले सोको सट्टामा कपडा जुट र कागज लगायतका वातावरण मैत्री झोला तथा वस्तुहरू मात्र प्रयोग गर्नुहोला। यदि प्लास्टिकको झोला प्रयोग गर्नु परेमा नेपाल सरकारद्वारा स्वीकृत 40 माइक्रोन वा सोभन्दा माथिका प्लास्टिक झोला मात्र प्रयोग गर्न पाइनेछ। अन्यथा व्यास नगर निषेधित प्लास्टिक जन्य वस्तु प्रतिबन्ध गर्ने सम्बन्धी ऐन अनुसार सामान जफत गरी निम्न कारवाही गरिनेछ। उपभोक्तालाई ₹10 देखि ₹100 सम्म जरिवाना गरी नाम सार्वजनिक गर्ने, खुद्रा विक्रेतालाई ₹500 देखि ₹3000 सम्म जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गर्ने, थोक विक्रेतालाई ₹2000 देखि ₹12000 सम्म जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गर्ने, उत्पादकलाई ₹3000 देखि ₹16000 सम्म जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गरिनेछ। व्यास नगरपालिका नगर कार्यपालिकाको कारले दमौली तनाव।
1: दमौली FM 94.2 समुदायको आवाज।

0: FM 94.2 समुदायको आवाज
1: सेट मिनीहार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न। आज त म आफै गएर किनेर ल्याउँछु।
2: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।

0: कता हिँड्यौ छाता उडेर हतारमा छौ त?
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाइ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अल अगाडि छ नि दाइ।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
1: हो दाइ, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनहुँ।
1: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98563 64444, 98563 66656।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको। कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुफत मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9805-41-437।
1: व्यास 3 प्रशासन चोक दमौली।
2: दमौलिया FM 94.2 समुदायको

0: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
1: हाम्रा विशेषताहरू
2: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था,
1: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने
0: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान,
1: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण,
0: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन,
1: उचित छात्रवृत्तिको व्यवस्था,
2: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था,
1: स्वस्थ चमेना गृहको व्यवस्था,
2: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
1: सम्पर्क नम्बर 0965564595, मोबाइल नम्बर 9846062803, दमौली कलेज, व्यास नगरपालिका वडा नम्बर 4, जलदेवी टोल, दमौली, तनहुँ।
3: लो नानी दाई, वनमा त आगो लागेछ, निभाउन जाऊ न।
4: हो त नि, एउटा सानो लापरवाहीले सिङ्गो वन नै सखा भुने भयो।
5: हाम्रो वन, हाम्रो धन, डडेलोबाट जोगाउन गरौँ जतन। वनमा डडेलो लगाउनु कानुनी अपराध हो। डडेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हामी जोगिन्छौँ।
6: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
7: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
8: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी।
7: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
8: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
7: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
9: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
8: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई, पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9066373344।
10: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार कोठे ट्रस राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
11: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
10: अनि त्यो कहाँ पाइन्छ त?
11: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
7: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग, मोबाइल 9846614438।
12: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
7: ब्यास 3, दुर्गा मन्दिर लाइन, मेन रोड, दमौली।
12: फर्निचर उद्योग
7: ब्यास 11, मुसे खोला 10 भाइ, नयाँ पुल। मोबाइल नम्बर 9816664683,
13: 9556043234।
14: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाइ र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईँलाई अझै सुन्दर, त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास 2 नागको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा ब्यास 2, दमौली, तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले, सम्पर्क 9843338290, 9811751760।
15: अन्त
13: दमौलिया FM 94.2 समुदायको आवाज।

0: 94.2 समुदाय को आवाज
1: लाउ लाउ र खाउ खाउ को बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
2: होइन, के को गन्थन हो सानी?
1: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
2: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
1: हेर्नुहोस्, बाराइ ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
2: कहाँ छ बाराइ सुनचाँदी पसल?
1: दमौलीको न्यू रोड कालिका मार्गको चोकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतौल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
2: प्रोप्राइटर संजय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड कालिका मार्ग, चोक दमौली, तनहुँ।
1: सम्पर्क 9846-41-633, 9817-15-098, 9864-0385।
3: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
4: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
5: विपदको पूर्व तयारी गरौँ, जनधनको क्षति कम गरौँ। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ, पूर्व सूचना प्रणालीमा ध्यान दिउँ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौँ।
6: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
7: सेट मिनी हार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न, आज त म आफै गएर किनेर ल्याउँछु।
8: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
7: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक, दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9856-25-380, 9814-5518 र 9865-15-332।

0: दाई केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
1: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि, स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
0: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
1: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0658 63 715 र 98 41 12 07 40।
2: दमौली FM 94.2 समुदायको आवाज।

0: FM 94.2 समुदाय को आवाज
1: सम्पूर्ण जीन्स आइटमका लागि सबैको रोजाई ओम फेन्सी व्यास्तुई न्यू रोड दमौली नयाँ नयाँ डिजाइनका आकर्षक जीन्स आइटमका लागि हामीलाई सम्झनुहोस् सम्पर्क नम्बर 98065317350 साथै मन्जु प्रकाश एग्रो एन्ड सप्लायर्स व्यासचार सिमलटार निम्तो पार्टी प्यालेस भन्दा थोरै अगाडि हामी कहाँ लैनो भैँसी गाई सुपथ मूल्यमा बिक्री गरिन्छ साथै थारो भैँसीसँग लैनो भैँसी पनि साटफेर गरिन्छ सिधै सम्पर्क गर्न सक्नुहुनेछ 98065317350
2: भर्ना खुल्यो पराशर कलेज दमौलीमा नयाँ शैक्षिक सत्र 2083 को लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 मा भर्ना खुल्यो हाम्रा विशेषताहरू अनुशासित र मायालु वातावरण अनुभवी तथा दक्ष प्राध्यापकहरू भौतिक शास्त्र रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला प्रविधि मैत्री कक्षा छात्रवृत्तिको व्यवस्था यातायातको व्यवस्था नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय कक्षा 11 र 12 मा कम्प्युटर विज्ञान होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला व्यवस्थित चमेना गृह भलिबल र बास्केटबल कोर्टको व्यवस्था हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सेट सुरक्षित राख्नुहोस् थप जानकारीको लागि सम्पर्क पराशर कलेज व्यासचार दमौली तनहुँ फोन नम्बर 98563363 98560917 र 98560608
3: सूचना
1: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला
3: हाम्रा सेवाहरू
1: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ
3: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार
1: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड
3: फोन नम्बर 98 28 28 00 80 98 15 10 45 39
0: दमौली FM 94.2 समुदायको आवाज

नेपाल वन परिवार उद्योग व्यवसाय संघ तनहुको आग्रह। हरियो वन, स्वच्छ हावा, जीवनदायी पानी, यी सबै प्रकृतिले दिएको अनमोल उपहार हुन्। तर सानो लापरवाहीले भयवाहापन डडेलो निम्त्याउँछ, जसले वनस्पति मात्र होइन कयौं निर्दोष जीव जन्तुको ज्यान लिन्छ। नदी, खोल्सी, मुहानहरू सुकेर पानीको अभाव बढ्छ। हामी सबैले मिलेर यो संकट रोक्न सक्छौ। सचेत बनौ, जिम्मेवार नागरिक बनौ, जंगलमा आगो नबालौ, निभाएर मात्र छोडौ। सिगरेटको ठुटा वा ज्वलनशील पदार्थ फालेर प्रकृतिलाई जोखिममा नपारौ। डडेलो देखेमा तुरुन्तै वन कार्यालय वा स्थानीय प्रशासनलाई खबर गरौ। वन संरक्षणको जिम्मेवारी सबैको साझा दायित्व हो, हातेमालो गरौ। हरियाली बचाऊ, जीव जोगाऊ, पानीको स्रोत संरक्षण गरौ। नेपाल वन परिवार उद्योग व्यवसाय संघ तन

0: सूचना सूचना सूचना
1: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला।
0: हाम्रा सेवाहरू
1: सत्यवती निर्मल बाल मन्दिर परासर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
0: प्रोप्राइटर सिटीबीटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
1: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
0: फोन नम्बर 98 28 28 00 80 98 15 10 45 49।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको। कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुफत मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9805-41-437।
1: व्यास 3 प्रशासन चोक दमौली।
2: दमौलिया FM 94.2 समुदायको आवाज।

0: 94.2 समुदायको आवाज
1: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
2: हाम्रा विशेषताहरू
3: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था,
2: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने
1: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान,
2: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण,
1: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन,
2: उचित छात्रवृत्तिको व्यवस्था,
3: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था,
2: स्वस्थ चमेना गृहको व्यवस्था,
3: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
2: सम्पर्क नम्बर 0965 64 495, मोबाइल नम्बर 98 460 62 803, दमौली कलेज, व्यास नगरपालिका, वडा नम्बर 4, जलदेवी टोल, दमौली, तनहुँ।
4: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई।
5: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म, मनाङ, लमजुङ, गोर्खा, स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
6: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
5: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
7: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
8: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
7: अनि त्यो कहाँ पाइन्छ त?
8: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
9: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग, मोबाइल 98 4 66 14 438।
10: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरुम
9: ब्यास 3 दुर्गा मन्दिर लाइन, मेन रोड, दमौली।
10: फर्निचर उद्योग
9: ब्यास 11 मुसे खोला, 10 भाइ नयाँ पुल। मोबाइल नम्बर 98 16 64 66 83,
8: 98 5 60 43 234।
11: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
12: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
13: दाजुभाइको के को गफ गफ हुँदैछ?
11: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
13: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
11: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
13: यो त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन, चाँदी, हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर, तपाईँको परिवारको पहिलो रोजाइ, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल, गोल्ड एन्ड सिल्भर सप्लायर्स, ब्यास 2 सफा सडक, दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656501459, मोबाइल नम्बर 98 083 80 384, 98 46 37 39 31।
9: दाई, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
14: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
15: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
14: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
15: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0655637115 र 98-41-12-07-40।
0: दमौली FM 94.2 समुदायको

0: होली एफएम 94.2 समुदाय को आवाज।
1: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचर को सामान कहाँबाट ल्यायौ?
2: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचार किसान हार्डवेयर को पछाडी पट्टी रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
1: हजुर, हामी कहाँ स्टील को दराज, कुर्सी, टेबल, साथै काठ को सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाह को सामान होलसेल तथा खुद्रा मूल्य में बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
3: ब्यास 4 मेन रोड, दमौली तनहुँ,
1: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ, फोन 98 16 16 13 26, 98 4 63 056 05, 98 19 11 36 27, 65 65 025।
4: दिदी, किन हो यो छिमेकीमा त सधैँ झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
5: हो, हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
4: हिंसा सहेर नबसौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
5: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानून त दण्डनीय छ, लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउ र कानुनी उपचार खोजौ।
4: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
6: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू, आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
1: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली तनहुँ, प्रोप्राइटर जीवन थापा, फोन
6: 98 0 58 00 700,
1: 98 460 40 304।

0: सूचना सूचना सूचना
1: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला।
0: हाम्रा सेवाहरू
1: सत्यवती निर्मल बाल मन्दिर परासर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
0: प्रोप्राइटर सिटीबीटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
1: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
0: फोन नम्बर 98-28-28-00-80 98-15-10-45-39।
2: तपाईलाई थाहा छ तपाईँ स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौँ तपाईँलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास 2 नागको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स नाकुवा ब्यास 2 दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 98-4-13-38-290 98-1-71-51-760।

0: दमौली एफएम 94.2 मेगाहर्ट्ज समुदायको आवाज
1: हवस् त श्रोता, दमौली एफएम 94.2 मेगाहर्ट्जको प्रसारण आजलाई यति नै। हामी भोलि बिहान 5 बजे सूचना, समाचार र मनोरञ्जनमूलक कार्यक्रम लिएर तपाईँहरू समक्ष उपस्थित हुने नै छौँ। त्यतिसम्मका लागि तपाईँको मिठो निन्द्राको कामना गर्दै हामीलाई बिदा दिनुहोस्। नमस्कार, शुभरात्री।

आदरणीय श्रोतृवृन्द, दमौली एफएम 94.2 मेगाहर्जबाट अब प्रस्तुत हुन्छ प्रभातकालीन कार्यक्रम धार्मिक अनुष्ठान।

श्रोतृवृन्द, धार्मिक अनुष्ठान कार्यक्रममा यहाँहरू सबैलाई हार्दिक स्वागत गर्दै यी मंगल स्तुति र प्रार्थनाका साथ आजको धार्मिक अनुष्ठान आरम्भ गर्दछौ।

0: आदरणीय श्रोतृवृन्द, यी मंगल स्तुतिहरूको प्रस्तुति पछि अब यहाँहरू समक्ष प्रस्तुत गरिन्छ संगीतमय गायत्री भजन।
1: ॐ भूर्भुवः स्वः

आदरणीय श्रोतृवृन्द, सङ्गीतमय गायत्री भजनपछि अब यहाँहरू सुन्न सक्नुहुनेछ शाश्वत सन्देश। मनुस्मृति र पद्म पुराणमा भनिएको छ, न पृष्ठ कस्यचिद् ब्रूयान् न चान्यायेन प्रेक्षतः जानन्नपि हि मेधावी जडबल लोक आचरेत्। अर्थात् मनुस्मृति र पद्म पुराणमा भनिएको यो भनाइको अर्थ हुन्छ, बुद्धिमान मानिसले आफूलाई नसोधिकन र यदि अन्यायपूर्वक सोधिएको छ भने कुनै उत्तर दिनु हुँदैन। उसले जानेर पनि संसारमा मूढ अर्थात् अबुझ समानको आचरण गरेर बस्नु पर्दछ। अर्थात् नसोधिकन र अन्यायपूर्वक सोधिएको अवस्थामा जानेका कुरा पनि नबोलेर चुप लागेर बस्नु पर्दछ भन्ने शास्त्रीय भनाइ छ। शाश्वत सन्देशको प्रस्तुतिपछि आदरणीय श्रोतृवृन्द, अब यहाँहरू सुन्न सक्नुहुनेछ आधुनिक भजन र लोक आधुनिक भजन अन्तर्गत व्यास भजन।

प्रस्तुत भजनपछि आदरणीय श्रोतृवृन्द अब यहाँहरू सुन्न सक्नुहुनेछ धार्मिक सांस्कृतिक र भाषिक चिन्तन। धार्मिक सांस्कृतिक र भाषिक चिन्तन अन्तर्गत आज यहाँहरू श्रीमद् भागवत महापुराण द्वादश स्कन्दको चौथो अध्यायको कथा सुन्न सक्नुहुनेछ। हिजोको प्रसङ्गमा कलिदोषको दोषबाट बच्न नाम संकीर्तनको महत्त्वको प्रसङ्ग आएको थियो। आज भने चार प्रकारका प्रलयको प्रसङ्ग। सुखदेवजी महाराज परीक्षितलाई भन्दै हुनुहुन्छ, कालस्ते परमाण्वादिर दीपरार्धावधि नृप कथितो युगमानम च शृणु कल्पलयावपि। हे राजा परीक्षित, परमाणुदेखि लिएर दीपरार्धसम्मको कालको गति र युगमानबारे मैले तपाईँलाई बताएँ, अब कल्प र प्रलयको बारेमा बताउँछु, सुन्नुहोस्। चतुर्युग सहस्रम च ब्रह्मणो दिनमुच्यते सकल्पो यत्र मनवस चतुर्दश विषाम्पते। हे राजा परीक्षित, 1000 सत्य त्रेता द्वापर र कलियुग बराबरको ब्रह्माजीको एक दिन हुन्छ। ब्रह्माजीको यही एक दिनलाई कल्प भनिन्छ, जुन कल्पमा 14 मनुहरू व्यतीत हुन्छन्। तदन्ते प्रलय अस्तावान ब्राह्मी रात्रि रुदाहृता त्रयो लोका इमे तत्र कल्पन्ते प्रलयाय हि। कल्पको अन्तमा यत्तिकै लामो ब्रह्माजीको रात हुन्छ, कल्प भनिन्छ, जुन कल्पमा 14 मनुहरू व्यतीत हुन्छन्। तदन्ते प्रलय अस्तावान ब्राह्मी रात्रि रुदाहृता त्रयो लोका इमे तत्र कल्पन्ते प्रलयाय हि। कल्पको अन्तमा यत्तिकै लामो ब्रह्माजीको रात हुन्छ, यसैलाई प्रलय भनिन्छ। यस प्रलयमा तिनै लोकको लय अर्थात् संहार हुन्छ। एष नैमित्तिक प्रोक्त प्रलयो यत्र विश्वश्री शेतेनन्तासनो विश्व मात्मसात् कृत्य चात्मभुः। यस किसिमको प्रलयलाई नैमित्तिक प्रलय भनिन्छ, जुन प्रलयमा संसारका स्रष्टा भगवान नारायण पनि सम्पूर्ण सृष्टिलाई आफूमा लीन गरी शेषनागमा शयन गर्नुहुन्छ। दीपरार्धे त्वति क्रान्ते ब्रह्मण परमेष्ठिनः तदा प्रकृतय सप्त कल्पन्ते प्रलयाय वै। ब्रह्माजीको 100 वर्ष बितेपछि महत्तत्व अहङ्कार र पञ्चतत्व यी सातै प्रकृति आफ्नो कारण मूल प्रकृतिमा लीन हुन्छन्। एष प्राकृतिको राजन प्रलयो यत्र लीयते अण्डको सस्तु संघातो विघात उपसादिते। हे राजा परीक्षित, यही नै प्राकृतिक प्रलय हो। यस प्राकृतिक प्रलयमा प्रलयको कारण उपस्थित भएपछि पञ्चमहाभूतको

विश्रणबाट बनेको यो सम्पूर्ण ब्रह्माण्ड नै लीन हुन्छ। परजन्य शतवर्षाणी भूमौ राजन् न वर्षति तदा निरन्येह्यन्योन्यं भक्ष्यमाणा सुधारदिता। हे राजा परीक्षित, प्रलयको समय नजिक आएपछि मेघले पृथ्वीमा 100 वर्षसम्म जलवर्षा गर्दैन। पानी नहुँदा अन्नको अभाव भएपछि भोक प्यासले आत्तिएका मानिसहरूले एक अर्कालाई नै खान थाल्नेछन्। क्षयं यास्यन्ति सनकै कालेनो पद्रुता प्रजा सामुद्रम दैहिकम भौमम रसम सांवर्तको रविः रश्मिभिः पिबते घोरैः सर्वं नैव विमुञ्चति ततः सम्वर्तको वह्निः संकर्षण मुखोथित दहत्य नीलवेगोत्थ शून्यान् भूमि बरानथ उपर यदः समन्ताच्च शिखाभिर्वह्निः सूर्ययोः दह्यमानं विभात्यण्डं दग्धगोमयपिण्डवत् ततः प्रचण्ड पवनो वर्षाणामधिकं शतं परः सांवर्तको वाति धूम्रं खं रजसावृतम् ततो मेघकुलान्यङ्ग चित्रवर्णान्यनेकषः शतं वर्षाणि वर्षन्ति नन्दन्ति रवसस्वनैः तद एकोदकं विश्वं ब्रह्माण्ड विवरान्तरम्। हे राजा परीक्षित, यस प्रकारसँग कालको उपद्रवले सताइएका प्रजाहरू बिस्तारै बिस्तारै मासिँदै जानेछन्। त्यसमाथि प्रलयकालीन सूर्यले आफ्ना प्रचण्ड किरणहरूद्वारा समुद्र प्राणीहरूको शरीर र पृथ्वीको सारा रस शोषिदिन्छन् र फेरि वर्षा गर्दैनन्। त्यसपछि संकर्षण भगवानको मुखबाट निस्किएको प्रलयकालीन अग्निले वायुको जस्तो वेगले चारैतिर फैलिएर प्राणीले शून्य भइरहेको पाताल आदि लोकलाई जलाइदिन्छन्। त्यसपछि तलबाट आगाका ज्वाला र माथिबाट सूर्यका किरणले जलेको यो ब्रह्माण्ड डढेको गुइँठो जस्तै हुन्छ। यसपछि 100 वर्षसम्म प्रलयकालीन ठुलो आँधी बिहेरी चल्दछ र यसले गर्दा सम्पूर्ण आकाश धुलो र धुवाँले टम्म भरिन्छ। त्यसपछि अनेक किसिमका अनेकौँ बादलहरू आकाशमा मडारिएर भयङ्कर स्वरले गर्जना गर्दै 100 वर्षसम्म जलवर्षा गरिरहन्छन्। त्यसपछि ब्रह्माण्डभित्रको यो सारा संसार जलमग्न भई एउटै समुद्र जस्तो देखिन्छ। तदा भूमेर गन्धगुणम ग्रस्यन्त्याप उदप्लवे ग्रस्त गन्धातु पृथ्वी प्रलयत्वाय कल्पते अपाम रसमथो तेजस तालीयन्तेऽथ नीरसः ग्रसते तेजसो रूपं वायुस्तद्रहितं तदा लीयते चानिले तेजो वायोः खं ग्रसते गुणं सवै विशति खं राजस्ततश्च नवसो गुणं शब्दं ग्रसति भूतादिर्नवस्तमनुलीयते तैजसश्चेन्द्रियाण्यङ्गः देवान् वैकारिको गुणैः। राजा परीक्षित, यसरी जल प्रलय हुँदा पृथ्वीको गुण गन्धलाई जलले आफूमा लीन गरिदिन्छ र गन्ध गुण नभएको पृथ्वीको पनि जलमा लय हुन्छ। त्यसपछि जलको गुण रस तेजमा लीन हुन्छ, रसहीन भएपछि जल पनि तेजमा मिल्दछ, अनि तेजको गुण रूपलाई वायुले लीन गरिदिन्छ र तेज रूप रहित भई वायुमा विलीन हुन्छ। त्यसपछि वायुको गुण स्पर्शलाई आकाशले आफूमा लीन गरिदिन्छ र स्पर्श रहित वायु आकाशमा विलीन हुन्छ। त्यसपछि आकाशको गुण शब्द र स्वयं आकाश पनि अहङ्कारमा मिल्दछ। यसै गरी तैजस अहङ्कारले इन्द्रियहरूलाई र सात्विक अहङ्कारले इन्द्रियहरूका अभिमानी देवतालाई तथा तिनका गुणहरूलाई आफूमा लीन गर्दछन्। महान् ग्रसत्यहङ्कारम गुणः सत्त्वादयश्च तम ग्रसते व्याकृतम राजन् गुणान् कालेन चोदितम। हे राजा परीक्षित, यसपछि महत्तत्त्वले त्रिविध अहङ्कारलाई र सत्व आदि गुणले महत्तत्त्वलाई निलिदिन्छन्, अनि सत्व आदि गुण पनि कालको प्रेरणाले अव्यक्त प्रकृतिमा लीन हुन्छन् र केवल प्रकृति मात्र बाँकी रहन्छ। नतस्य कालावयवैः परिणामादयो गुणः अनाद्यनन्तमव्यक्तम् नित्यम् कारणमव्ययम्। त्यो अव्यक्त प्रकृति अनादि अनन्त नित्य र अविनाशी छ, यही नै सम्पूर्ण जगतको मूल कारण हो। प्रलयको समयमा आफ्ना कार्यहरूलाई आफैमा लीन गरेर साम्यावस्थामा प्राप्त भएको त्यस अव्यक्त प्रकृतिमा वर्ष महिना दिन रात आदि कालका अवयवद्वारा हुने क्षय वृद्धि आदि कुनै पनि विकार हुँदैनन्। न यत्र बाजो न मनो न सत्त्वम तमो रजो वा महदादयोमि न प्राणबुद्धिन्द्रिय देवता वा न सन्निवेश खलु लोककल्पः। त्यस अव्यक्त अवस्थामा रहेको प्रकृतिमा वाणी मन सत्त्वगुण रजोगुण तमोगुण महत्तत्व आदि विकार प्राण बुद्धि इन्द्रियका अभिमानी देवता यी कोही पनि रहँदैनन्। त्यस्तै सृष्टिको समयमा भएका लोकहरूको कल्पना र स्थिति आदि केही पनि रहँदैनन्। न स्वप्न जागरण न च तत् सुसुप्तम नखम जलम भूरि निलोग निरर्कः
संसुप्तवत् छुन्नवद प्रतर्क्यम तन्मूलभूतम पदमामनन्ति। त्यस समयमा जाग्रत स्वप्न र सुषुप्ति यी तिनै अवस्था रहँदैनन्। आकाश जल पृथ्वी वायु अग्नि र सूर्य केही पनि रहँदैनन्। सबै सुतेझैँ शून्य बनेर रहन्छन्। तर्कद्वारा अनुमान गर्न पनि नसकिने यही अव्यक्त प्रकृति नै जगतको मूल कारण मानिन्छ। लय प्राकृतिको हेस पुरुषाव्यक्त यो र यदा शक्तय सम्प्रलीयन्ते विवसा काल विद्रुतः। यही नै प्राकृतिक प्रलय हो। यस समयमा पुरुष र प्रकृति दुवैका सम्पूर्ण शक्तिहरू कालको प्रभावले गर्दा क्षीण भई व्यवस्थापूर्वक आफ्नो मूल स्वरूप अव्यक्त प्रकृतिमा लीन हुन्छन्। बुद्धिन्द्रियार्थ रूपेण ज्ञानम भाति तदाश्रयम दृश्यत्वा व्यतिरेकाभ्या माद्यन्तवद वस्तु यत् दृश्यत्वा व्यतिरेकाभ्या माद्यन्तवद वस्तु यत्। बुद्धि इन्द्रिय र तिनका विषयका रूपमा तिनीहरूको अधिष्ठान ज्ञान नै प्रकाशित भएको छ। विषयहरू दृश्य अधिष्ठान सत्तादेखि अभिन्न तथा आदि र अन्तले युक्त भएका कारण सबै मिथ्या हुन् अर्थात् झुट्ठा हुन्। दीपश्चक्षुश्च रूपम च ज्योतिषो न पृथक भवेत् एवं धीः खानि मात्राश्च न स्युरन्यतम आदृतात्। जसरी बत्ती चक्षु र रूप तेजदेखि भिन्न हुँदैनन्, त्यसै गरी बुद्धि इन्द्रियहरू तिनका विषय तन्मात्राहरू अधिष्ठान ब्रह्मदेखि भिन्न हुँदैनन्। बुद्धिर जागरणम स्वप्न सुषुप्ति रीति चोच्यते माया मात्रमिदं राजन् नानात्वं प्रतिगात्मनि। हे राजा परीक्षित, जाग्रत स्वप्न र सुषुप्ति यी तीन अवस्था बुद्धिका हुन्, आत्माका होइनन्। त्यसैले प्रत्येक आत्मामा यी जे जे कल्पना गरिएका छन् ती सबै मायाका छाया मात्र हुन्। यसपछिको बाँकी प्रसङ्गको निरन्तरता भने भोलिको धार्मिक अनुष्ठानमा। अस्तु आदरणीय श्रोतृवृन्द, अहिले यहाँहरू धार्मिक सांस्कृतिक र भाषिक चिन्तन अन्तर्गत श्रीमद् भागवत महापुराण द्वादश स्कन्दको चौथो अध्यायको केही अंशको कथा सुन्दै हुनुहुन्थ्यो। यस सम्बन्धमा हामीले डाक्टर स्वामी रामानन्द गिरीद्वारा नेपाली भाषामा अनुवादित र विश्लेषित श्रीमद् भागवत महापुराण ग्रन्थको सातौँ खण्डलाई सन्दर्भ सामग्रीका रूपमा लिएका छौँ। आदरणीय श्रोतृवृन्द, आजको धार्मिक अनुष्ठानको समय सकि नै लागेको छ। कार्यक्रमको अन्तमा आरती भजन प्रस्तुत गर्दै भोलि बिहान 5 बजे पुनः कार्यक्रम मार्फत भेट हुने बाचासहित विदा हुन चाहन्छौ। प्राविधिक सहकर्मी भविष्यरासहित म गोपाल भण्डारीलाई पनि आज्ञा दिनुहोस्। हस्त, सुप्रभातम्।

0: मौली एफएम 94.2 समुदाय को आवाज।
1: मेरो त बहिनी को बिहे आँट्यो, लोकल खसी बोका को मासु लिन कहाँ जाने होला कान्छा?
2: गणेशमान चुक को ओरालोमा रहेको बन्दीपुरे कान्छा को मासु पसलमा जानु न दाई।
1: ए हो, म त त्यतैतिर लागे कान्छा।
2: हुन्छ हुन्छ दाई।
3: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
4: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9542582000।
3: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
1: हैन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
3: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
1: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिउँ कि भनेको।
3: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै ब्यास 2 दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
1: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
3: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
4: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र 2-2 फोटो लिएर आउनुहोला।
3: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 9709549080 र 9829157713। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास 2 दमौली, लक्ष्मी टोल, सुनचादी लाइन।
1: बिहे त आँट्यो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
2: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
4: दाजुभाइको के को गफ गफ हुँदैछ?
1: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
4: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एक मात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
1: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
4: यो त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन, चाँदी, हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलस, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल, गोल्ड एन्ड सिल्भर सप्लायर्स, ब्यास 2 सफा सडक दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656540459। मोबाइल नम्बर 9803380384, 9846739131।
0: दमौली FM 94.2 समुदायको आवाज।

0: आज विक्रम सम्वत 2083 साल जेठ 29 गते शुक्रबार जेठ कृष्ण द्वादशी 12 जून सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि।
2: सम्पत्ति छानबिन आयोगमा सम्पत्ति बुझाउँदै कर्मचारी, राजनीतिक पदाधिकारी बाँकी, 13,000 विद्यालयमा 100 कम विद्यार्थी, खरिद ढिलाइले देशभर रेबिज खोपको अभाव लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले कान्तिपुर दैनिकमा छापिएको दालचिनीले चम्काएको खुर्सानी गाउँ शीर्षकको शुभ समाचार।
0: गाउँका रूपमा परिचित बनेको छ। यहाँका 200 बढ़ी परिवार दालचिनीको व्यावसायिक खेती गर्छन्। दालचिनी खेतीले आर्थिक सामाजिक रूपमा गाउँ चम्किएको स्थानीय खुम बस्नेत बताउँछन्। पाल्पाको यो गाउँमा 15 वर्ष यता व्यावसायिक रूपमा स्थानीयले तेजपात र दालचिनी खेती गर्दै आएका छन्। यसले उनीहरूको जीवनस्तरमा सुधार आएको हो। दालचिनीको बोक्रा र पात बिक्री हुन्छ। अहिले पूरै गाउँ तेजपत्ताकै कारण समृद्ध बन्न सफल भएको

पाल्पाको यो गाउँमा 15 वर्ष यता व्यावसायिक रूपमा स्थानीयले तेजपात र दालचिनी खेती गर्दै आएका छन्। यसले उनीहरूको जीवनस्तरमा सुधार आएको हो। दालचिनीको बोक्रा र पात बिक्री हुन्छ। अहिले पूरै गाउँ तेजपत्ताकै कारण समृद्ध बन्न सफल भएको बस्

0: पाल्पाको यो गाउँमा 15 वर्ष यता व्यावसायिक रूपमा स्थानीयले तेजपात र दालचिनी खेती गर्दै आएका छन्। यसले उनीहरूको जीवनस्तरमा सुधार आएको हो। दालचिनीको बोक्रा र पात बिक्री हुन्छ। अहिले पूरै गाउँ तेजपत्ताकै कारण समृद्ध बन्न सफल भएको विद्यालयमा 100 भन्दा कम विद्यार्थी शीर्षकमा गोर्खापत्र खबर लेख्छ। मुलुकमा संचालित सरकारी विद्यालय मध्ये आधा भन्दा बढ़ीमा विद्यार्थीको चरम अभाव देखिएको छ। विद्यार्थी अभाव भएपछि ती विद्यालय संचालन गर्ने कि अन्यमा गाभ्ने भन्ने विषयमा शिक्षा तथा खेलकुद मन्त्रालयले छलफल अगाडि बढ़ाएको छ। सामुदायिक विद्यालय मध्ये पनि कुनैमा 7,000 भन्दा बढ़ी विद्यार्थी पढ़िरहेको सरकारी तथ्याङ्क विद्यार्थीको चरम अभाव देखिएको छ। विद्यार्थी अभाव भएपछि ती विद्यालय संचालन गर्ने कि अन्यमा गाभ्ने भन्ने विषयमा शिक्षा तथा खेलकुद मन्त्रालयले छलफल अगाडि बढ़ाएको छ। सामुदायिक विद्यालय मध्ये पनि कुनैमा 7,000 भन्दा बढ़ी विद्यार्थी पढ़िरहेको सरकारी तथ्याङ्कले देखाएको छ। विद्यार्थीको वितरणमा देखिएको असमानताका कारण सामुदायिक विद्यालयमा सरकारले गरेको लगानी अनुसार प्रतिफल आउन सकेको छैन। सरकारी तथ्याङ्क अनुसार मुलुकभर 27,010 वटा सामुदायिक विद्यालय संचालनमा छन्। ती मध्ये 13,736 अझै पनि 100 भन्दा कम विद्यार्थी छन्। यो भनेको कुल सामुदायिक विद्यालयको 50.86% हो। शिक्षा तथा खेलकुद मन्त्रालयका अनुसार सबैभन्दा धेरै विद्यार्थी भएको सामुदायिक विद्यालय रूपन्देहीको बुडबल उपमहानगरपालिका स्थित कालिका मानव ज्ञान माध्यमिक विद्यालय रहेको छ। यो विद्यालयमा 8,239 विद्यार्थी अध्ययनरत छन्। धेरै विद्यार्थी अध्ययनरत 10 सामुदायिक विद्यालय मध्ये रूपन्देही जिल्लामा मात्रै 4 वटा रहेका छन्। त्यस्तै काठमाडौँका 2 वटा, धनुषा, कपिलवस्तु, भक्तपुर र मोरङमा 1-1 वटा विद्यालय छन् जहाँ 4,000 भन्दा धेरै विद्यार्थी अध्ययनरत छन्। तथ्याङ्क अनुसार 100 देखि 500 सम्म विद्यार्थी भएका सामुदायिक विद्यालय 10,086 वटा छन्। 501 देखि 1,000 सम्म विद्यार्थी भएका सामुदायिक विद्यालय 1,670 वटा छन्। त्यस्तै 1,001 देखि 1,500 सम्म विद्यार्थी भएका सामुदायिक विद्यालय 467 रहेका छन्। पछिल्लो समय विद्यालय व्यवस्थापन, नेतृत्व, लगानी र गुणस्तर वृद्धिका लागि भएका विभिन्न प्रयासका कारण केही सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै गएको देखिएको छ। विद्यार्थी न्यून भएका विद्यालयलाई स्थानीय तहको आवश्यकता र नक्साङ्कनका आधारमा समायोजन समेत गर्न थालिएको छ। हालसम्म 650 भन्दा धेरै विद्यालयलाई समायोजन गरिसकिएको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक अणप्रसाद नेउपानेले बताउनुभयो। आवश्यकता अनुसार केही विद्यालयलाई कक्षा घटुवा गरिएको पनि उहाँले जानकारी दिनुभयो। विद्यालय गाभ्दा बढ़ी हुने शिक्षकलाई दरबन्दी कम भएका अन्य विद्यालयमा स्थानान्तरण गर्ने प्रक्रियालाई पनि सरकारले तीव्रता दिएको छ। साथै माथिल्लो तहमा थोरै शिक्षक दरबन्दी भएको र तल्ला तहमा धेरै देखिएपछि सरकारले दरबन्दीको स्तरोन्नति प्रक्रियालाई पनि तीव्रता दिएको छ।
1: प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले काठमाडौँ उपत्यकाका होल्डिङ सेन्टरमा बसिरहेका विस्थापित सुकुम्बासीलाई दुर्घटना बीमा, स्वास्थ्य बीमा र जीवन बीमा सेवा दिने तयारी तीव्र पारेको बताएको छ। प्रधानमन्त्री कार्यालयले सरकारले तोकेको होल्डिङ सेन्टरमा आश्रय लिइरहेका भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई ती बीमा कार्यक्रमको सेवा दिने तयारी तीव्र पारेको जनाएको हो। प्रधानमन्त्री कार्यालयको सहजीकरणमा पूर्वाधार विकास मन्त्रालयले होल्डिङ सेन्टरमा आश्रयरत रहेका नागरिकलाई सामूहिक तथा व्यक्तिगत दुर्घटना बीमाका साथै बालबालिकाहरूका लागि बाल शैक्षिक योजनाको समेत सुविधा उपलब्ध गराउने योजना बनाएको बताएको छ। त्यसका लागि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, अर्थ मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, नेपाल बीमा प्राधिकरण, राष्ट्रिय बीमा कम्पनी, राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, स्वास्थ्य बीमा बोर्ड र नेपाल राष्ट्र बैंकले आवश्यक तयारी गरेको भनिएको छ। काठमाडौँ उपत्यकाभित्रका 6 वटा होल्डिङ सेन्टरमा करिब 1,488 जना आश्रय लिएर बसिरहेको प्रधानमन्त्री कार्यालयको दावी छ। जसमध्ये 95% भन्दा बढ़ीको डिजिटल लागत संकलन भइसकेको भनिएको छ। बीमा कार्यक्रमको सम्पूर्ण लागत तथा प्रिमियम खर्च सरकारले नै बेहोर्ने र त्यसका लागि आवश्यक स्रोत सुनिश्चित भइसकेको प्रधानमन्त्री कार्यालयले जनाएको छ। यो कार्यक्रमलाई कम्तीमा 10 वर्षसम्म यसलाई निरन्तरता दिने योजना बनाइसकेको सरकारले जनाएको छ।
0: संविधान संशोधन कार्यदल मसौदा लेखन आरम्भ शीर्षकमा गोर्खापत्र खबर लेख्छ। संविधान संशोधन बहस पत्र तयार गर्न गठित कार्यदलले मसौदा लेखन कार्य अगाडि बढ़ाएको छ।

0: दलले हालसम्म प्राप्त सुझाव समेट्दै मस्यौदा लेख्न थालेको हो। कार्यदलले शासकीय स्वरूप निर्वाचन प्रणाली सहित मुख्य 8 वटा विषयलाई केन्द्रमा राखेर संकलित सुझावका आधारमा मस्यौदा तयार गर्नेछ। प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असीम शाहको संयोजकत्वमा गठित कार्यदलले पूर्व राष्ट्रपति राजनीतिक दल नागरिक समाज संवैधानिक कानूनका ज्ञाता पूर्व महान्यायाधिवक्तासँगै सरकारवाला निकायका प्रतिनिधिसँग चरणबद्ध छलफल सम्पन्न गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सहसचिव एवं कार्यालयका सदस्य सचिव लीलाधर सुवेदीले प्राप्त सुझावका आधारमा साझा दृष्टिकोण समेटेर मस्यौदा लेखन आरम्भ गरिएको जानकारी दिनुभयो। संविधान संशोधनका लागि आधार पत्र तयार गर्न मन्त्री परिषद संघीयताको प्रभावकारी कार्यान्वयन प्रदेश र स्थानीय तह निर्वाचन न्यायालयमा सुधार सहितका विषयमा सुझाव लिएको छ। यसअघि पूर्व राष्ट्रपति डाक्टर रामवरण यादव र विद्यादेवी भण्डारीसँग पनि समितिले संविधान संशोधनका विषयमा सुझाव लिएको थियो। प्रथम राष्ट्रपति डाक्टर यादवले फराकिलो राष्ट्रिय सहमतिका आधारमा मात्र बहस पत्र तयार गर्न कार्यदललाई सुझाव दिनुभएको छ। उहाँले निकै ठूलो जनसंघर्ष अनवरत बलिदान र संविधान सभाको समय थपेर गहन छलफलपछि जारी संविधानको मूल मर्मलाई जीवन्त राख्नुपर्ने बताउनुभयो।
1: चार वित्तीय अपराधमा 3 अदालतमा मुद्दा 27.80 करोड बिगोदावी 86 प्रतिवादी शीर्षकमा कान्तिपुर दैनिकमा खबर छ। वित्तीय घोटाला अभियोगमा शंकर समूह इन्फिनिटी होल्डिङ्स र हिमालयन री इन्सुरेन्सका संचालक लगायत विरूद्ध बिहिबार एकै दिन 3 अदालतमा मुद्दा दायर भएको छ। जिल्ला अदालत काठमाडौँमा धितोपत्र कसुरमा 81 र बीमा कसुरमा 42 जना विरूद्ध मुद्दा चलाइएको छ। सम्पत्ति शुद्धिकरण कसुरमा 39 जना विरूद्ध विशेष अदालत र बैंकिङ कसुरमा 4 जना विरूद्ध उच्च अदालत पाटनमा मुद्दा लगिएको छ। शंकर समूहका अध्यक्ष शंकर लाल अग्रवाल तथा उपाध्यक्ष द्वय सुलभ र सहिल अग्रवाल र इन्फिनिटी होल्डिङ्सका अध्यक्ष दीपक भट्ट विरूद्ध 4 वटै कसुरमा मुद्दा दायर गरिएको छ। जिल्ला सरकारी वकिलको कार्यालयले बीमा ऐन अन्तर्गतको कसुरमा 3,73,85,24,227 धितोपत्र ऐन बमोजिम कसुरमा 1,14,86,09,900 रूपियाँ बिगो दावी गर्दै मुद्दा चलाएको हो। विशेष अदालतमा दायर भएको सम्पत्ति शुद्धिकरण कसुरको मुद्दामा करिब 22.5 अर्ब र उच्च अदालतमा दायर बैंकिङ कसुरको अभियोगमा 42,14,88,000 बिगो दावी गरिएको छ। 3 वटै अदालतमा गरी 27,80,86,22,127 रूपियाँ बिगो दावी गरिएको छ। विभिन्न कसुरमा प्रतिवादी दोहोरिएका छन् जसका कारण कुल प्रतिवादीको संख्या 86 छ। बीमा ऐन र धितोपत्र ऐन अन्तर्गतको कसुरमा गोल्छा ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक शेखर गोल्छा, लक्की ग्रुपका प्रबन्ध निर्देशक अमित मोर, रमेश कपका उपाध्यक्ष रोहित गुप्ता, जावलाखेल ग्रुप अफ इण्डस्ट्रीजका प्रबन्ध निर्देशक राजबहादुर शाहलाई प्रतिवादी बनाइएको छ। श्रेष्ठ सिद्धान्त झुनवाला, ललितिका गोलियाड, सुमर शमशेर चबरा, सलिनी संघाई, सन्दीप चासन अग्रवाल, सुबी अग्रवाल लगायत विरूद्ध पनि मुद्दा दायर गरिएको छ। धितोपत्र सम्बन्धी कसुरमा निकोलस पाण्डे, सौरभ दुगर, दिगम्बर झा, नितेश मालपानी, ज्योति प्रकाश पाण्डे लगायतलाई प्रतिवादी बनाइएको छ।
0: गृहमन्त्री सुदन गुरूङले विपद व्यवस्थापन चुस्त र प्रभावकारी बनाउन सार्वजनिक खरिद ऐनका कतिपय प्रावधान परिमार्जन आवश्यक रहेको बताउनु भएको छ। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा मन्त्री गुरूङले विपद व्यवस्थापनका लागि कानूनका केही प्रावधान बाधक रहेको समेत बताउनुभयो। हालको प्रविधि र उद्धारका लागि प्रयोग भइरहेका उपकरण सुविधा सम्पन्न नभएको बताउँदै उहाँले खरिदका लागि तत्कालै प्रक्रिया अगाडि बढ़ाइए पनि मनसुन अघि सम्पन्न नहुने धारणा समितिमा राख्नुभयो। प्रचलित खरिद कानून पालना गर्दा उपकरण मनसुन अघि खरिद प्रक्रिया पूरा गर्न सम्भव नभएको मन्त्री गुरूङको भनाई छ। कानूनका त्यस्ता व्यवस्थामा संशोधन आवश्यकता रहेको औल्याउनुभयो। मौसमजन्य जोखिम कम गर्न उपत्यका नदी किनारका नागरिकलाई सुरक्षित स्थानमा सरकारले स्थानान्तरण गरेको मन्त्री गुरूङले बताउनुभयो। मन्त्री गुरूङले गृह मन्त्रालयका लागि विनियोजन भएको बजेट पर्याप्त नभएको समेत बताउनु भएको थियो।
1: नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक अभियानमा देशभर उत्साहजनक सहभागिता रहेको जनाएको छ। पार्टीले 5,38,622 जना क्रियाशील सदस्यले एनसीआईडी प्राप्त गरिसकेको